0: 149,309 जनाको अध्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिकका लागि कुल 7,82,209 सदस्य मध्ये उक्त संख्याका सदस्यले वडा सभापति मार्फत एनसीआईडी प्राप्त गरेका छन्। साथै 149,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्। कांग्रेसले इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला विकट पहाड़ी भूभाग बारा र खोटाङ जिल्ला तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ। पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने समेत स्पष्ट पारेको छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली कांग्रेसले धन्यवाद व्यक्त गरेको छ।
1: काभ्रेपलाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताल आइपुगिन्। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरूद्धको खोप लगाउनु। पाण्डेलाई एक सता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उनी रेबिज विरूद्धको खोप लगाउन शुरूमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ यस्तो खोप नरहेको जानकारी पाएपछि धुलेखेल स्थित सरकारी स्वास्थ्य संस्थामा पुगिन्। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा 1,000 रूपियाँ तिरेर एक डोज खोप लगाइन्। रेबिज विरूद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1,000 रूपियाँ तिर्दा जम्मा 4,000 रूपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुनेकी उनी टेकु आइन। दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिए तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाए। टेकुमा भेटिएकी उनले सुनाइन्। खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभाका सांसदले समसामयिक विषयमा सदन र सरकारको ध्यान आकर्षण गराउँदै संसदमा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकको शून्य समयमा सांसद ललिता कुमारीले बंगलादेशमा रहेका रोहिंग्या नेपाल आएकाले उनीहरूलाई फर्काउन माग गर्नुभयो। सांसद लक्ष्मी प्रसाद पोखरेलले शनिबार र आइतबार दुई दिने विदा हटाउन माग गर्नुभयो। त्यस्तै सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुम्बासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताउनुभयो।
2: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिन पाइने सेवा शुल्क निर्धारण गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ। पाँच साताभित्र सेवा शुल्क निर्धारण गरी सिफारिश गर्न कार्यदललाई जिम्मेवारी दिएको छ। श्रम मन्त्री रामजी यादवले 22 जेठमा मन्त्रीस्तरीय निर्णय गरी वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।
1: मनसून शुरू हुन लागेसँगै सम्भावित विपदजन्य घटनाको पूर्व तयारी, खोज तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले काभ्रे पलाञ्चोकमा मनसून जन्य विपद सम्बन्धी संयुक्त अभ्यास गरिएको छ। विपद व्यवस्थापन समिति, नेपाली सेनाको श्रीमेहरगढ़ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर 15 गढ़ हेकुवा पनौती नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे पलाञ्चोकको संयुक्त आयोजनामा बिहिबार पनौती नगरपालिका 5 खोपासीमा हातीमालो 2083 नामक संयुक्त विपद अभ्यास सञ्चालन गरिएको हो।
2: कानूनले तोकेको सिफारिश र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मधेस प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मधेसका 8 जिल्लाका 136 पालिका छन्।
1: बागमती प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालको विवरण पेश गर्न निर्देशन दिएको छ। समितिका सचिव प्रकाश चापागाईका अनुसार बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र माथतका निकायबाट आर्थिक वर्ष 2082-83 नयाँ निजी अस्पताललाई दिएको सञ्चालन अनुमति र नवीकरण गरिएका अस्पतालको विस्तृत विवरण 7 दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो।
1: गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेका बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको छ। प्रदेशसभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेशसभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो।
2: स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्पानको आसन्न निर्वाचनमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार हुने निर्वाचनका लागि हालका उपाध्यक्ष उत्तम ब्लोन लामा र वर्तमान महासचिव बलराम खतिवडा नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
1: पोखरा महानगरपालिकाले पोखरा बस पार्कको निर्माणका लागि नयाँ प्रस्तावित नक्सा सार्वजनिक गरेको छ। बस पार्क क्षेत्रमा रहेका अतिक्रमित संरचना भत्काएसँगै नयाँ बन्ने बस पार्क आधुनिक र सुविधा सम्पन्न हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो। आचार्यका अनुसार प्रस्तावित बस पार्कको लागत 2 अर्ब रूपियाँ रहनेछ।
2: बाँदर र जंगली बँदेलको सम्पूर्ण बदलले सम्पूर्ण खेतबाली नष्ट गरिदिएपछि कर्णालीका ग्रामीण क्षेत्रमा किसानहरू यति बेला विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या समाधान नभएकोमा स्थानीय आक्रोशित बनेका छन्।
1: रोजगारीका लागि भारतको हरियाणा पुगेर साउको बन्धकमा परेका महोत्तरीको बर्दीवास नगरपालिका 14 स्थित मुसहर बस्तीका 16 नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उहाँहरूलाई सरकारवाला निकाय बर्दीवास 14 वडा अध्यक्ष विजय कुमार महतो र आफन्त नेपाल फाउन्डेशनको रोहबरमा बुधबार सीमावर्ती पिट्ठा मोड चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्लाधिकारी इन्द्रदीप यादवले बताउनु भएको छ।
2: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताएका छन्। प्रदेश सभामा बिहिबार पनि नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट ल्याउनु पर्नेमा जोड़ दिइएको हो।
1: मधेस प्रदेश सभाको बिहिबारको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसमितिले पारित गरेको छ। प्रदेश सभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषयवस्तुलाई मधेस प्रदेश सरकारले समावेश गर्ने भनी मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रतिबद्धता जनाएपछि सर्वसमितिले पारित भएको हो।
3: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए था अमेरिका इरान बीच यति ठूलो लड़ाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढ़ाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर, बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेका दक्षिणी क्षेत्रहरूमा समेत सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा तीनजना भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार बोस्निया र हर्ज गोविनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। विश्वको सबभन्दा ठूलो फुटबल मञ्चमा क्यानाडाका लागि घरेलु मैदानमा पदार्पण मात्र होइन, विगत केही समयदेखि फुटबलमा गरेको सुधारलाई नतिजामा परिणत गर्ने अवसर पनि हो।
1: अब विचार तथा विश्लेषण। संविधान संशोधन बहस पत्रका आधारभूत सरकार शीर्षकमा कान्तिपुर दैनिकमा जेबी विश्वकर्माको विचार छापिएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले चैत 16 प्रधानमन्त्रीका सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनको बहस पत्र निर्माण सम्बन्धी कार्यदल गठन गर्यो। कार्यदलले संविधान संशोधनका विविध विषयमाथि छलफल गरिरहेको छ। तथापि प्रश्न उठेका छन्, संविधान संशोधन बहस पत्रको आवश्यकता र औचित्य के हो? संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बहस पत्रमा समेटिन जरूरी छ। संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षा सहित बलियो र सशक्त संघीयतालाई प्रवर्धन गर्ने सवाल बहस पत्रको अनिवार्य विषय बन्नुपर्छ।
2: शैक्षिक परामर्शमा व्यथिति शीर्षकमा इन्जिनियर महेश भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। प्रतिस्पर्धी परीक्षाका लागि तयार गरिएका प्रश्नपत्रको चुहावटले निम्त्याएको कोलाहल, प्रतिस्पर्धी परीक्षा तयारीका नाममा खुलेका कोचिङ सेन्टरको अवांछित प्रतिस्पर्धाले खान सरबाट फैजल खानको नामले चिनिन पुगेको बिहारको घटना, सिटी भिटीको नियमित क्रियाकलापमा नाटकीय बिचौलियाको प्रवेश भनिएको गण्डकी खोज जस्ता घटना केही प्रतिनिधि घटना मात्र हुन्।
1: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुनु जाउँ भनेको, दाँत भने केल हार सत्यनाश पारो।
1: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने।
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704080। पुनश शनिबार सेवा बन्द रहनेछ।

यो समय दमौली एफएम को हो। यति बेला बिहानको छ बजेको छ। इट्स 6 AM।

द मौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। सेती पुलको दोस्रो पटक म्याच थप। तनहुँमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन बारे संचारकर्मीसँग अभिमुखीकरण। देवघाटमा विद्यालयका आइटी शिक्षक तथा कर्मचारीका लागि 5 दिने क्षमता विकास तालिम सुरु। टिप्पर दुर्घटनामा 1 जनाको मृत्यु। र ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको मृत्यु।

अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप

गर्ने गरी एमएस र सुगा कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्याद थप गरिएको थियो। हालसम्म पुलको 61% हाराहारीमा भौतिक प्रगति भएको मुगलिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्ण बहादुर कुँवरले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। सेती नदीको उत्तर साइडमा कारवास लगायत जग्गा धनी तथा व्यवसायीले सडकबाट एसियाली विकास बैङ्कको नीति अनुसार सडक पहुँच दिनुपर्ने कारणले दुईवटा घर भत्काउनु परेको थियो। तर जग्गा धनीको माग अनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ। पछिल्लो समय दुईजना जग्गा धनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताउनुभयो। निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरण लगायत समस्या देखाउँदै ढिलाइ गरेपछि काममा विलम्ब भएको थियो। जग्गा धनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नु भएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो। केही दिन अघि उहाँहरूले मुआब्जा लिनु भएको छ। अब साइटको कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन, कुँवरले भन्नुभयो। सेती पुलको हालसम्म 120 फाइल फाउन्डेसन सकिएको, पाइल क्याप तथा 4 टावरको काम सकिएको छ। यसै गरी एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ। डिभिजन वन कार्यालय तनहुँले मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तथा वन्यजन्तु उद्धार सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत मनोज राणा भाटले मानव वन्यजन्तु द्वन्दका कारण, अवस्था तथा व्यवस्थापनका उपायबारे प्रस्तुति दिएका थिए। उनका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै सामुदायिक वन तनहुँ जिल्लामा रहेका छन् भने जिल्लाभित्र 8 सब डिभिजन वन कार्यालय सञ्चालनमा छन्। मानिस र वन्यजन्तुको आवश्यकता, गतिविधि तथा हित एक अर्कासँग जुद्धा मानव वन्यजन्तु द्वन्द सिर्जना हुने उनले बताए। डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार तनहुँमा वन्यजन्तुको आक्रमणबाट हालसम्म 17 मृत्यु, 21 घाइते तथा 38 घटना भएका छन्। तीमध्ये 32 घटना चितुवाको आक्रमणसँग सम्बन्धित छन्। सबैभन्दा बढी घटना आर्थिक वर्ष 2076-77 भएको राणा भाटले जानकारी दिए। उनका अनुसार चितुवाको आक्रमण प्राय साँझ 5 बजेदेखि 8 बजेसम्म हुने गरेको छ। घर आँगनमा खेलिरहेका बालबालिका बढी जोखिममा पर्ने गरेका छन्। विशेष गरी 6-10 उमेर समूहका बालबालिकामाथि आक्रमणका घटना बढी देखिएको तथ्याङ्कले देखाएको छ। चितुवाले आफूभन्दा साना आकारका जीवलाई आक्रमण गर्ने प्रवृत्ति रहने पनि उनले बताए। कार्यक्रममा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण, वन्यजन्तु उद्धार तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिकाबारे समेत छलफल गरिएको थियो। राणा भाटले जनचेतना अभिवृद्धि, समुदाय र सरकारवाला बीच पुलको भूमिका निर्वाह, जिम्मेवार सञ्चार तथा सङ्कट व्यवस्थापन, संरक्षण, शिक्षा प्रवर्धन, अनुसन्धान तथा खोजमूलक पत्रकारिता र सही सूचना सही समयमा सही समुदायसम्म पुर्याउन सके मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उनले आगामी दिनमा वन्यजन्तुको वासस्थान तथा आहार व्यवस्थापन, कृषि बाली संरक्षण, मानव व्यवहारमा सुधार, समुदायमा आधारित व्यवस्थापन, वैज्ञानिक तथा दीर्घकालीन उपायको अवलम्बन तथा सरकारी एवं संस्थागत पहल मार्फत मानव वन्यजन्तु द्वन्द कम गर्न सकिने धारणा राखे। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारी लगायत जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भमा वन अधिकृत राजकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण वन अधिकृत अरुण पराजुलीले गरेका थिए। तनहुँको देवघाट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय विद्यालयका सूचना प्रविधि स्रोत शिक्षक तथा कर्मचारीहरूका लागि 5 सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम बुधबारदेखि सुरु भएको छ। तालिमको शुभारम्भ देवघाट गाउँपालिका स्थित तालिम हलमा भएको हो। तालिममा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, एमएस अफिस प्याकेज, इन्टरनेट तथा इमेलको प्रयोग, अनलाइन कक्षा सञ्चालन, डिजिटल कन्टेन्ट निर्माण र विद्यालयको शैक्षिक तथ्याङ्क व्यवस्थापन सम्बन्धी व्यावहारिक सिप सिकाइने देवघाट गाउँपालिकाले

बनाएको छ। तालिमले विद्यालय तहमा प्रविधिको प्रयोग बढाएर गुणस्तरीय शिक्षा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। देवघाट गाउँपालिकाका अनुसार डिजिटल शिक्षा प्रणालीतर्फ अघि बढ्ने क्रममा शिक्षकको प्राविधिक क्षमता वृद्धि गर्न यस्ता तालिम निरन्तर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभएको छ। चापाकोट नगरपालिका चार पुम्दीमा मल्याङकोटबाट घुर्ली चौरतर्फ जाँदै गरेको G1/4446 नम्बरको टिप्पर उकालो सडकमा चिप्लिएर 100 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। दुर्घटनामा टिप्परमा सवार म्याग्दीको मालिका गाउँपालिका 5 निवासी 23 वर्षीय तिलक परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते परियारको गरौँ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। त्यस्तै सोही ठाउँमा 18 वर्षीय करण परियारको हात र खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको र स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिप्पर चालक दाङको शान्तिनगर गाउँपालिका 1 निवासी 26 वर्षीय रेशम बहादुर गिरी घटनास्थलबाट फरार भएको र खोजी कार्य जारी रहेको अवस्थीले बताउनुभयो। दुर्घटनामा परेको टिप्पर मल्याङकोट घलिचौर सडक निर्माणका लागि बालुवा ढुवानी गर्दै गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। अब विदेशको खबर। ओमानको खाडीमा रहेको एक तेल ट्याङ्करमाथि अमेरिकी सैन्य आक्रमण हुँदा 3 भारतीय नागरिकको मृत्यु भएको छ। सुरुमा बेपत्ता भएका भनिएका 3 जना भारतीय नागरिकहरूको शव फेला परेको भारतका बन्दरगाह जलमार्ग तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले बिहिबार जानकारी दिएका छन्। सोनोवालले एक्समा लेखेका छन्, यो हाम्रो लागि अपूरणीय क्षति हो। यस कठिन समयमा मोदी सरकार शोक सन्तप्त परिवारका साथ दृढतापूर्वक उभिएको छ। मृतकका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध छ। उद्धार गरिएका चालक दलका सदस्यहरूलाई तत्काल स्वदेश फर्काउने र मृतक नाविकहरूको शव अन्तिम संस्कारका लागि चाँडै भारत ल्याउने व्यवस्था गर्न मैले अधिकारीहरूलाई निर्देशन दिएको छु। यस घटनापछि भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली स्थित अमेरिकाको दूतावासका उपप्रमुखलाई बोलाएर आक्रमणप्रति कडा आपत्ति जनाएको बीबीसीले जनाएको छ। भारत स्थित अमेरिकी राजदूत सर्जियो गोर काजाकिस्तान भ्रमणमा रहेका कारण अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मिक्सलाई बोलाइएको थियो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले सुरक्षित रूपमा उद्धार गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्डले पलाउको झण्डा बोकेको सेटेभेलो ट्याङ्करले इरानबाट तेल ढुवानी जारी राखेर नाकाबन्दी उल्लङ्घन गरेकोले आक्रमण गरेको जनाएको छ। कमान्डले एक्स मार्फत जारी गरेको विज्ञप्तिमा लेखिएको छ, अमेरिकी सेनाले पटक पटक चेतावनी दिए पनि चालक दलले व्यवस्था गरेपछि एक अमेरिकी विमानले जहाजको इन्जिनलाई लक्षित गर्दै सटिक हतियार प्रयोग गरेको छ। अमेरिकी सेनाले यस कारवाहीको भिडियो समेत सार्वजनिक गरेको छ। यस घटनाले खाडी क्षेत्रमा जारी द्वन्द र समुद्री व्यापार मार्गको सुरक्षाबारे गम्भीर प्रश्न उठाइएको बीबीसीले जनाएको छ। अप्रिल 13 अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो। तेहरानले होर्मुज जल डम्बरूमध्ये हुँदै हुने जहाज आवागमनमा नियन्त्रण कडा बनाएपछि यो कदम चालिएको थियो। यस घटनाले खाडी क्षेत्रमा बढ्दो सैन्य तनाव, समुद्री व्यापारको सुरक्षा तथा विदेशी द्वन्द्वमा परेका भारतीय नाविकहरूको सुरक्षाबारे नयाँ चिन्ता उत्पन्न गरेको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सेती पुलको दोस्रो पटक म्याच थप। तनहुँमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन बारे सञ्चारकर्मीसँग अभिमुखीकरण। देवघाटमा विद्यालयका आइटी शिक्षक तथा कर्मचारीका लागि 5 दिने क्षमता विकास तालिम सुरु। टिप्पर दुर्घटनामा 1 जनाको मृत्यु।
र ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको मृत्यु।

0: मामूली एफएम 94.2 समुदाय को आवाज।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
4: डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: अनि तायो कागज के मे छि वा?
7: अ झिल्काई,
6: के पर्सनल नम्बर ब्लक लै वदि?
7: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
6: अनि बैंगरी?
7: बैंगरी?
6: अ
7: चर चाहिँ तलि लल्पर्दि।
6: सम लल्पर्दि न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम।
7: सतर्क तना ठगी तब दक्या जोगिना।
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608067।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: त्यो पब्लिसिटी कुरा हो यो, किनभने मैले त पहिले भनिसकेँ कतिवटा मिडियामा यो दरबार तकाउने कुनै कुनै प्रुफ कतै देख्ने छ? अब त्यो भएको ठाउँको संरचना भत्काइसकेका छन्, व्यक्तिहरू कहाँको कहाँ पुगिसके, अब सबै 25 वर्ष बितिसक्यो, यो त अब कहाँबाट कुन चाहिँ प्रमाण ल्याउने? प्रमाण त त्यो स्पटमा गएर हेरेर पो हुनसक्छ त, अब स्पटै खत्तम भइसकेको छ, सबै खन्जर भइसकेको छ त्यहाँ, भनेदेखि यो अहिले यो भन्नु चाहिँ नि पपुलिजम मात्रै हो, भने चाहिँ डाइभर्ट गर्न खोजेको मात्रै हो।
1: होइन अब डाक्टर साहब, यो सरकारका मन्त्रीहरूले पनि काम गर्ने कुरामा, डेलिभरी दिने कुरामा, नवप्रवर्तन र डिजिटलाइजेसनमा जाने कुरामा, होइन अहिले नयाँ मन्त्रालय पनि थप भएको छ, महावीर पुन पनि मन्त्रालयमा गएका छन्, तर उहाँले चाहिँ झोले झिम्टा बोकेर फेरि मन्त्रालयतिर प्रवेश गर्नुभयो, अहिले उहाँको पनि के आलोचना हुँदैछ भने अब हामी नवप्रवर्तनतर्फ अलि अगाडि बढ्नु पर्यो। चौचौको पेटीमा चाहिँ मतदान गरिरहेका दृश्यहरू देखिए, होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकै यो अधिवेशनहरूमा, जिल्ला अधिवेशनहरूमा, अब प्रदेशमा पनि त्यही हुने होला। नवप्रवर्तनका नाममा पैसा चाहिँ छुट्याउने तर यसको प्रगति विवरणहरू चाहिँ दिन नसक्ने, यो अन्यन्य स्टनतिर लागे कतै भन्ने खालका पनि विषय आएका छन्, कसरी हेर्नु भएको छ?
0: मैले भनेको थिएँ महावीर पुन अहिले मन्त्री हुन, पहिला हामीले भन्थ्यौँ एक जमानामा चाहिँ नि होइन यो कार्यकारी त जाँदाखेरि चाहिँ भइगयो टप मोस्ट मान्छेहरू दिउँ, सन्दीप रोहित छन्, महावीर पुन छन् भनेर हामी कतिको नाम दिएको थियौँ, हामीले डाक्टर सुरेन्द्र केजरी यस्तो नाम दिएको थियौँ कि, तर अहिले हेर्दाखेरि त महावीर पुनलाई मन्त्री हुन चाहिँ नि फिट चाहिँ होइन भयो। उनी धेरै हाई साइन्टिफिक बुद्धि भएको व्यक्ति, उनले त सल्लाह माथिल्लो तहबाट सल्लाह दिएर त्यो कार्यान्वयन गर्न उनले चाहिँ त्यो पावर दिनु पर्थ्यो, मन्त्री बनाएर होइन कि त्यो मन्त्रालयमा उनलाई टप मोस्ट सल्लाहकारको रूपमा कम्प्लिट पावर दिएर राखिदिनु पर्थ्यो। मन्त्रीले आफ्नो चाहिँ एडमिनिस्ट्रेसन गर्थे, ब्युरोक्रेसी चलाउँथे, फाइनेन्सहरू हेर्थे, तर माथिल्लो साइन्टिफिक सल्लाह दिएर चाहिँ कार्यान्वयन गर्ने उनलाई त्यो पद दिनु पर्थ्यो। अनफर्चुनेट उल्टो भयो चाहिँ उनलाई चाहिँ मन्त्री नै बनाइदियो। मन्त्री बनाएपछि अब त्यहाँ विजय बाबा त्यहाँ ब्युरोक्रेसी हेर्नुपर्छ, फाइनेन्स हेर्नुपर्छ, भ्रष्टाचारको कुरा आउँछ, सरुवा बढुवा यो सबै आउँछ, त्यही नै त्यो उनलाई त्यो ठाउँमा चाहिँ नि दिनु गल्ती थियो। उनलाई त्यही नि उनको ल्याकत अनुसार जो उनको खुबी छ त्यो साइन्स हो, टेक्नोलोजी हो, त्यसमा उनलाई चाहिँ नि कम्प्लिट छुट दिनु पर्थ्यो। मन्त्री भएर त्यो गर्नै सक्दैन, नट पोसिबल।
1: होइन मन्त्रीमा चाहिँ मैले कायपलट गर्छु, अब यो एकदमै छिटो चाहिँ हुँदैन, केही समय कुर्नुहोस् भन्नुभएको छ क्या उहाँले चाहिँ?
0: होइन उहाँले पनि ठिक हो, तर उहाँले चाहिँ फेरि एउटा पनि भन्नुभएको छ, मैले आफै खोलेको पासोमा म आफै परेँ भन्नुभएको छ नि। अब त्यो पासोमा परिपरि भनेपछि आउनु हुँदैन, उहाँले भन्नु पर्थ्यो कि म ब्युरोक्रेसी म जान्दिनँ, म म्यानेजमेन्ट जान्दिनँ, म यो सरुवाबाट म गर्न सक्दिनँ, मेरो काम हो साइन्सलाई अगाडि बढाउने, म कलेज स्कुल एआई कम्प्युटराइजेसन इन्टरनेट त्यसमा सब म लाग्छु, मलाई मन्त्रालयमा माथिल्लो तह सल्लाहकार पावर साथ माने देऊ, कुनै पद पनि बरु देऊ, तर मलाई मन्त्री नबनाऊ। मन्त्रीले त्यहाँदेखि जुन डे टु डे काम गर्ने कुरा त्यो त एकदमै गाह्रो काम छ, त्यो सचिवको यता सचिवको उता सरुवा बढुवा फाइनान्स भयो, आज यति पैसा यहाँ खर्च भयो, त्यो त्यतापट्टि त्यो बुद्धि जान गयो भने त उनले मेन काम त गर्नै सक्दैन। त्यही महावीर पुन्याले मन्त्री हुनुभन्दा माथिल्लो तहको पावर सहितको जाने सल्लाहकार भावी हुन्थ्यो। अब त उनले अब मन्त्री नै भन्नु खोजेछन्, अब पहिले पनि उनी इलेक्सन गराउने हामी भनेर मन्त्री भए, सुविधा कार्यक्रमको टाइममा चट्ट मन्त्री छोडेर आफू इलेक्सन लड्न गए, राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई फेरि एकदम अङ्गलाएर जिताइ पनि दियो। रिजल्ट के भने कि बच्चनमा अलिकति ठेगान देखिएन के भनेका थिए, हाम्रो काम इलेक्सन गराउने भन्दाखेरि चट्ट गएर आफै पो इलेक्सन लडे भए, गर्दाखेरि उनको त्यहाँदेखि अलिकति चाहिँ नि बोलीमा अलिकति चाहिँ नि पदको लोप पनि देखियो के।
1: होइन डाक्टर साहब, अहिलेको अवस्थामा बालेन शाह प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामे छाने बीच अलिकति कन्ट्राडिक्सन सुरु भएको हो, यो मनमतान्तर सुरु भएको हो?
0: डेफिनेटली हो, किन भनेदेखि यसमा एउटै इन्डिकेसन दिन्छु, एउटा चाहिँ जब प्रधानमन्त्री मोदीले बोलाउनु भयो, आफै फोन गरेर दुई दुईचोटि फोन गरेर चाहिँ बालनलाई बोलाउनु भयो, निम्ता दिनुभयो, जबकि नेपालले निम्ता माग्न पर्थ्यो, निम्ता दिनुभयो, त्यो बालनले लत्याए, ओके ठिक छ, नेपालको लागि हानि गरे, उनले चाहिँ नि ज्यादै हट र माने घमण्ड गरे बुझेँ मैले, तर त्यसले बापत रवि लामिछाने गए, हेर्नुहोस् रवि लामिछाने गएर त्यो त्यस्तो चाहिँ अब नेपाल इन्डियासँग जुन एक प्रकारले चिसोपन त आयो नि, त्यसमा चाहिँ नि रवि लामिछाने जाँदाखेरि त्यसबेलामा नेपालको सरकारले भन्नु पर्थ्यो हो हाम्रो प्रधानमन्त्री बालन शाह ज्यादै बिजी आउन सक्नुभएन, तर अध्यक्ष हुनुहुन्छ, उहाँलाई पुरा समर्थन सरकारको छ, उहाँलाई जे गर्नु छ सरकारको तर्फबाट गर्नु छ भनेर आखिर आखिर बिरामी छैन भने त पार्टीको अध्यक्ष हो बाबा
1: भनेको मतलब भ्रमणलाई चाहिँ सरकारी स्तरको भ्रमण बनाउन सक्नु पर्थ्यो होइन
0: उसलाई चाहिँ त्यो उसलाई त अफिसियली एकदम हाम्रो तर्फ नेपालको सरकार तर्फबाट पुरा समर्पण छ भन्न पनि ठाउँमा त हामीलाई थाहा नै छैन यो प्रधानमन्त्री कार्यालय थाहा पनि छैन उहाँको प्राइभेट भिजिट होला कि के होला म त त्यसो भन्ने हो भने यो त अनर्थ होइन र भन्नुहोस् मलाई त्यही पनि भारतले वास्त गरेन रवि रामी छानलाई दिनुसम्म सम्मान दियो रविले पनि नेपालको हुनुसम्म इज्जत बचाएर आए तर त्यसपछि मेन नेक्स्ट पोइन्ट के छ खनाल पुगे तत्काल दुई दिनपछि खनाल गएका छन् परराष्ट्र मन्त्री उनीहरूले एउटा कुरा फर्किने बित्तिकै के भन्ने थाहा छ त्यो मलाई एकदम इन्ट्रेस्ट लाग्यो हाम्रो यस्तो दुईतर्फ यो उच्च स्तरीय चाहिँ भेटघाट भएको थिएन मेरो यो भेटघाट पछि चाहिँ यो सुरु भयो भने रवि रामिछाने तिन दिन अगाडि गएर उनको त्यो बाटो त्यत्रो खोलिदिएका छन् त्यत्रो चिसिएको भारत सम्बन्ध जोडेर आउने रवि रामिछाने अब यत्रो अध्यक्ष गरेर गरेको आएको कुरा त्यो उसले वास्तै गरेर मैले गरेर आउँदाखेरि अब चाहिँ भने मैले त्यो बुझेँ अब चाहिँ नि डेफिनेटली यतातिर रवि रामिछानेलाई त्यो निस्तेज पार्न खोजे उनको भ्रमणलाई प्रधानमन्त्री कार्यालयबाट यतापट्टि परराष्ट्र मन्त्री भन्छन् रवि रामिछानेको वास्तै गरेनन् त्यत्रो उनले रविले गएर फिल्ड ठिक गरेको हो अनि मैले देखेँ यिनमा डेफिनेट गडबड भइसकेको छ
1: होइन एउटा कुरा चाहिँ जस्तो अब रवि लामिछाले त राम्रो सम्मान पाए नि त भारतमा डाक्टर साहब
0: एकदम राम्रो माने हामीले सोचे मैले आजसम्म यति वर्ष भयो भारत नजिकै छ मैले हेरेको छु कुनै पनि यहाँबाट कतै पनि संसारको कोही पनि कुनै पार्टीमा अफिसमा जाँदाखेरि त्यत्रो सम्मान कुनै नेताले आजसम्म संसारकै कुनै नेताले पाएको छैन हेर्नुहोस्
1: यति राम्रो सम्मान पाए रवि लामिछानेजीले
0: भयङ्कर र सम्मान दियो माने भारतले नेपालसँग यति चिसेको सम्बन्ध ओली देउबा र प्रचण्ड बिगारेका थिए त्यसलाई भारतले नेपालसँग सम्बन्ध कति राम्रो गर्न खोजेको छ भन्ने कुरा बिजेपीले पनि त्यत्तिकै सम्मान दियो तत्काल परराष्ट्र मन्त्री तत्काल अमित शाह तत्काल मोदी तनातन भेट्यो सबैले राम्रो सम्मान गरेका छन् भने रविले पनि आफ्नो छवि एकदम राम्रो नेपालको बेइज्जत नहुने गरिकन इज्जत नै कमाउने गरिकन गरे त्यो रविलाई बधाई छ किनभने नत्र पनि जो गए पनि आफूलाई बोल्थे रविले भने मैले त देशको विकासलाई ढोका खोल्न आएको छु भने त्यो बिल्कुल सत्य कुरा हो मलाई पनि थाहा छ आफ्नो पर्सनल अनुभवबाट जो प्रधानमन्त्रीहरू जान्थे या ठुलो व्यक्ति जान्थे आफूलाई कुरा गरेर आउँथे कि या पार्टीको लागि गर्थे त्यसैले रविले यसपालि इज्जत पनि नेपालको धान्यो सम्मान पनि भयङ्कर पायो नेपाल भारतको सम्बन्धलाई जतिसुकै ओलीमा बालन शाहको सरकारले उनलाई निस्तेज पार्न खोजे पनि त्यो धेरै राम्रो भ्रमण र भारतले त्यो प्रधान हाम्रो यहाँको प्रधानमन्त्रीको हरकतलाई वास्तै गरेन
1: अब अहिलेको अवस्थामा चाहिँ भारत भ्रमण जानु पूर्व रवि लामिछानेजीको अघिल्लो दिन प्रधानमन्त्री बालिन शाहले संसदमा दिएको अभिव्यक्तिको पनि निकै ठुलो कडा आलोचना भइरहेको छ डाक्टर साहब तपाईँलाई कस्तो लाग्यो
0: त्यो त हो नि त्यो भन्न पाइन्छ भने अब त्यो बेलामा क्वेसन त्यो लिपु लेख र लिम्पिया धुराको त्यो क्वेसनमा गएर चाहिँ ठ्याक्कै चाहिँ हामीले पनि भारतको मिचार चाहिँ भनिदिएपछि त अहिले अरू बोर्डरमा मात्र छैन अब फेरि जहाँ वाद विवाद भएको ठाउँमा कहिले यता कहिले उता जान्छ त्यो भिन्दै कुरा हो हामीले भारतको भूमि त मिचेकै छैन बाबा हामी भारतले पनि आजसम्म भनेको छैन कि नेपालले भूमि मिच्या छ भनेर भारत सरकारले आजसम्म भनेको छैन कि नेपालले हाम्रो भूमि मिच्या छ भनेर उनले भनेको छैनन् हाम्रो प्रधानमन्त्री चाहिँ त्यो भनेर भने अर्थ के भयो प्रधानमन्त्रीले आधिकारिक रूपमा पार्लियामेन्टमा चाहिँ हामीले मिच्या छ भनेपछि त्यो जग्गा त फर्काउनु पऱ्यो हामी त धर्मको भूमि हौँ हामी त बुद्ध भगवान्को भूमि हौँ हामी प्राण जाए वचन नजाए त हामी त्यो हाम्रो यहाँ त भनाइ नै थिएछ सो हामीले त्यो उनको भूमि भनेपछि दिनु पर्यो अब सो कुन चाहिँ भूमि दिने बालन शाहले के विचार गरे त्यो हामीले थाहा पाउनु पऱ्यो नि त
1: यसको मतलब प्रधानमन्त्रीको गलत हो यसमा
0: गलत मात्रै होइन उनले त माफी माग्नु मात्रै होइन यस्तो बोलेका छन् कि त्यो बोल्ने व्यक्ति नेपालको प्रधान पदमा बस्ने अब लायक छैन राजीनामा नै दिनुपर्छ खालि सत्य माफी मागेर हुँदैन भयो राजीनामा दिनुपर्छ त्यो त
1: अब जाँदा जाँदै देशमा चाहिँ जुन किसिमको भ्रष्टाचारका काण्डहरू आउँदैछन् होइन जुनलाई बाहिर ल्याइँदैछ तिनीहरूलाई चाहिँ अब कारवाहीको दायरामा ल्याउने भन्ने कुरा छ यी सबै कुराहरू अस्तिको सुकुम्बासी बस्तीमा डोजर चल्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै कैयन नेताहरूका र कैयन उनीहरूका नजिकका व्यक्तिका पर्दाखेरि बस्ती हटाउन छोडियो भन्ने कुरा आएको छ यस्तै यस्तै खालका क्रियाकलाप हुने त होइनन् कतै सुदन गुरुङको यो दुई पखालीबाट चाहिँ के सन्देश दिन्छ
0: राष्ट्रिय स्वतन्त्र पार्टीका जुन 181 वर्ष छन् तिनमा कुनै सिरियसनेस देखेका छैन यिनी संसदीय व्यवस्था जानेका पनि छैनन् पोलिटिसियन पनि यिनीहरू होइनन् घन्टीको सुनामीमा उनलाई पहिचान नगर्ने व्यक्तिहरूमै घन्टीको सुनामी उसलाई चाहिँ भोट दिए घन्टीमै हाले कसलाई व्यक्तिले हाले मात्र छैन घन्टीमा दिए यिनी कुनै बिल्कुल कोरा व्यक्तिहरू आएका छन् हेर्नुहोस् त्यसमाथि अहिले यो छानबिन गर्ने मलाई डर के छ भनेदेखि बिस्तारै बिस्तारै चाहिँ नि मान्छेको अब हामी भ्रष्टाचार विरुद्ध गर्छ भने पनि बिस्तारै बिस्तारै बिस्तारै भ्रष्टाचार त आउँछ, भयो इन्फ्लुएन्स त आउँछ आउँछ। अघि ठुल्ठुला नेताहरू छन्, यता त तिन तिन चार चार जो प्रधानमन्त्री भएका व्यक्तिहरू, उनले इन्फ्लुएन्स गर्दैन भन्न सकिँदैन। मलाई डर के छ भने मुद्दाहरू अगाडि त लग्लान् र फितलो मुद्दा लगिदियो भने त त्यो त फेरि कोर्टले त फ्याँकिदिन्छ, हेर्नुहोस् त्यहाँ डर चाहिँ नि छ। तर त्यही पनि कमसेकम हामीले देख यो यसपालि ब्यालेन्स उसको सुदन गुरुङको प्रतिवेदन नै मिडियामा दिएनन्, जनतामा दिएनन्, त्यस्तो गुपचुप गरेर त हुँदैन भयो। अब जाने भएदेखि ओट खुल्लेआम पारदर्शी रूपमा चाहिँ नि कडाईको साथमा यी भ्रष्टाचारीहरू 20 वर्षदेखि हामीले लुटेका भ्रष्टाचारीको तिनको चाहिँ तिनलाई दण्ड दिने व्यवस्थामा जानुपर्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नागरिक सचेतक अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित, आदरणीय श्रोता नेपाली बसमा। छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कती वालेट मा
1: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
2: आईएमई गरौं।

0: विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
1: यति राम्रो बहसमा नेकपा एमालेका नेता पूर्व मन्त्री शेरबहादुर तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: हजुर नमस्कार।
1: होइन, नेकपा एमाले भित्रको विवाद अहिले मथर हुँदै गएको हो। हिजो अस्तिसम्म हेर्दाखेरि त अब अपरेसनै गर्नुपर्छ भन्ने खालका आवाजहरू सुनेका थिए, तर अहिले सीतामलले सन्चो भयो होइन।
2: विवाद खासै विवाद त थिएन, अब बाहिर
1: खासै विवाद त किन थिएन। महासचिव उपाध्यक्ष लगायतकाहरूले चाहिँ सचिवालय बैठकमै तपाईँ छोड्नुहोस् भने होइन अस्ति भर्खर अध्यक्षलाई।
2: होइन, यो चाहिँ बाहिर प्रचारमा आएको विषय नै हो। बैठकमा चाहिँ जुन ढङ्गले बाहिर प्रचारमा आयो त्यस्तो बैठकमा त भएको होइन। बैठकको इन्डिङमा अब जुन ढङ्गले एउटा चाहिँ अब सहमतिका साथ निर्णयहरू गरेर आएको छ र त्यो निर्णय अब कार्यान्वयनको चरणमा छ, अगाडि बढ्दैछ। त्यसो भने बैठकमा जे भइरहेको थियो र त्यो बैठकको विषयलाई लिएर बढाई चढाई जुन प्रचारबाजी बाहिर भयो यति मात्रै हो। त्यसका कारणले गर्दा एमालेभित्र धेरै नै रडाएको छ। यो अपरेसन गर्नुपर्ने के अनेक खालका कुराहरू, शब्द त बाहिर बनाइएको शब्द नै हो त्यो,
1: बैठकमा
2: बनेको
1: शब्द
2: त होइन। बैठकमा बनेको कुरा थिएन, बैठकमा बनेको विषय थिएन। र बैठकमा त अब ठिक छ, आफ्नो दृष्टिकोणहरू राख्छन्, दृष्टिकोणहरू राख्ने सन्दर्भमा आफूलाई लागेको कुरा त खुल्ला खुलस्त राख्न पाइयो। त्यो राख्ने क्रममा राखेका विषयलाई लिएर बढाई चढाई बाहिर चाहिँ अब प्रचारबाजी भए पछाडि एमालेभित्र धेरै नै अब रडाएको भयो कि क्या हो भन्ने जस्तो बुझ्न गएको हो। त्यसैले अब अहिले त
1: समिति नै बनाउनु पर्ने स्थिति आयो नि त पार्टी अध्यक्षले, यसको चाहिँ अब मूल्याङ्कन गर्न
2: छिटै केन्द्रीय कमिटीको बैठक पनि बस्छ। लगभग पार्टीले अब असारको दोस्रो हप्ता केन्द्रीय कमिटी बैठक पनि भन्ने छ, त्यहाँ पनि त राख्छ कुराहरू, केन्द्रीय कमिटीका सदस्यहरू पनि राख्छन्। अब त्यसपछि पनि एकचोटि चर्चा हुनेवाला छ फेरि होइन, एमालेभित्र के हुन लाग्यो भन्ने चर्चा हुनेवाला छ। ठिकै छ, अब चर्चाहरू हुँदै गर्छन्, तर एमाले आफ्नो रफ्तारमा अगाडि बढ्दै गर्छ, आफ्नो हिसाबले अगाडि बढ्दै गर्छ। उसका चाहिँ आफ्नो
1: एमाले अब कसरी बढ्छ अगाडि, चाहिँ बिस्तारै हिँड्छ कि रफ्तारमा दौडिन्छ कि होइन एक्सर्साइज गरिरहेको छ कि कस्तो छ अहिले?
2: अनि ठिकै छ, अब हाम्रा आफ्ना सङ्गठनात्मक संरचनाहरू जस्ताको तस्तै छ, त्यसलाई मुभ गर्नुपर्नेछ। अलि मुभ भइरहेको छैन, यो सत्य हो। अहिले धेरै राम्रोसँग एकदमै छिटो गतिमा हिँड्न सकिरहेको छैन। त्यसलाई अब अलिकति पूर्ण ताजकी गरेर अब हिँडाउने गरी पार्टीले अब निर्णयहरू गरेको छ र ती निर्णयहरू चाहिँ को आधारमा तल स्थानीय तहमा अब कार्यकर्ताहरू खट्न थाल्नेछन्, हिँड्न थाल्नेछन्। उसका नेताहरू चाहिँ कार्ययोजना बनाएर हिँड्न थाल्नेछन्। बिस्तारै अब प्रदेशका बैठकहरू सुरु भइरहेको छ, क्रमैसँग जिल्लाका कामहरू गरेर वडा तह पालिका तह सबैमा पार्टीका चाहिँ पहिला संगठनात्मक संरचनालाई निर्वाचन पछिको उसलाई एकचोटि पुनः ताजकी गरेर त्यस पछाडि अब पार्टी कामलाई अगाडि बढ्छ।
1: अब नेकपा एमाले चाहिँ अहिले सरकारका कामहरू, गतिविधिहरू, प्रधानमन्त्रीका अभिव्यक्तिहरू, सुदन गुरुङको फिर्तीलाई चाहिँ कसरी हेरिरहेछ?
2: अब यो चाहिँ नेपाली जनताले यही खोजेको अहिले होइन, अब कसरी हेर्या भन्नु, जनताले नै खोजेर भोट हालिदिए, अब जनताले नै भोग्छन्, अब भोगिरहेको पनि छ होइन। हामीले त यस्तो नगरौँ, नखोज्नु, यस्तो चाहिँ हुँदैन र यो बाटो सम्भव छैन। उहाँहरूको जुन खालको क्रियाकलाप, जुन ढङ्गले उहाँहरू उदाउनु भएको छ, अब पुरा तोडफोड आगजनीबाटै उदाएको शक्ति हो। त्यसो भएको हुनाले यसले चाहिँ मुलुकलाई राम्रो गर्दैन भन्ने हाम्रो मत थियो, हामी त्यही आधारमा अब जनताको बिचमा गएका थियौँ। तर जनताले हाम्रो कुरालाई त्यतिखेर अलि अलि पत्याएनन्,
1: अलि पत्याउँदा पनि आश्वासनको कारण त 40 वर्ष
2: अहिले मुलुकले सुनि बेहोर छ, अब यो अविगत बेहोर छ, मुलुकले जनताले बेहोर छ होइन। अब व्यक्ति नै त्यस्तै व्यक्तिहरूलाई, त्यस्तै पार्टीलाई, त्यस्तै मान्छेहरूलाई चाहिँ जनताले छानिदिएका हुन्, अब यो त यसको सबै उता जनतालाई नै भोग्छ र हामीले कमसेकम त्यसको क्षतिपूर्ति त्यसको नभोगोस्, त्यस्तो नहोस्, उनीहरूलाई सचेत गराउने, नराम्रो नगरोस्, अब जितेर आइसके पछाडि राम्रो गरोस् भन्ने अभिप्रायले हामीले सच्चिन सच्याउन न हामीले चाहिँ संसदमा होइन, संसद बाहिर हामीले आवाजहरू राख्ने हो, जनताका कुराहरू सुनाउने हो र जहाँसम्म अब जितेर आइसके पछाडि राम्रोसँग चलाओस् भन्ने हाम्रो अभिप्राय हो, त्यसमा हाम्रो सधैँभरि खबरदारी रह
1: होइन। अब 30-35 वर्षदेखि चाहिँ आश्वासनका फोकाहरू जनताले कति सुन्ने भने के तपाईँहरूप्रति त
2: होइन, यो पनि फेरि भनाइ नै रह्यो, आश्वासनका पोका भन्यो, के भन्यो, गाली गर्यो, अनेक गर्यो, होइन 30-35 वर्षदेखि मुलुकमा जिरो हो त, केही पनि नभएको हो त. अहिले त हिजो हामीले जे जग बसायौँ त्यही जगमाथि नै साथीहरू अलिअलि यसो लिपोत गर्न कोसिस गर्दैछ. त लिपोत पनि राम्रोसँग गर्न नसक्ने ढङ्गले देखेको कारणले नै आलोचना बढ्या हो. अहिले हामीले चाहिँ खबरदारी गर्दै गरेको हो. अब त्यो केही पनि भएन, यसो भयो उसो भयो, खालि नेगेटिभ खालि नेगेटिभ खालि नेगेटिभ. तपाईँहरूको प्रश्नमा पनि सधैँभरि नेगेटिभ प्रश्न के मतलब नेकपा एमाले पनि एमाले हिजो सरकार चलाउँदै गर्दा कोही नेताहरू कोही मतलब भनौँ न कोही सरकारमा जिम्मेवार भएका कुनै पदमा जिम्मेवार भएका कुनै प्रशासकहरू बिचौलियाको चाहिँ फन्दामा परेर बिचौलियाबाटै राज्य सञ्चालन गरेको बिचौलियाबाटै तपाईँको चाहिँ प्रभावित भएर कतिपय जस्तो अहिले देखियो नि त तपाईँको चाहिँ करका दरहरूमा होइन अब अहिलेको अर्थमन्त्रीज्यूले जुन झुट झुटमाथि झुट झुटमाथि झुट बोलिरहेको छ हो त्यस्तो प्रभावहरू त अहिले पनि परिसक्यो भन्ने त देखियो नि त. अब
1: होइन अर्थमन्त्रीले करका दर हेरफेर गर्ने कुरादेखि लिएर चाहिँ जुन 773 बिवाईडीहरू भित्रिएका छन् त्यसमा उनको संलग्नता छ त्यसो भए तपाईँ दाबी गर्न सक्नुहुन्छ?
2: त्यो अब त्यो त तपाईँको चाहिँ संसदीय छानबिन समिति बनाएर अब अगाडि बढोस् होइन, संसदीय छानबिन समितिले चाहिँ त्यसको छानबिन गरोस् हेरोस्. त्यस्तो अघोषित सत्ता अथवा बिचौलियाहरू होइन अब सत्तामा प्रभाव गरेर कमाउन खोज्ने सत्तामा प्रभाव गरेर चाहिँ आफ्नो प्रभाव जमाउन खोज्ने आफ्नो हैसियत बढाउन खोज्ने तत्त्वहरू त विश्वव्यापी नै हुन्छन् नेपालमा पनि छ होइन. त्यस्तो चिजबाट प्रभावित भएर हिजो नेकपा एमालेको सरकार वा सत्ता हुँदाखेरि एमालेका मान्छेहरू त्यसमा फसेका त्यसका त्यस त्यो अनुसार गरेका हुन् भने त्यो कारवाहीको प्रोसेस अगाडि बढाउँदा हुन्छ. कसले त्यसो गरे हो हामी पनि त्यो चाहिँ यदि हामी त्यसमा फसेका हौँ त्यसमा फसेर कोही मान्छेले चाहिँ कोही नेताले कोही नेतृत्वले कोही पदाधिकारीले त्यस्तो गरेको यदि ठहरियो भने त्यस्ता चिजहरूमा अगाडि बढौँ हामी एमाले पनि शुद्ध हुन चाहन्छौँ एउटा कुरा. अर्को दोस्रो कुरो वर्तमान सरकारका पदाधिकारीहरू मन्त्रीजीहरू उनीहरू पनि त्यसमा नफसोस् होइन. त्यस्तो गर्न खोज्ने अब आफ्नो कमाउन खोज्ने प्रवृत्ति त मैले अघि नै भने विश्वव्यापी नै हुन्छ नेपालमा पनि छ र त्यस्ता मान्छेहरूको प्रभावमा परेर अब सत्तामै तपाईँको चाहिँ त्यस्ता मान्छेको प्रभाव पर्ने कुरा गलत कुरा हो र हिजो एमालेको सत्ता सरकार हुँदाखेरि कति प्रभाव पर्यो यो कुराको अब छानबिन पार्टीभित्र पनि होस् र पार्टी बाहिर पनि होस् होइन अब सम्बन्धित निकायबाट पनि होस् र त्यस्तोबाट चोखो हुनुपर्छ. तर अब हिजोका ती सबै चिजहरू अहिले वर्तमानमा पनि उही जस्ताको तस्तै दोहोरिएको जस्ताको तस्तै नराम्रा चिजहरू जति चाहिँ जस्ताको तस्तै दोहोरिने होइन अनि राम्रा चिजको चाहिँ
1: अर्थमन्त्रीले त भन्नुभएको छ नि त 2 अर्ब होइन 2 रुपियाँ मात्रै घोटाला भएको देखाऊ म चाहिँ यो राजनीति नै छोडिदिन्छु भन्नुभएको छ नि त होइन.
2: त्यो भनाइ नै हो होइन अब त्यो त अब देखाऊ भन्ने भन्ने अब संसदीय छानबिन समिति बनाऊ नि त सकिएको नि बाहिर किन बोल्दै हिँड्ने संसदीय छानबिन समिति बनाऊ त्यसपछि सकिएको छानबिन समितिले जे देखाउँछ अब त्यही प्रतिवेदन आउँछ त्यही प्रतिवेदनको आधारमा अगाडि
1: बढ संसदमा किन अवरोध गरेर आयो क्या बारम्बार
2: अनि संसदीय छानबिन समिति बनोस् न त्यस पछाडि चाहिँ अवरोधहरू हट्छ सबै हुन्छ निष्पक्रिय ढङ्गले अगाडि बढ्छ. अब छानबिन समितिबाट छानबिनमा चाहिँ यदि निर्दोष देखियो भने क्लिन चिट पाउनुहुन्छ स्याबास भनौँला त्यसैले तपाईँको चाहिँ अब त्यति बनाउन पनि डर लाग्ने अनि छानबिन समिति बनाउनु पर्यो भने आफ्नै मान्छे राखेर अनि आफूलाई नै चोख्याउने खालको चाहिँ राखेर चाहिँ अब गर्ने खालको प्रवृत्ति
1: गृहमन्त्री फर्केर आए नि त
2: त्यही त सत्ताको प्रभाव भने त्यही नै हो तपाईँको चाहिँ आफैले चाहिँ आदेश गरेर आफ्नै मान्छे राखेर बनाउने अनि त्यस पछाडि चाहिँ क्लिन चिट दिन लाउने प्रतिवेदनमा के छ भन्ने पनि पार्लियामेन्टमा नपुग्ने होइन. पहिलो कुरो त प्रतिवेदन पार्लियामेन्टमा त पुग्नु पर्यो नि त. अब पार्लियामेन्ट चलिरहेछ पार्लियामेन्ट चलेको बेलामा त पार्लियामेन्ट मुख्य कुरा हो नि त. संसद भने त जनताको प्रतिनिधिमूलक संस्था भनेको त संसद हो नि. सबै कुरा संसदमा पारदर्शी हुनु पर्यो संसदमा चाहिँ छर्लङ्ग हुनु पर्यो नि त. संसदमा नहुने बाहिर अनि त्यस पछाडि चाहिँ अब चोख्याउने हिसाबले चाहिँ एउटा समिति बनायो अनि चोख्याइदियो अनि चोख्यारे भन्ने एउटा चाहिँ होइन रहेछ भन्ने त्यतिकै समाचार बनायो त्यस पछाडि होइन भनेर अब भन्यो त्यो कसले त्यो पुष्टि गर्ने के त्यसो भएको हुनाले यस्ता चिजले यसले चाहिँ अराजकता बढ्छ यसले सत्ताको स्वेच्छाचारिता बढ्छ यसले चाहिँ तपाईँ जिम्मेवारीपन घट्छ त्यसो भएको हुनाले सरकार सत्ता संसद यी सबै चिजहरू जनताप्रति उत्तरदायी र पूर्ण जिम्मेवार बन्नुपर्छ र ऐना जस्तै छर्लङ्ग हुनुपर्छ.
1: अहिलेको अवस्थामा सुनपानीले धोइपखाली गरियो गृहमन्त्रीलाई भन्ने नै हो तपाईँहरूको शङ्का आशंका त्यसो भए?
2: अब प्रश्नै देखियो नि तपाईँको चाहिँ ठिक छ, अहिले चोख्याउनु होला, ओके यो पनि हामीले स्वीकार दियौँ, चोख्याउनु होला, आफ्नो समिति बनाउला, आफूलाई चोख्याउने समिति बनाउला, सम चोखिएला जसरी अब तपाईँको चाहिँ उहाँ चोखिए भनेर भनिराख्नु भएको छ, अब ठिक छ नि त, कुनै दिन फेरि त्यो त्यो फाइल फेरि खोल्ने दिन पनि त आउँछ नि,
1: अब अहिलेको
2: दिन आउँछ नि, समय त गतिवान छ, अगाडि बढ्दै गर्छ, त्यसो भएको कारणले उहाँलाई चाहिँ म चोखेँ, म चाहिँ फ्री भएँ, मैले चोख्याउने मान्छे राखेर चोख्याएँ भन्ने लाग्यो होला मनमा, तर अब यो चिज त सधैँ रहि नै रहने
1: भयो,
2: सबै फाइलहरू चाहिँ होइन उहाँ भन्दै हुनुहुन्छ पुराना फाइल सबै खोल्छु, खोल्नुहोस् न, कसले नखोल्नु भने
1: पछाडि
2: यी फाइल पनि त फेरि अब डार्क फाइलको रूपमा रहन्छ नि त अब होइन, यी फाइल पनि डार्क फाइलको रूपमा रहन्छ र यी फाइल पनि खोल्लान् कुनै दिन, त्यसो भएको हुनाले अहिले चोखिए एकदम चाहिँ उन्मुक्ति पाएँ भनेर खुसी नमनाए हुन्छ कसैले।
1: होइन तपाईँ पनि स्वास्थ्य मन्त्री बन्नुभएको थियो होइन, स्वास्थ्य र शिक्षामा अनि विद्युत लगायतकाहरूमा चाहिँ कर लगाउनु भएको छ, अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको कुरा तपाईँले अगाडि नै भनिसक्नु भएको छ, यो बजेट आइसके पछाडिको तपाईँको टिप्पणी के छ?
2: अनि यस्तो हो, बजेट चाहिँ कस्तो हुन्छ भने अब नेपालको बजेट वास्तविकता बजेट हुँदै हुँदैन कहिले पनि होइन, बजेट त अब फुलेर बनाउने हो, अब सोइलिङ बजेट हो, अब यो यसको कार्यान्वयन त अब एकदमै कम हुन्छ, अब केही विकासका बजेटहरू अब पूर्वाधार क्षेत्रका तपाईँको चाहिँ त्यो भनौँ न साधारण खर्च नगरी नहुने खर्च बाहेक अरू विकास बजेटहरू भनेको ठ्याक्कै अब बजेटले अलिकति चाहिँ पैसा हुँदा टेन्डर हुन्छ, काम हुन्छ, पैसा नहुँदा त अब शीर्षक राखिया हुन्छ, अब काम त हुँदैन, त्यसो भएको हुनाले वर्षौँ वर्ष शीर्षक राख्दा पनि काम नहुने क्षेत्रहरू धेरै क्षेत्रहरू छन्। त्यसरी स्वास्थ्य शिक्षा जस्ता ठाउँहरूमा कर लगाउने कुरा त यो एकदमै नाजायज भयो, एकदमै यो त ब्लन्डरै भएको छ, अब यस्तो चिजले अब स्वास्थ्य शिक्षा जस्तो क्षेत्रलाई तपाईँको चाहिँ एकदम दूषित बनायो, अब यो एकदमै दूषित बनाएको छ, त्यसो भएको हुनाले अब स्वास्थ्य त मैले जस्तो तपाईँको चाहिँ 100% बिमाको चाहिँ अवधारणा हिजो स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि त्यो अवधारणाको बारेमा एउटा अध्ययन गरेर त्यो अगाडि बढाउने कुरा म गर्दैछु गर्दै थिएँ, तर अहिलेको अर्थमन्त्रीज्यू भन्दै हुनुहुन्छ अहिलेको बिमा सिस्टमले अब सिस्टमले धान्दैन भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ, अब ठिकै छ त, अब यदि धान्दैन भने नयाँ सिस्टम लिएर आउँ, नयाँ सिस्टम चाहिँ कस्तो हुन्छ भने 100% बिमा पोलिसीलाई अगाडि बढाउँ होइन, युनिभर्सल हेल्थ कभरेज सिस्टमलाई अगाडि बढाउँ, र त्यो सिस्टमलाई अगाडि बढाउने हो भने खर्च पनि कम हुन्छ र धान्न पनि सकिन्छ र नेपाली जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्न सकिन्छ, 100% ग्यारेन्टी गर्न सकिन्छ, अब नयाँ एकदम दुई तिहाई सहितको अब जनताले चुनेको अब यति आँट त गर न होइन, हिजो हामी ठिक छ हामी यसो सामान्य बहुमत हुँदा यसो बिचमा केही तलमाथि भएर बनेको सरकारहरू हुँदा त हामीले त्यस्तो चिजहरू आँट गरेर छलफल चलाएका थियौँ होइन, अब अहिलेको बिमा समेत पनि धान्न नसक्ने भने पछाडि कुन चाहिँ बिमा सिस्टम लिएर आउनुहुन्छ त अब, त्यसो भएको हुनाले अब त अगाडि बढौ, अब त किनभने जनताले त्यसै मत हालेको त होइन होला नि त, जनताले त अब रुचाएरै हालेका छन् होइन, कि त जनताले गल्ती नै गर्यो मिस्टेकै गर्यो भन्नु पर्यो होइन, यसपटकलाई जनताले मिस्टेक गरेरै भोट हाल्यायो भन्नु पर्यो, यदि त्यसो होइन भने त जनताले विश्वास गरेर उहाँहरूलाई दिइसके पछाडि त केही न केही पोलिसी त ल्याउनु पऱ्यो, नयाँ बजेट उही पुरानो ढाँचाको बजेट हो, त्यसमा अलिकति थपथाप गरेर ल्याएको नै हो होइन, अब हिजो हामीले रेलमार्गको कुरा गर्दै गर्दाखेरि अब गल्ली गर्ने विरोध गर्ने कहाँ बन्यो रेल कहाँ बन्छ भन्दै थियो, उही रेलमार्गको कुरा गर्छ अहिले पनि, हिजो हामी सुरुङ मार्गको कुरा गर्दै सुरुङको प्रवेश मार्गहरू सुरुङ मार्गहरूको अध्ययन गर्दै सुरुङ मार्गहरू खन्दै अगाडि बढ्दा गर्दा हिजो गाली गर्नेहरू आज उही बजेटमा उही कुरा हो, बजेटको प्याटर्न हेर्दाखेरि हामीले 51 सालमा जुन बजेट लिएर आयौँ त्यसपछिको बजेट नै वास्तवमा 51 सालको बजेट नै त्यो एउटा चाहिँ त्यतिखेर एउटा भनौँ न टर्निङ पोइन्ट थियो बजेटको, त्यसपछिको बजेटमा खासै तपाईँको चाहिँ भनौँ न कुनै सुधार कुनै अर्को टर्निङ पोइन्ट बजेटमा ल्याउन सकेको छैन, त्यही बजेटको बेसमा अहिलेको बजेटहरू हो, त्यसो भएको हुनाले अब यसमा के न ल्यायो भन्ने ठाउँै छैन, र त्यसैले त पार्लियामेन्टमा मान्यज्यूहरूले एकदमै अब भनिराख्नु भएको छ बोलिराख्नु भएको छ फेरि बोल्न पनि पाइराख्नु भएको छैन मान्यज्यूहरूले पार्लियामेन्टमा।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
2: हजुर नमस्ते।
1: उहाँ नेकपा एमालेका नेता शेरबहादुर तामाङ आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छु, विश्राम पछि पुनः उपस्थित गर्नेछौँ।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: 1000 डिस होम सबरी रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
5: डिशोम फाइबर नेट।
6: यतिखेर नेपाली बहसमा अमेरिकाको बोस्टन शहरबाट वैज्ञानिक जितु उपाध्याय जोडिनु भएको छ। उपाध्यायजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: धन्यवाद खेमजी।
6: अब तपाईँ अमेरिकाको बोस्टनबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिरहँदाखेरि तपाईँको सेक्टरको नवप्रवर्तन तथा अब यो होइन एउटा नयाँ मन्त्रालय नेपालमा पनि स्थापना भयो, अब विज्ञान र प्रविधिमा चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। के छ तपाईँको फिडब्याक भन्नु?
7: म अहिले घुमाइको सिलसिलामा यता आएको, खास मेरो बसाइ नेपाल र पछिसम्म क्यानाडा हो, र निश्चित रूपमा विज्ञान र प्रविधिलाई छुट्टै विशिष्टकृत गर्नको लागि मन्त्रालय गठन गरिएको छ वर्तमान सरकारले। यो स्वागत योग्य छ। यसले नेपालको विकासमा विज्ञान प्रविधि र इनोभेसन को क्षेत्रमा होइन फोकसली काम गर्नको लागि अब विषयगतै मन्त्रालय तोकिसकेपछि यसमा चाहिँ डायस्पोरामा रहेका या नेपालभित्र रहेकाहरू जो नवप्रवर्तनसँग चासो राख्ने र त्यसबाट कन्ट्रिब्युसनबाट देशलाई विकास गर्नका निम्ति आफ्नो कन्ट्रिब्युसन गर्नको लागि ठुलो प्लेटफर्म भएको भनी महसुस गरेका छौँ।
6: अब अहिलेको अवस्थामा डायस्पोरामा बसेका नेपालीहरूको स्थिति के छ? होइन अब देशमा नयाँ सरकारहरू आउँछन्, नयाँ ढङ्गले चाहिँ अगाडि बढ्ने भनेर चाहिँ होइन विभिन्न किसिमका चाहिँ योजनाहरू ल्याउँछन्, अब देशलाई कायापलट गर्छौँ भनेर आउँछन्, तर विदेशमा बसेका नेपालीहरू अझ विशेष गरी तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहाँ बसेका नेपालीहरूको अहिलेको नेपालप्रतिको धारणा अर्थात् नेपालप्रतिको हेराइ चाहिँ कस्तो छ?
7: निश्चित रूपमा अहिले यो सरकार विशेष गरी जेन्जी आन्दोलन पश्चात जुन देशभित्र देश कतातिर जाँदैछ भन्ने कुरा एउटा चिन्ताजनक विषय भएको भेटिएको थियो भने जेन्जी आन्दोलन पश्चात बनेको सरकार, सरकारले गरेको निर्वाचन, निर्वाचन पश्चात जुन जनताको म्यान्डेट अलमोस्ट 2/3 मेजोरिटीको सरकार बने पश्चात डायस्पोरामा रहेका नेपालीको धेरैकोमा सकारात्मक सोच भएको भेटिएको छ खेमजी। विशेष गरी लामो समयसम्म हामी व्यवस्था परिवर्तन गऱ्यौँ, अवस्था परिवर्तन भएन, र त्यति मात्र होइन एउटा सरकार फुल फेज 5 वर्ष पनि नचलेको स्थिति थियो लामो समयसम्म, र अहिले स्थिर सरकार स्टेबल गभर्मेन्ट बनेकोले यसले नेपालको लाई सही दिशामा डोर्याउँछ भन्ने कुरामा धेरै डायस्पोराकाहरू आशावादी छन्।
6: होइन, अब नेपालीहरूले एउटा आशाको किरण को सुरुवात त गरे फागुन 21 गते, तर अहिले समग्रतामा हेर्दाखेरि चाहिँ विवादमा मुछिँदैछन् धेरै मन्त्रीहरू। होइन, मन्त्री विवादमा मुछिने, समिति बन्ने, समिति बनिसके पछाडि चाहिँ दुई पखाली क्लिन चिट दिएर चाहिँ फेरि फिर्ता पठाउने, समितिको प्रतिवेदन बाहिर सार्वजनिक नहुने, बजेटका करका दरमा हेरफेर हुने, होइन सीमा नाकाबाट आएका गाडीहरू चाहिँ विवादास्पद बन्ने, संसदीय छानबिन समिति चाहिँ गठनै नहुने, नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको छ भनेर पार्लियामेन्टमै प्रधानमन्त्री जस्तो व्यक्ति बोलिदिने, यी यावत कुराले तपाईँहरूलाई छुँदैन?
7: होइन, निश्चित रूपमा धेरै डायस्पोरामा बस्ने या भनौँ नेपालभित्र बस्ने पनि ले पनि के सोच गरेको थियो भने सरकार भनेको बहुमत 2/3 मेजोरिटीको सरकार यसले लाई कमी कमजोरी र गर्ने छुट छैन यो अर्थमा बुझेका थिए, र अहिले पनि तपाईँले जुन प्रसङ्ग उठाउनु भयो कि ट्याक्सको कुरादेखि लिएर यो आयोग बन्ने कुरा निश्चित रूपमा एउटा चिन्ताको विषय बनेको छ, र यसमा पनि थोरै मत विभाजन भएको पाइएको छ। यसलाई एक थरीले होइन, यसलाई सामान्य रूपमा लिएको छ कि संसदको रोस्टममा अहिलेको अर्थमन्त्री व्यक्तिगत रूपमा पनि म उहाँ चिन्दछु, उहाँलाई मेरो व्यक्तिगत रूपमा पनि, तर त्यो करको दायरा हेरफेर भएको भन्ने कुरामा धेरैजनाले भएन होला भन्ने नै बढीको बुझाइ छ मेरो बुझाइअनुसार। रह्यो अर्को, तपाईँ गृहमन्त्रीको कुरा उठाउनु भयो, अब त्यो कुरा चाहिँ पारदर्शी रूपमा गरिदिएको भए होइन ल यो यस यो कारणले उहाँले क्लिन चिट पाउनुभयो यो संलग्नता छैन भनेर भनिदिएको भए अझ बढी ठिक हुन्थ्यो भन्ने छ. रह्यो अर्को कुरा संसदमा राष्ट्रियताको विषयको लागि
6: होइन डायस्परामा बसेका नेपालीहरू देशप्रति के चाहन्छन्, मुलुक कस्तो भइदियोस् भन्ने चाहन्छन्, लगानीको वातावरण नेपालमा देखिन्छ कि देखिँदैन त्यो क्षेत्रबाट हेर्दा, उनीहरू एउटा विज्ञताको हिसाबले हरेक क्षेत्रमा काम गरेका पनि छन् विश्वका धेरै ठाउँहरूमा, नेपालीहरूले नेपाल फर्किन चाहन्छन् नेपालीहरू.
7: दुई थरीको सिप र ज्ञानलाई भौतिक रूपमा आफू उपस्थित भएर नेपाललाई कन्ट्रिब्युसन गर्न चाहने ग्रुप पनि छ भने जहाँ यदि राम्रो उपयोगहरू पनि हुनुहुन्छ भने अर्को कुरा.
6: तपाईँको अडियोमा अलिकति क्लियरिटी आएको छैन जितु उपाध्यायजी, अलिकति यो नेटको समस्या वा इन्टरनेटको समस्या हो, अलिकति क्लियर ठाउँमा गइदिन प्लिज.
7: निश्चित रूपमा डायस्पोरामा रहेका साथीहरू लिको ज्ञान सिप र पुँजी रूपमा नेपालमा उपस्थित भएर आफ्नो ज्ञान र सिपलाई चाहिँ नेपालको समृद्धिमा लगाउन चाहने ग्रुप पनि छ भने अर्को थरीले हेलो
6: सुन्दै हुनुहुन्छ, सुन्दैछन् सुन्दैछ, कन्टिन्यू गर्नु.
7: हजुर, जुन कुनामा भएको पुँजीलाई नेपालमा लगानी मैत्री वातावरण भएको खण्डमा आफ्नो पुँजीलाई चाहिँ लगानी गरी देश विकास या देशको जुन समृद्धिको बाटोमा चाहिँ आफूलाई समावित र गर्नको लागि भन्ने दुई थरी अलिक बढी भेटिन्छ.
6: अब
7: निश्चित रूपमा आफू संसारको जुन कुरामा भए पनि नेपालको प्रगति र समृद्धिको लागि चाहिँ निकै चिन्तित, चासो र जिज्ञासु बढी.
6: तपाईँहरूलाई आशा छ अब नेपाल बन्छ, नेपाल कहाँनिर के को कमजोरीले चाहिँ देश समृद्ध बन्न सकेन, देशमा के चाहिँदो रहेछ? तपाईँ त धेरै देशहरूमा घुम्नु पनि भएको छ, डायस्पोराका नेपालीहरूका समस्याहरूलाई पनि बुझ्नु भएको छ. देश अहिले यो विकसनोन्मुखतर्फ नै अहिले रहिरहनुको कारण एउटा राजनीतिक अस्थिरताको त एउटा कारण रह्यो, तर अन्य कारणहरू के हुन् नेपाल चाहिँ समृद्धितर्फको यात्रातर्फ नडोरिएको नजानुको?
7: अब नेपाल किन बनेन भन्नेको विषयको बस धेरै अगाडिदेखि उठ्दै आएको छ र केही नेपालको विकास निर्माण तिर नभएको होइन फेरि कि अहिलेको सरकार हुँदा सबै ठिकठाक हुने र पूर्ववत सरकारहरूले केही पनि गरेन भन्ने कुरा छैन. विशेष गरी खेमजी, हामीहरूको बुझाइ के छ भने पटक पटक व्यवस्था परिवर्तन भयो, हामीहरू सबैजनाहरू व्यवस्था परिवर्तनमा बढी इङ्गेज भयौँ र बिचमा चाहिँ लामो सशस्त्र यसले गर्दा यी एवत कारणले गर्दा दोस्रो कुरा सुशासन र स्थिर सरकार सबभन्दा ठुलो बाधक भयो भन्ने बुझाइ छ. अब यो कुरालाई चाहिँ अहिलेको म्यान्डेटले त्यो पुरा गरेको हुनाले अब देशलाई सुशासन र स्टेबल सरकारले चाहिँ विकासतिर डोर्याउँछ, पहिले भएको विकासलाई पनि लाई टेक्दै थप समृद्ध देश बनाउनको लागि चाहिँ अगाडि बढ्छ भन्ने आशावादी छौँ.
6: होइन, तपाईँ नेपालमा पनि आउने जाने भइरहन्छ, तपाईँको नेपालमा अलिकति बढी बेसी नै बस्नुहुन्छ, तर नेपालमा जुन किसिमको भ्रष्टाचारका कुराहरू आउँछन् होइन, नेपालमा चाहिँ लगानी गर्न चाहिँ विदेशीहरू रुचाउँदैनन्, लगानीको वातावरण सिर्जना गर्ने खालले चाहिँ सरकारले त्यसको चाहिँ फ्लेक्सिबिलिटी गरिदिँदैन, त्यसको भनौँ त्यो अवसर प्रदान गरिदिँदैन भन्ने आवाजहरू पनि उठ्छन्, अहिलेको बजेट र अहिलेको सरकारको एक्सन कसरी हेर्नु भएको छ?
7: अब अहिले चाहिँ अब यो बजेट भर्खर आएको छ, यसलाई कसरी कार्यान्वयनमा जान्छ त्यो कुरा ठुलो पाठ भयो. किनभने हाम्रो प्रत्येक वर्ष जेठ 15 गते प्रत्येक सरकारले ल्याउने बजेट एउटा एउटा निरन्तरता नै हो, यसलाई कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा ठुलो एउटा चुनौती छ. र अर्को कुरा कि अघि तपाईँले भने जस्तो लगानी गर्न चाहँदैन, लगानी गर्न चाहन्छन् र लगानी गर्नको लागि दुई तिनवटा कुरा, एउटा चाहिँ तपाईँ झन्झिटुलो यो एडमिनिस्ट्रेटिभ बर्डन हडल छ, त्यो कुरामा ठुलो के अरे झन्झट बेहोरेको धेरैको अनुभव छ कि आफ्नो पुँजीलाई लगानी गर्न गयो दर्ता प्रोसेसदेखि नै आफ्नो दर्ता प्रोसेसदेखि नै त्यो चाहिँ एडमिनिस्ट्रेटिभ हडल्स हो, त्यो कुरालाई चाहिँ स्मुथ गर्न सकियो, नीतिगत सुधार गर्न सकियो, ऐन नियम र कानुनलाई थोरै के अरे लगानी मैत्री चाहिँ परिभाषण गर्न सकियो भने विदेशी लगानी मात्र होइन डायस्पोरामा रहेका धेरै नेपालीहरू जसले आफ्नो सिप र ज्ञान र आफ्नो पुँजीलाई चाहिँ नेपालमा लगाउन चाहन्छन् यो कुरामा वर्तमान सरकारले ध्यान दियोस् भन्ने कुराको हाम्रो आग्रह पनि हो.
6: कतिको आशा छ डायस्पोराका नेपालीहरूलाई अब देश बन्छ भनेर?
7: अब यो हामी सब अब अब पनि देश बन्छ भन्ने कुरामा आशावादी बाहेक अर्को के छ र हामी नेपालीमा कि प्रत्येक सरकारसँग हामीले नै चाहिँ हामी समृद्ध देश बनाउँ भन्ने आशा पहिलेका सरकारसँग पनि थियो यो सरकारसँग पनि छ र यो सरकारलाई के छुट छैन भने कि पहिलेको सरकारसँग केही कुराहरू चाहिँ कि स्टेबल सरकार नहुँदाखेरि कुन बेलामा कुन सरकार चेन्ज हुन्छ भन्ने एउटा कुरा दुविधा थियो त्यसैमा बढी इङ्गेज हुनुपर्ने स्थिति थियो भने यो सरकारसँग त्यो अवस्था छैन त्यो भएकोले नै यो सरकारलाई के अरे नगर्ने कुनै छुट पनि छैन त्यो भएको हुनाले हामी आशावादी नै छौँ.
6: कस्तो छ अमेरिकाको अहिलेको मौसम? साँझ भयो होला होइन त्यहाँ?
7: यहाँ अहिले राति भयो खेमजी, विशेष गरी म घुम्न यता आइपुगेको चाहिँ अहिले यता आइपुगेको छु.
6: भनेपछि अब त्यहाँ बसेका नेपालीहरू पनि अब देशप्रति चिन्तित छन्?
7: धेरै चिन्तित र चासो दुई रूपमा लिएको छन्.
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
7: धन्यवाद.
6: अमेरिकाको बोस्टन सहरबाट वैज्ञानिक र नेपालका लागि जानकार जितु उपाध्यायसँग हामीले प्रत्यक्ष रूपमा संवाद गरेका थियौँ. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा हुन्छु. नमस्कार.

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।

क्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059450080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460 40344।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373444।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा

0: सरकारवाला बीचको छलफल, सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान, न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय, निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक 2081 के सुधार गर्नु पर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मनपरि गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौँ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल, डेटा, इलेक्ट्रोनिक्स, फिजिकल सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेज फेजमा काम गरेर चाहिँ काम छैन।
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अलमलिया देखियो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिया छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा 3 जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने, आवश्यकता परेमा भन्ने भयो कि। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठुलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनु पर्छ नि, कानुनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि। आवश्यकता आवश्यकता छ, त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन। हजारौँ कानुन व्यवसायहरू यसमा छ, बारले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौँ भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधित्व हुनुपर्छ।
4: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फोरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रहेनौँ होइन, अहिले भर्खरै पनि हामीले भन्यौँ नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्र केन्द्रित हौँ भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौँ। विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि कुनै

0: विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि। प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौँ। प्रदेशमै यहीँको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौ भने केन्द्रमा रहेको दुईटा प्रयोगशालाबाट त्यो सम्भव छैन।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
2: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
3: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 महिने तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फोरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो, द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेसन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आछ। जबकि क्वेसन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डिएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने, त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त। त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
4: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा 2 ज मा यता डिजिटल एभिडेन्स भन्ने त आयो, 2 ङ मा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देखेला यसले। दफा 5 ङ मा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौँ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने, रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू, यी सबै सक्षम छौँ कि छैनौँ, कि हाम्रो देश, काल, परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। 5 ङ मा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै त हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्। काम, कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग हो। विधि विज्ञान सम्बन्धी टोकिए बमोजिम मान्ने काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला. विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो. स्नातक भने त बिए हो कि बिकम हो कि के हो विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा. तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ.
2: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू
5: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ. र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कसो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी र सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु. अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नु हुँदैन कि निर्देशन दिनु पर्यो होइन तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गरिदियो भने राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहेँ. अर्को दफा सातमा यो विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने
2: सुविधा भनेको तलब हो कि अथवा अर्को के नै खालको केही उल्लेख पनि छैन
5: कि के पनि उल्लेख छैन होइन त्यो चाहिँ देखिएको छैन. र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन. जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुनसक्छ नि. त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ. कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु.
2: धेरै धन्यवाद छ. बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू फरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छ.
6: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ. पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ. त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु तर पनि छैन विस्तृत रूपमा छैन. यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ किनभने 43 सालमा स्थापना भएको को एउटा कानुनसम्म आजसम्म छैन. आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउँ न त एउटा राम्रैसँग चलोस् यो राम्रैसँग ढङ्गले चलोस् भनेर जुन
7: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन्द जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
6: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन र कतिपय कुराहरू जस्तो अब यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो. अन्य निकायमा हुँदैन भए चाहिँ होइन है हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ. पठाउने त त्यही पुलिस त हो नि अरू अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त एउटा स्पेसिफाई गरौँ. अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेको कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ. जहाँ टेक्निकल इरहरको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौँ.
7: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु.
8: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन. अहिले यो ऐन भनेको के हो भने हामीले क्लियरली के बुझ्नुपर्छ यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ. अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन. भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पऱ्यो त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पऱ्यो त्यसपछि हामी थप्दै जाने हो. थप्नेमा त हामीले धेरै कुरा थप्नु छ. डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा त्यो पनि थप्नुपर्छ. फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर स्ट्रक्चर भत्क्यो त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटा बेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाँटी हेरेर हार्नेले भन्ने कुरा हो कि हाम्रो एजिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन। जब कि म फरेन्सिकको मान्छे होइन, उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स। भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुइटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु। के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो भएर त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ। स्याम्पल आएपछि काम गर्छ, तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स बस्दा, त्यो कोडिङ डिकोडिङ गऱ्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
7: हेमन्त मल्लजीको थोरै कुरा सुनौ। नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट केमा थियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी बियरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ। त्यसो भने कुमलटारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक हुनुहुन्छ, उहाँ पनि अब प्रयोगशाला भयो। खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
9: फेरि पुलिसलाई प्रयोगशाला चाहिएको किनभनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ। र म नार्कोटिक्समा हुँदाखेरि मलाई याद छ, राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन। केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ। त्यो त्यसले गर्दाखेरि के छ, यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ। तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
7: सञ्चालन
9: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरिरहेको छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामीले एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ। तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि।
7: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ।
10: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर रा। ब्यालिस्टिकको लागि एउटा हुनसक्ला, फिङ्गरप्रिन्टको लागि अर्को हुनसक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुनसक्ला, होइन। सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट, त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएछौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ त्यो रिपोर्ट गर्न, मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यसो टिस्यु चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ। त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यहीँ टेस्ट हुनु पर्यो नि, त्यहीँको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले। हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डिएनएको कुरा गऱ्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी, होइन। टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ। फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफ्रेन्ट हुनसक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला। सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि, त ऐनले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने, अग्रिड दण्ड सजाय कानुनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फँसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो. किन यो झमेलामा कसले पढिरहने? हाम्रो विज्ञति पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ. मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा, त्यसको त तरिका हुनु पर्यो नि. अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ. त्यसलाई छानबिन गर्ने हुन्छ नि त्यो, ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने. त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन. जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ. भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि, त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला. दण्ड सजाय राख्नलाई एकदमै त गरिदिएपछि त काम गराउन सक्नुहुन्न है. सो त्यति चाहिँ मेरो भनाइ रह्यो.
7: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु. मान्यज्यू,
11: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद. धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानुन पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु.
7: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गऱ्यौँ जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
11: विज्ञकै टेबल थ्रुबाट बृहत छलफल, अझै यो त वान राउन्ड भयो. म त भन्छु यस्तो छलफल त अझै इट हेज टु गो टु थ्री राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ. हाम्रो राष्ट्रको अर्थतन्त्र, हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू. यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन. त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद.
12: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन. विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली.
13: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल, नन बायोलोजिकल स्याम्पल, डकुमेन्ट्सहरू होइन कृति ल्याप लगायतको कुराहरू, फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू, फिजिकल इभिडेन्सेसहरू, इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने, अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने, फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने, अकाउन्ट गर्ने, अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफगार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरिजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरिजहरूको बिचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा मौन छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू, जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सब्मिसनसम्मका कुराहरू, चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आइएस र आइआइईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डिएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आइएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आइइसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, फेरि यो किन एक्सेप्सनको रूपमा पऱ्यो, यसमा किन कसैलाई पनि एउटा रुल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन? एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ, अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत. नेसनल फरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्त्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौँ. अब त्यस्तो तालले चल्दैन. तिनवटा बेसिकल्ली तिनवटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ. पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडिदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन. मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस. एउटा कुरा. अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुनसक्ला, जजबाट हुनसक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू. त्यसपछि गएर अब्स्ट्रक्ट द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ. त्यो जो पनि हुनसक्छ, फरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ. न्याय पार्ने कुरामा यदि कोही बिचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ. चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो, होइन, त्यो ग्रस नेग्लिजेन्स. मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फरेन्सिक सेक्टरमा पनि फरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ.
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ. कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं.
12: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ. हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ.
1: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्.
12: नमस्कार.
14: दमौलिया FM 94.2 समुदायको आवाज.
15: ए बहिनी, घर त चिटिक्कै बनाएछौ, हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
16: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि.
15: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ. आरती काष्ठ उद्योग,
16: ब्यास 4 मेन रोड, दमौली तनहुँ.
15: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ. फोन 98-16-16-13-26, 98-4-63-056-05, 98-19-11-36-27, 65-5-65-25.
17: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परि म तारी शङ्ख लैदी विषा बैङ्करी यही मरी तुरन्त खबर लना
18: सतर्क तन ठगे तब त क्या जोगिना
19: सिद्धार्थ बैङ्कर क्याले जनहितरी जारी सन्देश
20: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
14: दमौलिया FM 94.2 समुदायको आवाज.

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन, देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौं कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ अनागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरै नहुन्, कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
3: धन्यवाद।
4: स्वागत छ तपाईँहरूलाई।
5: धन्यवाद।
4: समूहको नाम अनागरिक राख्नु भएको रहेछ, कुन अर्थमा?
3: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
3: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ। त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको छ यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: तपाईहरुले त्यो देशको सुन्दर तारा कथा बेता छर्लङ्ग देखाइदिनु भने
1: खै के दिन सक्छौँ र हामी तपाईहरुलाई
2: छ एउटा कुरा
3: तपाईहरु सिधै फाइनलमा जाँदै हुनुहुन्छ।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9752-82-0000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9842-00061, 9862-63-73-344।
11: फुलको आँखामा फुलै संसार काडा।
12: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
12: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
12: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-344।

0: सही सदुपयोग गरौ।
1: दमौली एफएम 94.2 समुदायको आवाज।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9865414।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: TFM 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन

0: टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: अनि तयो कागज के मेछि वा
4: अ झिल्काई
3: के पर्सनल नम्बर ब्लक लै वधि
4: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
3: अनि बैंगरी
4: बैंगरी
3: अ
4: चर चाहिँ तली लगपर्दी
3: चम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाइ भिस आफै न ब्याङ्क देवी नि जानकारी पिल परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तप दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
8: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
7: हो र कति खोजे पदमचोकमा पो रहेछ त
8: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
7: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
8: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9806673344
10: तपाईलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
7: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
7: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
11: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
7: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0658563715 र 9841120740
12: दमौलिया FM 94.2 समुदायको आवाज

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560867।
7: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560363444, 98560306056।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि,

0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल,
2: मोबाइल नम्बर 9916664683,
1: 9560443234।
2: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9560252380, 9814852518 र 9065153332।

0: दमोली FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: कालका लागि अमेरिकी राजदूत र सभामुख अर्यालबीच शिष्टाचार भेटवार्ता। मन्त्री परिषदको बैठक बस्दै अध्ययन भिसा सिफारिसमा अनियमितता, कारवाही अघि बढाउन गृहलाई पत्रचार, शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका, नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनवाई हुँदै। कांग्रेसको सदस्यता अध्यावधिकका लागि समय थप, सदस्य अध्यावधिकले डिजिटल तरंग ल्याएको प्रदीप पौडेलको भनाई, हुम्ला बाजुरा सीमा विवादले मुगुमा असर, पर्यटन क्षेत्र प्रभावित। मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी, सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको मृत्यु, ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप 30 वर्षको जेल सजाय, र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत, चेक रिपब्लिकमाथि 2-1 रोमाञ्चक जित, आज राति क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच प्रतिस्पर्धा हुनेछ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदको बैठक सम्बन्धी खबरबाट मन्त्री परिषदको बैठक आज अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज दिउँसो 2 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयगत निर्णयहरू हुन सक्ने जनाइएको छ। प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन्। हिजो सुचारू मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयगत निर्णयहरू हुन सक्ने जनाइएको छ। प्रतिनिधि सभा बैठकमा आज पनि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन्। हिजो सुचारू भएको संसद बैठक आज फेरि बिथोलिएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लीले हिजो दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्रीले थाक थम्की दिएको र वित्तीय अपराध गरेको आरोप लगाउनु भएको छ। उहाँमाथि संसदीय छानबिन गर्नुपर्ने उहाँ वर्षमान पुनको माग थियो। पुनले भन्नुभयो, अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ, थम्क्याउने कोशिश भएको छ, यसमा हाम्रो गम्भीर आपत्ति छ। 7 करका दर हेरफेर गरेको खुल्लम खुल्ला स्वीकार्नुभयो, यो आर्थिक अपराध हो। उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ, यसले मानहानि भएको छ। सभामुखबाट रूलिङ हुनुपर्छ, संसदीय छानबिन गरिनुपर्छ, वर्षमान पुनको भनाइ छ। त्यस्तै नेकपा एमालेका सांसद गणेश सिंह ठगुनाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डाक्टर वागले व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत भएको बताउनु भएको छ। अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो, व्यक्तिगत रिसिभीको ढंगले प्रस्तुत हुनुभयो, ठगुनाले भन्नुभयो। जवाबका क्रममा अर्थमन्त्री वागले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर एमाले ठगुनाले यो विषय उठाएका छन्। अर्थमन्त्रीले भनेका कतिपय विषयले दुविधा उत्पन्न भएको ठगुनाको भनाइ छ। पन्ना हेरफेर सहितको विषयमा संसदीय छानबिन हुनुपर्ने माग विपक्षीको रहेको छ। नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट र प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा कार्यवाहक राजदूत स्कटले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र सुशासनका लागि निरन्तर सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताउनु भएको छ। सभामुख अरियालले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन नेपाल अमेरिका संसदीय मैत्री समूह पुनर्गठनको प्रक्रिया अगाडि बढ़ाइरहेको जानकारी दिनुभयो। नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगत्मक सम्बन्ध प्रति अमेरिका प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिका बीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगत्मक सम्बन्ध प्रति अमेरिकाको प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई पत्रचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिश

0: निरसित वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाइएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्रालयले त्यही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्को पत्र समेत नक्कली रहेको पाइएको जनाएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएका सिफारिश पत्र समेत खारेज गरिएको छ। मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा त्यस घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखेर आजका लागि पेशी तोकेर सुनवाई शुरू हुँदैछ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा दुई दिनदेखि यो मुद्दामा सुनवाई भइरहेको छ। बिहिबार सरकारी वकिल पक्षबाट बहस पूरा भइसकै आज शुक्रबारबाट प्रतिवादीका कानून व्यवसायीका तर्फबाट बहस हुनेछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरणमा तीन वर्षपछि अन्तिम चरणमा सुनवाई भइरहेको छ। कागजात तयार पारी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दावी अभियोग पत्रमा छ। संगठित अपराध सहित पाँच अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेशी चढेर सुनवाई भएको हो। 2080 जेठ दशमा पूर्व उप प्रधानमन्त्री एवं एमाले नेता टोप बहादुर राय माझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित 30 जना विरूद्ध कृत्य, ठगी र संगठित अपराध र राज्य विरूद्धको अपराधमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। मुद्दा दायर हुँदा पक्राउ परेका 18 मध्ये 2 जनालाई थरौटी र अरू 16 जनालाई थुनामा पठाएर मुद्दाको पूर्वपक्ष गरिएको थियो। 12 जना फरार थिए। पछि फरार रहेका केही व्यक्ति पक्राउ परे पनि अझै केही अभियुक्त फरार अवस्थामै छन्। 2081 वैशाख 9 पहिले नै प्रतिवादी बनाइएका केशव दुलाल सहित 5 जना र 2081 साउन 4 अर्का सन्दिग्ध पात्र बेचन झा विरूद्ध 2081 साउन 29 पूरक अभियोग पत्र दायर भएको थियो। थुन्चेक बहस र आदेश बाहेक तीनवटै मुद्दालाई लगाउमा राखिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले सदस्यता अध्यावधिक अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनु भएको छ। विभिन्न राजनीतिक अवरोधका बावजूद पनि छोटो समयमा 80% भन्दा बढ़ी सदस्यताको अध्यावधिक कार्य पूरा भएको उहाँको भनाइ छ। संयोजक पौडेलले यसलाई कांग्रेसको डिजिटल रूपान्तरणको महत्वपूर्ण उपलब्धि भन्नुभएको छ। क्रियाशील सदस्यता अध्यावधिको काम राम्रो भयो। पौडेलले भन्नुभएको छ, छोटो समयमा विभिन्न राजनीतिक अवरोधका बावजूद पनि सदस्यता अध्यावधिक 80% भन्दा बढ़ी भयो। यसले देशैभरि ठूलो तरंग ल्याएको छ उहाँको भनाइ छ। उहाँका अनुसार बिहिबार राति 12 बजेसम्ममा वडा सभापति मार्फत 5,38,622 जनाले एनसीआईडी प्राप्त गरेका छन्। 1,49,309 जना

0: वडा सभापति मार्फत अध्यावधिका लागि फारम पेश गरेको र सदस्यता अध्यावधिका लागि पुनः समय थप गरिएको जनाइएको छ। जस अनुसार काँग्रेसका 6,87,931 जना क्रियाशील सदस्यहरूको सदस्यता अध्यावधिक हुने देखिएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार 7,82,209 सदस्यहरू अध्यावधिकका लागि योग्य रहेका थिए। छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा विवादको अवस्था चर्किँदै जाँदा त्यसको असर मुगुमा परेको छ। बाजुराको हिमाली युवा क्लबले कडाली करिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु गाउँपालिका खतियार गाउँपालिका स्थानीयलाई सवारी आवत जावत र पूर्वाधार तथा विकास निर्माणका सामग्रीहरू ढुवानीमा समस्याका साथै रारा र हुम्ला मुगु घुम्न आउने पर्यटकलाई पनि समस्या परेको छ। हिमाली गाउँपालिका 3 लामपाटामा भएको प्रहरी चौकी स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन भएको भन्दै जेठ 10 गते कडाली राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। वैशाख 8 गते हिमाली युवा क्लब हिमाली गाउँपालिकाका राजनीतिक दल जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच 24 घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो। तर सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीयमाथि भएका चोरी सिकारी लुटपाट तथा तोडफोड घटनाको निष्पक्ष छानबिन अघि नबढेको आरोप लगाइएको छ। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। मध्य पूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारी पछिकै सबैभन्दा सुस्त वृद्धितर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा सन् 2026का लागि विश्व आर्थिक वृद्धि दरको अनुमान 2.9% घटाएर 2.5% छारेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप र ऋणको लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विश्व बैंकका अनुसार मध्य पूर्वको द्वन्दले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। त्यस्तै सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सबीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको छ। एएफपीका अनुसार ज्यान गुमाउने मध्ये 2 बालबालिका र 1 महिला रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेको ट्रकसम्म भएका छन्। एल ओबेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डाफर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्रबीचको मुख्य मार्गमा अवस्थित छ। संयुक्त राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। त्यस्तै उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 पोङयाङमाथि ड्रोन उडान गराउन आदेश दिएको अभियोगमा दक्षिण कोरियाका अवदस्थ राष्ट्रपति युन सुक योललाई थप 30 वर्ष जेल सजाय सुनाइएको छ। सोही प्रकरणमा उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युन पनि दोषी ठहरिएका छन्। यसअघि डिसेम्बर 2024 मार्शल ल लागू गरेको अभियोगमा युनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। शुक्रबार सियोल केन्द्रीय जिल्ला अदालतले ड्रोन उडान सम्बन्धी मुद्दामा थप 30 वर्ष जेल सजाय सुनाएको हो। फैसलाको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 अन्तरले पराजित गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा चेकियाका कप्तान लेडिज क्लब क्रेक्रिचले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत भने गर्न नसक्दा हार बेहोर्नु परेको छ। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आज राति नेपाली समयअनुसार 12:45 समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्स गोविना बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै भोलि बिहान 7:45 समूह डी अन्तर्गत अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। अर्थमन्त्रीले धाक धम्की दिएको भन्दै प्रतिपक्षी दलहरूको आपत्ति। बजेटमा चुहावट भएको भन्दै संसदीय छानबिन समितिको माग। नेपालका लागि अमेरिकी राजदूत र सभामुख अरियालबीच शिष्टाचार भेटवार्ता। मन्त्री परिषदको बैठक बस्दै अध्ययन दिशा सिफारिसमा अनियमितता। कारवाही अघि बढाउन गृहलाई पत्राचार। शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका। नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनवाई हुँदै कांग्रेसको सदस्यता अध्यावधिका लागि समय थप। सदस्य अध्यावधिकले डिजिटल तरंग ल्याएको नेता पौडेलको भनाई। हुम्ला बाजुरा सीमा विवादले मुगुमा असर। पर्यटन क्षेत्र प्रभावित। मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी। सुडानमा ड्रोन आक्रमणमा परि कम्तीमा 23 जनाको मृत्यु। ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप 30 वर्षको जेल सजाय। र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत। चेक रिपब्लिकमाथि 2-1 रोमाञ्चक जित। आज राति क्यानाडा र बोस्निया एण्ड हर्जगोभिना बीच प्रतिस्पर्धा हुने। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
3: सिद्धार्थ ब्याङ्गरले जनहितरी जारी सन्देश।
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280 9815104549।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637015 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: होइन यो काली भैँसी भन्दा पनि झन् काली बिमली पो रहेछ होइन बिमली तराईतिर झरे भएछ त अँगार भन्दा पनि काली भैँसी जस्तो
1: अरे ओ फलन दाजु तपाईं पनि त गाउँको काली ओराली गर्नु

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 0 25।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 058 00 700 98।

0: EFM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लना आछेवा घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
5: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
5: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
5: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9806673344।
8: फुलको आँखामा फुलै संसार,
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
10: ब्यास 3 प्रशासन चोक दमौली।
11: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 63
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहु, फोन नम्बर 98560 63 363, 98560 60 917 र 98560 60 867।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौलिया FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँटियो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: FM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
6: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: बिहे त आँट्यो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजुभाइको के को गफगाफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँट्यो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-363, 98560-9017 र 98560-8067।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
8: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संसद बैठक जारी, गृहमन्त्रीको प्रतिवेदन सार्वजनिक गर्न र बजेट हेरफेरबारे संसदीय छानबिन गर्न प्रतिपक्षीको माग, परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको तालिका सार्वजनिक, आइतबार बेजिङ जाने। निजामती सहित 20 कानून संशोधनको तयारी, सर्वसाधारणसँग राय माग, बजेट माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलित, हातमा कालो पट्टी बाँधेर काम शुरू, देशभरका सामुदायिक विद्यालय ठप्प पार्ने चेतावनी। भारतीय सुरक्षाकर्मी हतियार सहित सुस्ता पसेपछि स्थानीयको प्रतिवाद, बाटो बिग्रेर नेपाली आली प्रयोग गरेको प्रशासनको स्पष्टोक्ति, खाद्य कम्पनीको सीईओ पदमा खुल्ला प्रतिस्पर्धा, दरखास्त आह्वान। अफगान प्रहरीले महिलामाथि गरेको दमनप्रति राष्ट्रसंघीय विज्ञको निन्दा, प्रदर्शनमा 2 जनाको मृत्यु, दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन थप संकटमा, उत्तर कोरियामा ड्रोन उडाउन आदेश दिएको अभियोगमा 30 वर्षको जेल सजाय। र विश्वकप फुटबलमा दक्षिण कोरियाको विजयी शुरूआत, चेक गणतन्त्र 2-1 पराजित, पहिलो जितको लक्ष्यसहित आज राति क्यानाडा र बोस्निया आमने सामने हुँदै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको जारी बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र नेकपा एमाले सरकारमाथि गम्भीर प्रश्न उठाउँदै विभिन्न विषयमा संसदीय छानबिनको माग गरेका छन्। नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले आकस्मिक समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। नेकपा एमाले आगामी आर्थिक वर्षको बजेटमा कर्खा दरहरू छेड खानी भएको भन्दै संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ। एमाले सांसद गुरू प्रसाद बराल र नेकपा सांसद वर्षमान पुनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको रोस्टमबाटै सातवटा करका दर हेरफेर गरेको स्वीकारेर आर्थिक अपराध गरेको दावी गर्नुभयो।
2: विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीज्यूले जसरी बजेटको दरेटमाथि छेडखानी भएर राजस्वलाई तलमाथि पार्नु भएको छ, यो चीजलाई अम्किन पाइँदैन सभा महोदय। यस दिशातर्फ माननीय अर्थमन्त्रीज्यूको अविलम्ब ध्यान सभामुख मार्फत आकृष्ट गरियोस् र एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ।
3: अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरे भनेर खुल्लम खुल्ला स्वीकार्नु भयो, यो आर्थिक अपराध हो। हामीले त्यो धाक धम्की प्रयोग गर्ने धम्काउने कोसिस भएको छ, यसमा गम्भीर आपत्ति छ सभामुख महोदय।
1: यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले परराष्ट्र मन्त्री सुशील खनालले आफ्नो भारत भ्रमणमा सीमा विवादको उच्चारणै नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
4: नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन। भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनुभयो। काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनुभयो, त्यसमा एक शब्द पनि सीमा विवाद बारे छैन। पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनुभयो। संसदमा पनि उहाँले सीमा विवादको विषय उठाउनु भएन, खालि सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगे पिलरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ। पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ, यसमा म यहाँको ध्यान आकर्षण गर्न चाहन्छु, यो गम्भीर विषय हो।
1: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई धाक धम्की दिँदा पनि नेपाली सेना मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग माग गर्नुभयो।
5: प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौँ उहाँलाई, हाम्रो नेपाली सेना चाहिँ सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछ? नेपाल सरकारले सिमानामा पठाउनु चियाउनु पनि पठाउन नमिल्ने खालको, अवलोकन गर्न पठाउन पनि नमिल्ने खालको के चाहिँ करार गरेको रहेछ? कि त त्यो करार पत्र त्यो सन्धि यहाँनिर देखाइदिनु पर्यो हामीलाई।
1: हाल रक्षा मन्त्रालय प्रधानमन्त्री शाह आफैले सम्हाल्दै आउनु भएको छ। परराष्ट्र मन्त्री सुशील खनालले आगामी जुइठे 31 गतेदेखि असार 3 गतेसम्म चीनको 4 दिने औपचारिक भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो। चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले बेजिङमा चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। वार्तामा नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्नुका साथै नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई चिनिया व्यापारिक समुदाय र नेपाली नागरिकहरूसँग अन्तर्क्रिया गर्नुहुने कार्यतालिका रहेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधान ऐन 2081 सर्वसाधारणसँग राय सुझाव माग गरेको छ। निजामती सेवा ऐन, शिक्षा ऐन, वन ऐन, भूमि सम्बन्धी ऐन र वैदेशिक रोजगार ऐन सहित विभिन्न 20 प्रचलित ऐनहरू संशोधनका लागि यो राय माग गरिएको मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले जानकारी दिनुभएको छ। इच्छुक

0: सँग सुझाव मागेको जनाएको छ। बजेट वक्तव्यमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै विद्यालयका कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदको समन्वयमा विभिन्न संघ संगठनहरूको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो। घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले हिजोदेखि आगामी असार 4 गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने जनाएका छन्। यस अवधिमा पनि माग पूरा नभए आगामी असार 5 गते देशभरका सामुदायिक विद्यालयहरूको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन्। असार 5 गतेसम्म पनि माग सम्बोधन नभए असार 6 गते दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गर्ने आन्दोलित कर्मचारीहरूले चेतावनी दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। भर्खरै प्राप्त जानकारी अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा सवारी दुर्घटनामा परेको छ। दुर्घटनामा परि 7 जनाको मृत्यु भएको काभ्रे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। दुर्घटनामा परि घाइते भएका 15 जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 हतियार सहित भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन्। आज बिहान भारतीय सशस्त्र सीमा बल एसएसबीका करिब 6 सुरक्षाकर्मी हतियार सहित नेपाली भूमितर्फ आएका थिए। उनीहरू स्थानीय किसानको उखेती रहेको क्षेत्रमा पुगेपछि स्थानीयवासीले कारण सोध्दै विरोध जनाएका हुन्। स्थानीयको प्रतिवादपछि केही समय विवाद र तनावको अवस्था सिर्जना भए पनि भारतीय सुरक्षाकर्मी हटे। नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले भने भारतीय तर्फको एउटा कलभर्ट भत्किएका कारण नियमित गस्तीमा रहेका सुरक्षाकर्मीले वैकल्पिक रूपमा नेपाली किसानको उखुबारीको आली प्रयोग गर्दा यो विवाद भएको बताउनु भएको छ। प्रशासनले भारतीय पक्षलाई आफ्नो क्षेत्रको बाटो मर्मत गरी सोही बाटो मात्र प्रयोग गर्न निर्देशन दिएको छ। सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति प्रक्रिया अघि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। इच्छुक र योग्य उम्मेद्वारले सूचना प्रकाशित भएको 21 दिनभित्र सिंहदरबार स्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन भनिएको छ। कैलालीको गोदावरी नगरपालिकामा आएको बाढ़ीले बगाउँदा 2 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा गोदावरी नगरपालिका 4 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउद रहेका छन्। आज जंगलमा च्याउ खोज्न गएका उनीहरूलाई नदीमा आएको बाढ़ीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब परीक्षक योगेन्द्र तिमल सिन्हाले जानकारी दिनुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षा फल आगामी असार 2 साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ। परीक्षा नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक कामहरू अहिले अन्तिम चरणमा पुगेका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार देशभरिका उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने तथा त्यसलाई रोजो गर्ने कार्य भइरहेको छ।

0: अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले अफगानिस्तानको पश्चिमी शहर तेराहतमा महिलामाथि गरिएको प्रहरी दमनको कड़ा निन्दा गरेका छन्। प्रहरीले शरीर पूर्ण रूपमा छोप्ने चादर वा बुर्का नलगाएको आरोपमा दर्जनौ महिलालाई पक्राउ गरेपछि त्यहाँ विरोध प्रदर्शन भएको छ। 10 जना स्वतन्त्र विज्ञहरूले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार उक्त शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रण गर्न सुरक्षा बलले अन्धाधुन्दा गोली चलाउँदा कम्तीमा 2 जना प्रदर्शनकारीको मृत्यु भएको छ भने 20 भन्दा बढी घाइते भएका छन्। राष्ट्रसंघले यस्तो कदम महिलाहरूको अभिव्यक्ति स्वतन्त्रता र आधारभूत मानव अधिकारमाथिको गम्भीर प्रहार भएको बताएको छ। यता दक्षिण कोरियाका आपदस्थ राष्ट्रपति युन सुक योललाई उत्तर कोरियासँग तनाव छर्काउने उद्देश्यले ड्रोन उडानको आदेश दिएको अभियोगमा 30 वर्षको जेल सजाय सुनाइएको छ। सियोल केन्द्रीय जिल्ला अदालतले युन र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई उक्त सजाय सुनाएको हो। युनमाथि सन् 2024 अक्टोबरमा उत्तर कोरियाको राजधानी प्योङयाङमा तीन पटक ड्रोन उडाएर प्रचार सामग्री खसालेको आरोप छ। यसअघि डिसेम्बर 2024 अल्पकालीन मार्शल ल लागू गरेर देशमा विद्रोह गर्न खोजेको अभियोगमा पूर्व राष्ट्रपति युनले आजीवन कारावासको सजाय पाइसकेका छन्। अन्त्यमा एउटा खेलकुदको खबर। फिफा विश्वकप अन्तर्गत समूह एक उद्घाटन खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै विजय शुरूआत गरेको छ। आज भएको रोमाञ्चक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई 2-1 अन्तरले पराजित गरेको हो। यस जितसँगै दक्षिण कोरियाले महत्वपूर्ण 3 अङ्क जोडेको छ। अब दक्षिण कोरियाले आगामी बिहिबार सह आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको दोस्रो दिन आज राति सह आयोजक क्यानाडाले बोस्निया एन्ड हर्जेगोभिनाको सामना गर्दछ। घरेलु मैदान टोरन्टो स्टेडियममा हुने खेलमा क्यानाडा विश्वकप इतिहासमै आफ्नो पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसद बैठक जारी, गृहमन्त्रीको प्रतिवेदन सार्वजनिक गर्न र बजेट हेरफेरबारे संसदीय छानबिन गर्न प्रतिपक्षीको माग। परराष्ट्र मन्त्री खनालको चीनको भ्रमण तालिका सार्वजनिक, आइतबार बेजिङ जाने। निजामती सहित 20 कानून संशोधनको तयारी, सर्वसाधारणसँग राय सुझाव माग। बजेटमा माग सम्बोधन नभएपछि विद्यालय कर्मचारी आन्दोलित, हातमा कालोपट्टी बाँधेर काम शुरू। देशभरका सामुदायिक विद्यालय ठप्प पार्ने चेतावनी। भारत सुरक्षाकर्मी हतियार सहित सुस्ता पसेपछि स्थानीयको प्रतिवाद। बाटो बिग्रेर नेपाली आली प्रयोग गरेको प्रशासनको स्पष्टोक्ति। खाद्य कम्पनीको सीईओ पदमा खुल्ला प्रतिस्पर्धा, दरखास्त आह्वान। अफगान प्रहरीले महिलामाथि गरेको दमनप्रति राष्ट्रसंघीय विज्ञको निन्दा प्रदर्शनमा दुईजनाको मृत्यु दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन थप संकटमा उत्तर कोरियामा ड्रोन उडाउन आदेश दिएको अभियोगमा 30 वर्षको जेल सजाय र विश्वकप फुटबलमा दक्षिण कोरियाको विजय सुरुवात चेक गणतन्त्र 2-1 पराजित पहिलो जितको लक्ष्य सहित आज राति क्यानाडा र बोस्निया आमने सामने हुँदै हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: को अवधारणा पत्र पृष्ठ 9 कसुर र दण्ड सजाय सम्बन्धी व्यवस्था समावेश गरिनेछ भनी ढाँचा त कोरिएको छ। तर विधेयकको प्रारम्भिक दफा 1 देखि 12 हेर्दा कसैले अभौतिक सांस्कृतिक सम्पदाको चोरी गरेमा, विकृत गरेमा वा नष्ट गरेमा के सजाय हुने भन्ने कुरा कतै उल्लेख छैन। सजाय बिनाको कानुन दाँत नभएको बाघ जस्तै हो। अमूर्त संस्कृति जस्तै रैठानी, सिप, सङ्गीत, खात, परिकारको बौद्धिक सम्पत्ति अधिकार र प्रतिलिपि अधिकार संरक्षण गर्ने विषयमा यो विधेयक मौन छ। सबैको अधिकार सुनिश्चित हुनुपर्दथ्यो भन्दै मेरो कुरा यहीँ अन्त्य गरे। धन्यवाद।
2: माननीय सदस्य सुम्निमा उदास, त्यसपछि माननीय सदस्य सुलभ खरेल।

0: सम्मान्य सभापक महोदय, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सैद्धान्तिक छलफलको लागि समय दिनुभएकोमा धेरै धन्यवाद। यो छलफलको लागि तयारी गर्दै मैले सोचे किन चाहियो विधेयक, जबकि हाम्रो इन्टेन्जिबल हेरिटेज हजारौँ सयौँ वर्षदेखि त्यत्तिकै चलिरहेको छ। तर नाउ इट इज भेरी क्लियर टु मी कि भौतिक सम्पदाहरू संरक्षणको लागि त हामीले केही पहलहरू गर्यौँ होला, तर अभौतिक सम्पदाहरूलाई कसरी आउने पुस्तामा पुस्तान्तरण गर्ने भनेर मलाई सधैँ नै चिन्तै थियो। विशेष गरी इन्क्रिसिङ आउटवर्ड माइग्रेसन, ग्लोबलाइजेसन र हाम्रो फास्ट पेस मोडर्नाइजेसन र जेन्ट्रिफिकेसन अफ सिटिजको सन्दर्भमा यो विधेयक सयौँ वर्षदेखि चल्दै आएका नेपालको अभौतिक सम्पदाहरूलाई राज्यको औपचारिक परिधिमा ल्याउने प्रयास हो। नेपाल सन् 2003 युनेस्को महासन्धिको पक्ष राष्ट्र भएको कारण यसले कार्यान्वयन गर्न ऐन बनाउनु आवश्यक थियो र संविधानले पनि भाषा संस्कृति विविधता तथा सङ्घ प्रदेश स्थानीय तह बीचको साझा जिम्मेवारीलाई स्पष्ट गरेको छ। त्यो अर्थमा यो विधेयक आवश्यक र समय अनुकूल छ। यो विधेयकले मैले राज्य समुदाय र अर्थतन्त्रलाई जोड्ने एउटा आधारको रूपमा लिएको छु। नेपाल जस्तो विविधताले बनेको देशमा भाषा, गीत, कथा, पर्व, जात र सिप परिकार, परम्परागत ज्ञान र जीवन पद्धति नै हाम्रो पहिचान हो। यो विधेयकमा यिनै अभौतिक सम्पदाहरूलाई अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्ने लक्ष्य रहेको छ। तर राम्रो उद्देश्य भएको विधेयक आफैले राम्रो परिणाम दिन्छ भने पनि हुँदैन। सभामुख महोदय, म दुईवटा कुरा विशेष रूपमा जोड दिन चाहन्छु। पहिलो, समुदायको सहमति केवल औपचारिक सहमति होइन, सूचित र सार्थक सहमति अर्थात् प्रायर इन्फर्म्ड कन्सेन्ट हुनुपर्छ। साथै सम्पदाबाट प्राप्त भएको लाभको जस्टिफाइबल डिस्ट्रिब्युसन, स्किल ट्रान्सफर र इन्टरजेनेरेसन नलेज ट्रान्सफर पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्छ। र दोस्रो, स्थानीय तहलाई सेकेन्डरी रोल मात्र होइन नेतृत्वकारी तह बनाउनुपर्छ, किनकि यसै सम्पदाको संरक्षण स्थानीय जीवनमै सम्भव हुन्छ। म यो विधेयकको सैद्धान्तिक आवश्यकतालाई समर्थन गर्छु। अन्तमा, संस्कृति बचाउने कुरा सङ्ग्रहालयमा मात्र राख्ने कुरा होइन, जीवन्त सम्पदालाई, लिभिङ हेरिटेजलाई सम्मान गर्ने, अधिकार दिने र भविष्यसँग जोड्ने रणनीतिक प्रतिबद्धता पनि हो। धन्यवाद।
1: माननीय सदस्य सुलभ खरेल, त्यसपछि माननीय सदस्य साजिता खातुन सिद्दिकी।

0: सम्माननीय सभामुखज्यू, यो राष्ट्रिय सभाबाट उत्पत्ति भएर प्रतिनिधि सभामा आएको यस विधेयकको सम्बन्धमा मलाई एउटा कुरा राख्नु मन लाग्यो। यो हामी सबैले देखिरहेका छौँ, सम्भवतः मन्त्रीज्यूलाई पनि थाहा छ, यो एमआरआर भजन भन्ने सुन्नुभएको छ होला मन्त्रीज्यूले। यो देशैभरि चाहिँ एमआरआर भन्ने एउटा मेन्स रुम रिलेटेड भन्ने एउटा संस्था छ, उसले चाहिँ विभिन्न ठाउँहरूमा भजन कीर्तनहरू गाउने गरेको छ। मेरै क्षेत्रमा पनि एमआरआर भजन बुटवलले प्रत्येक शनिबार जस्तो भजन कार्यक्रमहरू गरिराखेको हुन्छ, र नेपालमा मात्रै होइन, जस्तो बुटवल, पोखरा, काठमाडौँ लगायतका ठाउँहरूमा त यो देखिन्छ। नेपालमा मात्रै होइन, नेपाल बाहिर पनि यस्तो भजनको संस्कृति अगाडि बढिरहेको देखिन्छ। जस्तो टेक्सासमा, युएसमा, टेक्सासमा, त्यसपछि सिडनीहरूमा पनि यस्तो चाहिँ युवाहरूले भजन सुरु गर्नुभएको रहेछ। हाम्रो धर्म संस्कृति जोगाउँ भन्ने अभियानबाट पनि उहाँहरू प्रेरित हुनुहुन्छ। मैले यो जोड्न किन खोजेँ भन्दाखेरि, यो हामीले यो भजनलाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा हुन्छ भनेर स्पष्ट रूपमा पनि लेख्नुपर्ने एउटा चाहिँ त्यहाँ देखेको छु मैले, त्यो हाम्रो परिभाषा खण्डमा। र अर्को भनेको चाहिँ यो विधेयकले चाहिँ देश नेपालमा बसोबास गर्ने व्यक्ति समूह वा समुदायले परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदा भनेर नेपालभित्र मात्रैका लागि चाहिँ हामीले रिकग्नाइज गर्छौँ भनेर भनेको छ। तर देश बाहिर पनि नेपालीहरूले त्यस्तो भजन कीर्तनहरू लगायतका अरू पनि हुन सक्छन्, त्यस्तो कुराहरू संरक्षण गरिरहनु भएको अवस्था छ भने त्यसलाई पनि कानुनी रूपमै प्रस्तावनामै संशोधन गरेर त्यो कुराहरू पनि गर्न सकिन्छ भनेर मैले प्रमुख रूपमा यो एउटा पहिलो अनुरोध गर्न चाहे मान्य मन्त्रीज्यूलाई। दोस्रो कुरा भनेको, यो अब हामीले यो 1972 युनेस्को कल्चरल हेरिटेज र नेसनल हेरिटेजको नेचुरल हेरिटेजको सम्बन्धमा ऐना आइसकेपछि विभिन्न हामीले नेचुरल हेरिटेज र कल्चरल हेरिटेजलाई त मान्यता अवश्य दियौँ। त्यसपछि यो 2010 हामीले साइन गरिसके पश्चात, यो 2003 कन्भेन्सन रेटिफाई गरिसके पश्चात हामीले कल्चरल हेरिटेज अन्तर्गत विभिन्न है अब जस्तो परम्परागत खेल, उखान, टुक्का, किम्बदन्तीसम्म हामीले यसलाई रिकग्नाइज गर्न खोजिसकेको अवस्थामा हामीले लोकल लेभललाई चाहिँ एकदम इम्पावर्ड गर्नुपर्ने छ। किन भन्दाखेरि स्थानीय तहको पनि क्षेत्राधिकारभित्र संविधानले अनुसूची 8 स्थानीय तहको भित्र पनि राखेको हुँदाखेरि यसलाई किन भन्दाखेरि स्थानीय तहसँग नै गएर जोडिने भएको हुनाले सबभन्दा बढी त्यहाँको जात जाति समुदायहरू र सिप बोकेका व्यक्तिहरू त्यहाँ जोडिने भएको हुनाले राष्ट्रिय रूपमा त्यो अभिलेखीकरण गर्न त्यसबाट पनि सहयोग पुग्ने पनि अवस्था देखिन्छ। र अन्तिममा एउटा कोष पनि हामीले बनाउनुपर्छ, नेपाल सरकारबाट प्रदान हुने रकम होला अथवा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्रदान हुने।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।

0: Somani Swamuk Mode. Sadanma Utpanna Bhayeko Aile Rashtriya Sabhama Utpanna Bhayera Pratinidhi Sabhama Prapta Bhayeko Abhautik Sanskritik Sampada Samrakshan Bidhek 2083 ko Saidhantik Pakshako Sambandhama Aafno Choto Tippani Rakhna Chahanchu. Dherai Kura Purva Manya Jiharu Bata Aisakyo Tesele Mero Dherai Naya Pani Chaina. Malai Ke Lagcha Bhane Yo हरेक देशको आफ्नै संस्कार संस्कृति हुन्छ र रीतिरिवाज सभ्यता र विकास हुन्छ. त्यही चिजहरूको जोड चाहिँ नै मुलुकको इतिहास बन्छ. त्यो चिजलाई छुट्यो भने नि मुलुकको इतिहासको एक पाटो छुटेको जस्तो हुन्छ. हामीले विगतमा काम गरिरहँदा पनि हामीलाई पनि लाग्थ्यो प्राकृतिक यो हाम्रो अभौतिक संरक्षण अभौतिक जुन सम्पदाहरू छन् त्यसलाई संरक्षण गर्न बनेको ऐन 2013 प्राचीन स्मारक ऐन भन्थ्यौँ हामी त्यसलाई. प्राचीन स्मारक ऐन 2013ले अभौतिक सम्पदाहरूलाई जसरी संरक्षण गरेको थियो त्यो बेलामा हामीलाई के याद हुन्थ्यो भने यो भौतिक संरक्षण भइरहँदाखेरि त्यतिखेर हामीलाई के याद हुन्थ्यो यो अभौतिक संरचनाको अभौतिक संस्कृतिको चाहिँ सम्पदाको चाहिँ कसरी संरक्षण गर्ने यसलाई कसरी संरक्षण गर्न सकिन्छ त्यो कानुन किन ल्याइएन होला भने त्यतिखेर हामीलाई लाग्थ्यो हामी काम गरिरहँदाखेर पनि. तर अहिले ढिलै भए पनि यो आयो नेपालको सन्दर्भमा. यो अहिले चाहिँ 2003 पक्ष राष्ट्र समेत भइसकेको हामी अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धिको 2003 पक्ष राष्ट्र समेत भइसकेको र अहिले चाहिँ हाम्रा धेरै अभौतिक सांस्कृतिक सम्पदाहरू चाहिँ लोपन्मुख भइरहेको सन्दर्भमा यो ऐन आयो. यो अत्यन्तै धेरै महत्त्वको पनि छ र यसले धेरै कुराहरूलाई हामीले चाहिँ हाम्रो मुलुकले चाहेका धेरै कुराहरूलाई यसले प्रोटेक्सन गर्न सक्छ भन्ने मलाई चाहिँ लाग्छ. हामीले दुईवटा इतिहासलाई मुलुकको इतिहासलाई हेर्दा दुईवटा चिज मैले भने भौतिक सांस्कृतिक सम्पदा र अभौतिक सांस्कृतिक सम्पदा दुइटैलाई सँगै जोडेर लगेपछि मात्रै हेर्न सकिँदो रहेछ. तर हामीमा अहिलेसम्म चाहिँ अभौतिक चाहिँ लोपन्मुख भइरहेको के भौतिक मात्रै संरक्षण भइरहेको यसले गर्दा एक पाटो चाहिँ कमी भइरहेको देखियो. अहिले यो अभौतिक सांस्कृतिक सम्पदालाई पनि संरक्षण गर्नुपर्छ भनेर सरकारले स्थानीय निकाय प्रदेशले स्थानीय निकायले र ग्रामीण लेभलमा पनि सम्बन्धित बासिन्दाहरूले पनि यसलाई चाहिँ संरक्षण गर्ने र खोज गर्ने भनेर जुन यो ऐनमा आएको छ त्यो ऐनको मकसद देखेको छ. यसले चाहिँ भोलिका दिनमा हामीले यसलाई अन्तर्राष्ट्रिय
1: मिसिनको काम हो मान्य सदस्य त्यस कारणले मान्य सदस्य मदन कृष्ण श्रेष्ठ त्यसपछि मान्य सदस्य मनमाया विश्वकर्मा

0: सामान्य सभामुख मोडे उपत्यका लगाएर हाम्रो देश नेपाल जात्रै जात्राको देश, नाचै नाचको देश, कला संस्कृति पर्व मामली थुप्रै छन् र अनेकताको एकता विविधताले जोडिएको नेपाल र हाम्रो मध्यपुर ठिमी जीवित जिब्रो छेर्ने जात्रा, बिस्के जात्रा, निलबारे नाच, नवदुर्ग नाच, थुप्रै जात जातिको नाच गान लोकगीतहरू छन् र यो केही लोप पनि भइसकेको छ र अहिले 46 सालको आन्दोलनपछि र नगरपालिका स्थानीय पालिका ले पनि यसलाई समर्थन गर्दै आएको छ र 82-63 को संविधान र ऐनले पनि यसलाई समर्थन सम्वर्धन र प्रवर्धन गरेको छ र यसलाई चाहिँ के छ भने यसपालि अहिले विदेशीकरण पनि विदेशमा पनि अहिले हाम्रा नेपालीहरूले विभिन्न नेपालका जात जाति भाषा भाषीहरूको पर्व मामलीहरू पनि मनाउन थालेको छ र यसपालि मध्यपुर थिमको प्रख्यात 32 खटको जात्रा सिन्दुर जात्रा बेलायतमा पनि यसपालि मनाएको छ। सम्मान्य सभामुख महोदय, नेपाल बहुभाषिक बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। हाम्रो मौलिक पहिचान केवल मठ मन्दिर दरबार र ऐतिहासिक संरक्षणमा मात्र सीमित छैन, बरु लोककला, लोकगीत, लोकनृत्य, भाषा, संस्कार, जात्रा पर्व, परम्परागत ज्ञान र सिप जस्ता अभौतिक सांस्कृतिक सम्पदा पनि निज छ। यिनै सम्पदाले हाम्रो इतिहास, सभ्यता र सामूहिक समृद्धिलाई जीवन्त राखेका छन्। आज विश्वव्यापीकरण र आधुनिकताको प्रभावसँगै कतिपय मौलिक परम्परा लोप हुने जोखिममा रहेका छन्। त्यसैले अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र पुस्ताकरण आजको प्रमुख आवश्यकता बनेको छ। नेपाल सरकारले पनि अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरण तथा व्यवस्थापनको लागि विभिन्न पहलहरू अघि बढाएको छ। हामीले बुझ्नुपर्छ कि अभौतिक सांस्कृतिक सम्पदा केवल विगतको सम्झना मात्र होइन, वर्तमानको पहिचान र भविष्यको मार्गदर्शन पनि हो। यसको संरक्षणबाट सांस्कृतिक विविधता को समान सामाजिक स्वभावको प्रवर्धन तथा सांस्कृतिक पर्यटनको
1: मान्य सदस्य मनमाया विश्वकर्मा।

0: सम्माननीय सभामुख महोदय, अभौतिक सांस्कृतिक सम्पदाको यो सैद्धान्तिक छलफलमा पहिलोपल्ट रोस्टरमा उभिरहँदा म ती सम्पूर्ण सर्जकहरूलाई स्मरण गर्न चाहन्छु जसको कारण हामी विश्वमा नेपाललाई सांस्कृतिक सम्पदा लोककलाको धनी भनेर चिनिएका छौँ। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता हो, यसमा हाम्रो सहमति छ। यो विधेयकको उद्देश्य सही छ, दिशा सही छ, तर सभामुख महोदय, नियत राम्रो हुनु र कार्यान्वयन प्रभावकारी हुनु एउटै कुरा होइन। सैद्धान्तिक रूपमा प्रस्तावित विधेयकको सबभन्दा कमजोर पक्ष भनेको तीन तहको सरकार बीचको समन्वयको व्यवस्थापन हो। दफा 10 प्रदेश र स्थानीय तहले कानुन बनाई सम्पदाको संरक्षण तथा सम्वर्धन गर्न सकिने भनिएको छ। यो संहिताको भावना अनुकूल छ, तर सभामुख महोदय, गर्न सक्ने र गर्नुपर्ने भन्ने शब्दहरू बीचमा आफै ठूलो फरक छ। यो विधेयकमा तीन तहको बीचको जिम्मेवारीको सीमारेखा स्पष्ट छैन। यदि सङ्घ, प्रदेश र स्थानीय तह तिनैले एउटै सम्पदाको अभिलेखीकरण गर्न थाले भने के हुन्छ? दोहोरोपना हुन्छ, विवाद हुन्छ र अन्तमा सम्पदाको संरक्षण पछि पर्छ। विधेयकमा राष्ट्रिय सूची मन्त्रालयले बनाउने भनिएको छ, यो ठिक छ, तर स्थानीय तहले बनाएको सूची र राष्ट्रिय सूची बीच समन्वय कसरी हुन्छ? यसको संयन्त्र कहाँ छ? आर्थिक टिप्पणीमा नै सरकारले समन्वय सामान्य आर्थिक दबाव थपिन सक्ने सम्भावना भनेर स्वीकार गरेको छ। यो अस्पष्ट भाषाले बजेट व्यवस्थापन छैन भन्ने मैले बुझेँ। बजेट नभई तीन तहको समन्वय कसरी हुन्छ? तीन तह बीचको समन्वय जिम्मेवारी स्पष्ट रूपमा विभाजन गरियोस्, एकीकृत समन्वय समितिको व्यवस्था गरियोस् र कार्यान्वयनको लागि बजेट प्रक्षेपण विधेयकमै समावेश गरियोस्। यस विधेयकले समुदायलाई आफ्नो अभौतिक सम्पदामाथि अधिकार दिएको छ भनेको छ। यो भन्नुको अर्थ अभ्यास गर्दै संरक्षण गर्ने, व्यवसाय उपयोग गर्ने भन्ने हो। तर यो विधेयकले पनि स्वीकार गरेको छ, तर सभामुख महोदय, अधिकार दिने र अधिकार सुनिश्चित गर्ने यी दुई बीचको खाडल यस विधेयकले पुरा गरेको छैन। जुन समुदायसँग सम्पदा छ तर आर्थिक स्रोत, कानुनी ज्ञान छैन, पहुँच छैन। जस्तै दलित समुदायले बजाउने बाजा राष्ट्रिय बाजा हो, यो समुदायको स्वामित्व खोसिएको छ। गर्वका साथ सबैले आफ्नो परम्परा र संस्कृतिको कुरा गर्दै गर्दा दलित समुदायले विश्वकर्मा जातिहरूले बनाउने गहना सबैको पहिचान नेपालीको हो, तर यसको स्वामित्व छैन र यो पेसाबाट पलायन छन्। जुन पेसा दलितहरूले अपनाउँदै आएका छन् यो पेसाकै कारणले अपमानित हुनु परेको छ। यस्तो अवस्थामा यो विधेयकले संरक्षण गर्ने खालको प्रावधान पनि राखोस्। यसै गरेर अर्को विषय, अभिलेखीकरण गर्दा सम्बन्धित समुदायको सहमति लिनुपर्ने भनिएको छ, तर सहमतिको प्रक्रिया के हो? लिखित हो कि मौखिक हो? एउटा व्यक्ति
1: मान्य सदस्य, समय सकियो। मान्य सदस्यहरू, अब मान्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौड्याललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सामान्य सभामुखमा महोदय, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकमाथिको सैद्धान्तिक छलफलमा 25 जना मान्य सदस्यहरूले आफ्नो राय पेश गर्नुभएको छ। सर्वप्रथम राय पेश गर्नुहुने सम्पूर्ण मान्यज्यूहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। राष्ट्रिय सभामा उत्पन्न भई त्यहाँका विभिन्न चरणका बहसहरू पार गरी यहाँ आइपुगेको यस विधेयकका विभिन्न आयामहरूको बारेमा यहाँहरूको सुझावहरू मननयोग्य छन्। म त्यसको लागि तपाईँहरू सबैलाई तारिफ गर्न चाहन्छु। अभौतिक सम्पदा भनेको आँखाले नदेख्ने अथवा हेर्न नसकिने भन्ने अर्थबाट मात्रै हामीले धेरैले बुझेको मैले पाएँ। मानिसको 5 वटा इन्द्रियहरू भन्दा परको एउटा सम्पदा हो। यो दृश्यवत हुने चिज मात्रै होइन, पहिला आजभन्दा 1000 वर्ष अगाडिको सर्वोत्कृष्ट गायक को थियो होला? ती गायक अहिले छैनन्, हामीलाई थाहा छैन, अथवा उनको गीत हामीले सुन्न सक्दैनौँ, किनकि 1000 वर्ष पहिले ध्वनिलाई रेकर्ड गर्ने सिस्टम थिएन। तर उनले गुनगुनाएको कुनै सुरताल लय चाहिँ सम्भवत जीवित रहिरहेको हुनसक्छ। समुदायले आफ्ना विभिन्न सांस्कृतिक अवयवहरूलाई विभिन्न माध्यमबाट जीवित राख्छ। स्वर सम्राट नारायण गोपालको स्वर हामीले सुन्छौँ, उहाँको स्वर चाहिँ भौतिक सम्पदा हो, तर उहाँले जुन सुरताल प्रयोग गर्नुभयो त्यो चाहिँ अभौतिक सम्पदा हो। यसर्थ यो कुनै दृश्यसँग मात्रै सम्बन्धित छैन, कहिलेकाहीँ त्यो स्पर्शसँग पनि सम्बन्धित छ, त्यो ध्वनिसँग पनि सम्बन्धित छ, त्यो वासनासँग पनि सम्बन्धित छ, अर्थात् हाम्रा इन्द्रियहरूसँग सबै चिजसँग सम्बन्धित छ। माननीय कृपा महर्जनजीले र धेरै जस्तो अरू धेरै साथीहरूले म सबैको नाम 24 जनाकै नामलाई उल्लेख गरेर सैद्धान्तिक बहसमाथि मेरो प्रत्युत्तर दिनुभन्दा पनि यहाँ सबैले उठाउनुभएका साझा एजेन्डाहरूमाथि राख्दाखेरि समयको बचत होला जस्तो लाग्छ मलाई। यसकारणले नेपालमा बहुभाषिक बहुसांस्कृतिक मुलुक हो, बहुजातीय मुलुक हो भन्ने कुरामा हामी सबैलाई त्यो कुरा थाहा नै छ। र संस्कृति जबसम्म हामी संस्कृतिको संरक्षणको कुरा गर्छौँ, विशेष गरिकन अभौतिक संस्कृतिको संरक्षणको संवर्धनको प्रवर्धनको कुरा गर्छौँ वा पुस्तान्तरणको कुरा गर्छौँ, त्योसँग जहिले पनि जोडिएर आउने भनेको संस्कृतिले मानिसको, आम नागरिकको अथवा निश्चित समुदायको आर्थिक गतिविधिलाई टेवा पुर्याइरहेको छ वा उनीहरूमाथि त्यो एउटा बोझ भइरहेको छ। त्यो चिजबाट मान्छेले बिस्तारै सांस्कृतिक अभ्यासहरूलाई छोड्दै जाने वा अँगाल्दै जाने हुँदो रहेछ। र समुदाय आफैमा एउटा परिवर्तनशील हुन्छ, एउटा ठाउँबाट अर्को ठाउँमा बसाइ सर्छ। कुनै एउटा पहाडको गाउँमा बसोबास गरिरहेको एउटा निश्चित सानो सङ्ख्याको समुदायले अभ्यास गरिरहेको सांस्कृतिक संस्कृति सहर झरिसकेपछि बिर्सिन पुग्छ। कुनै एउटा निश्चित प्रकारको बाजा बजाउने समुदाय त्यो बाजा बजाएर मात्रै जीविकोपार्जन गर्न नसकेको कारणले त्यसबाट पलायन भइजान्छ र जात्रा मेलाहरूमा बजाउनै पर्ने बाजा बजाउने मान्छे नपाउने अवस्था हुनसक्छ। यस्ता चिजहरू हुन्छ। म कहिलेकाहीँ साथीहरूलाई सोध्छु, अब सायद अन्तिम डोको बुन्ने मान्छे को होला, डोकोको आवश्यकतै नभएपछि डोको बुन्ने मान्छे को होला भनी सोधिबस्छु। यी सबै चिजसँग जोडिएको चिज हो। मलाई त भौतिक सम्पदाहरू भन्दा पनि अभौतिक सम्पदाहरूप्रतिको प्रेम बढी ज्यादा लाग्छ। र धेरै जस्तो साथीहरूले स्थानीय तह, प्रदेश र केन्द्रसँगको समन्वयमा आधारित भएर केही प्रश्नहरू, जिज्ञासाहरू राख्नुभएको छ। मान्य सदस्य साथीहरू, अभौतिक सम्पदाहरू एकदमै सानो समुदायमा रहने सम्पदा हो। यो उदाहरणको लागि म दशैँलाई लिन्छु। एउटा नेपालको एउटा ठुलो हिन्दूहरूको ठुलो चाड हो त। पूर्वमा मनाइने दसैँको तरिका, तराईमा मनाइने दसैँको तरिका, पोखरामा मनाइने दसैँको तरिका वा सुदूरपश्चिमको कुनै ठाउँमा बनाइने दसैँको तरिकामा अलिकति भए नि भिन्नता हुन्छ। मुस्ताङमा अथवा त्योभन्दा अलिक पर म्याग्दीमा रहनुभएका एउटा समुदाय छ थकाली। थकाली खाना विश्वभर प्रसिद्ध छ, नेपालमा त प्रसिद्ध छ, तर साथीहरू मुस्ताङमा धानको खेती हुँदैन, धानको उत्पादन उहाँहरूले गर्नु हुँदैन। यस्ता धेरै चिजसँग यो जोडिएको हुन्छ। त्यो भएर के हुन्छ भन्दा, जब हामी अभौतिक सम्पदाको बारेमा कुरा गर्छौँ, यही त्यो स्थानीय तहसँग बढी जिम्मेवारीपूर्वक रहिरहेको विषय हुन्छ। स्थानीय तह अलि बढी ठोक्किन्छ, प्रदेश र केन्द्रभन्दा अलि बढी स्थानीय तह ठोक्किन्छ। केन्द्रले चाहिँ त्यसलाई सूचीकरण गर्ने, संरक्षित गर्ने र उस्तै परेमा बजेट एलोकेसन गर्ने अथवा त्यसका अरू आयामहरूमा सहयोग गर्ने, समन्वय गर्नु गर्नुपर्छ। र यसमा सबभन्दा बलियो चाहिँ मलाई लाग्छ स्थानीय तह नै हुन्छ। अर्को कुरा, केही साथीहरूले रोयल्टीको कुरा पनि गर्नुभएछ, निश्चित समुदायले त्यसको रोयल्टी पाउनुपर्छ भन्ने कुरा गर्नुभएको छ। त्यो एकदम सुन्दामा राम्रो चिज हो, तर व्यवस्थापन गर्न अत्यन्तै गाह्रो होला। कुनै छरिएर बसेको गुरुङ समुदाय मेची महाकाली सबैतिर पुग्नु भएको छ, अब उहाँहरूलाई निश्चित समुदायलाई मात्र कसरी दिने अथवा त्यसलाई कुन तहले दिने अथवा उहाँहरूको आयोगहरूलाई दिने वा समूहलाई दिने वा कसरी दिने, त्यो एउटा सुन्दामा राम्रो तर अभ्यासमा अप्ठ्यारोपना पनि होला। तथापि हामी त्यसलाई छलफल गरेर यसरी चाहिँ सकिन्छ है भन्ने निष्कर्षमा हामी पुग्न पनि सक्छौँ। त्यो एउटा कुरा मैले यहाँ राखेँ। त्यस्तै गरेर धेरै साथीहरूले अभौतिक सम्पदाका विभिन्न आयामहरू यो ऐनमा, यो राष्ट्रिय सभामा उत्पत्ति भएर त्यहाँ सकिएर यहाँ आएको चाहिँ यो विधेयक भएको हुनाले, यो विधेयकमा धेरै चिजहरू छन् र धेरै चिजहरू छुटेका पनि छन् होइन। कतिपय चिजहरू साथीहरूले आज राख्नु होला भन्ठानी बसेको थिएँ, केहीले त राख्नु पनि भयो, धेरै चिज छुटेको छ। जस्तो खेलकुद कुरा हेर्नुहुन्छ, खेलकुद आफैमा एउटा अभौतिक सम्पदा हो। अहिले वर्ल्ड कप चलिरहेको छ, के गरिराख्नु भएको छ भने म फुटबल हेर्दैछु भन्यो भने त्यसको दुईवटा अर्थ लाग्छ, एउटा फुटबल हातमा लिएर हेरिरहेको, एउटा गेम हेरिरहेको। त्यो फुटबल हातमा लिएर हेरिरहेको फुटबल चाहिँ भौतिक सम्पदा हो, त्यो गेम चाहिँ अभौतिक सम्पदा हो। हाम्रा धेरै रहिथाने खेलहरू लोप भएका छन्। तपाईँले केटाकेटीमा खेलेका खेलहरू आजकल तपाईँका छोराछोरीहरूले अथवा बालबालिकाहरूले नखेल्लान्, त्यो खेल पनि एउटा संस्कृति हो। त्यस्तै गरेर हजुरको कृषि आफैमा एउटा संस्कृति हो। खेतीपाती विधि, अहिले आधुनिक खेतीपातीको नाममा हामीले जुन विधि अपनाउँदै गएका छौँ, जसको कारणले रैथाने बिउ बिजनहरू नष्ट भएर गएका छन्। मेरो आमाले पटपट फुटेको काँक्रोको बियाँलाई भित्तामा छर्केर राख्नुहुन्थ्यो र सिजन आएपछि त्यसलाई उप्काएर उमार्नुहुन्थ्यो र त्यसको स्वाद अलग थियो। अहिले त्यो रैथाने काँक्रो लोप भएको छ र बिउ बिजन संरक्षण गर्ने तरिका पनि लोप भएको छ। त्यो लोप हुनाको कारणले अहिले पोखरा कास्कीमा सबैभन्दा धेरै प्रकार प्रजातिको धान पाइन्थ्यो, 42-44 प्रकार प्रजातिको धान पाइन्थ्यो, सम्भवतः विश्वमा सबैभन्दा धेरै प्रजातिको धान पाइने मध्येको एउटा होला एकै ठाउँमा त्यति नजिकै। तर आजकल 4-5 प्रजातिको धान बाहेक रोप्न छोडे मान्छेले, किनकि आधुनिक खेतीपाती प्रणालीले हामीलाई फाइदाजनक खेती, फाइदाजनक तरकारी बाली लगाउनलाई प्रेरित गरिदियो। यस्तो हुन्छ जसको कारणले हाम्रो रैथाने स्वाद हरायो। यी सबै चिजसँग यो जोडिएको हुन्छ। यो एउटा कुनै जात्रा मेलासँग, सङ्गीतसँग, गीतसँग, वाद्यवादनसँग, पोसाकसँग वा घर बनाउने विधिसँग वा सहरीकरणसँग मात्रै जोडिएको विषयवस्तु होइन, यो यति विराटतम क्षेत्रसँग जोडिएको विषयवस्तु हो। यस यो ऐनको, यो विधेयकको सबैभन्दा सुन्दरतम पक्ष के हुन्छ भन्दा, यसले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छ। तपाईँ हामी हुनुको पहिचानको सही अर्थ दिन्छ। तपाईँ हामीले अभ्यास गर्दै आएको ऐतिहासिक पारम्परिक ज्ञान पद्धतिलाई मान्यता दिन्छ। मैले अघि नै भने, खेतीपाती आधुनिक खेतीपाती गरौँ भन्ने कारणले गर्दा मेरी आमाले सदैव के ठान्नुभयो भन्दा, यतिका वर्षदेखि मैले पाइआएको ज्ञान त बेकारको रहेछ, यो ज्ञान त काम नलाग्ने ज्ञान रहेछ, वास्तविक ज्ञान त टनेलभित्र गोलमेला उमाल्नु रहेछ भनिसकेपछि उहाँले त्यो कुटो कोदालोवाला, गोरुवाला वा हलोले जोत्नेवाला विधि छोडिदिनु भयो र उहाँले आफूलाई अज्ञानी साबित गरेर बाँच्न थाल्नुभयो। कुनै एउटा वाद्यवादकले अरू कुनै प्रकारको वाद्यवादनमा बिहाबारी हुन थाल्यो, भजन कीर्तनको अहिले कुरा चल्दै थियो, भजन कीर्तन हुन थाल्यो भने यो बाजा खैँजडी मुजुरा होइन रहेछ नि, ड्रम बजायो भने, गिटार बजायो भने बल्ल मान्छेले नोटिस गर्दो रहेछ भन्न थाल्यो, र आफूलाई खैँजडी बाजक वा मुजुरा बाजकको रूपमा चिनाउन मुस्किल पर्न थाल्यो भने राष्ट्रिय स्वाभिमान कहाँ जान्छ? त स्वाभिमान हुनु भनेको चाहिँ आफ्नो अभौतिक सम्पदामाथिको गर्वानुभूति लिनु हो। यो विधेयकको सबैभन्दा सुन्दरतम पक्ष चाहिँ त्यो हो भन्ने मलाई लाग्छ। र यहाँ धेरै प्रकारका कुराहरू उठेका छन्, र अघि एकजना राजीव खत्रीजीले कस्तो मिठो कुरा गर्नुभयो, बाँसुरी मात्रै होइन बाँसुरीको धुन पनिको कुरा गर्नुभएको थियो, बडो सुन्दरतम काव्यिक कुराहरू पनि यहाँ मैले सुन्न पाएँ, मलाई खुसी पनि लाग्यो। र नेपालमा नेपाल हामी चाहिँ कस्तो मुलुक भने एउटा डेथ बेडमा रहनुभएको कुनै वृद्ध वृद्धालाई हामीले सोधिबस्यौँ भने तपाईँको अन्तिम इच्छा के छ भन्यो भने चाहिँ यो देश भलो होस्, यस्तो होस्, उस्तो होस् भन्नुभन्दा पनि यो खान्छु भन्ने चलन छ क्या। यो भुकाएको देश हो, यो देशको मूलभूत समस्या सदियौँदेखि पेटको थियो, पेटभन्दा माथि उकासिएर आउन नसकेको हाम्रो समाज छ होइन। यस्तो समाजमा चाहिँ संस्कृतिको, धर्मको, परम्पराको, रीतिरिवाजको, यस्तो चिजहरूको संरक्षणको लागि विशेष बजेट, हामी जहिले सदैव चाहिँ बजेटमुखी अवधारणाहरू बढी व्यक्त गर्छौँ, केही माननीय ज्यूहरूले त्यो पनि गर्नुभयो, बजेटले मात्रै सबै चिजको समाधान गर्छ भन्ने चाहिँ मलाई लाग्दैन है। त्यो एउटा सैद्धान्तिक दरिद्रताबाट हामी माथि उठौँ, बजेट त आर्थिक उपार्जन गर्ने महत्त्वपूर्ण बाटो नै संस्कृतिहरू हुन्, संस्कृतिलाई पर्यटनसँग जोड्ने, कत्रा कत्रा जात्रा मेला हेर्न मात्रै भनेर विभिन्न देशमा, विभिन्न देशका सहरहरूमा मान्छेहरूको घुइँचो लाग्ने गर्छ। हाम्रो कुकुर तिहार हेर्न मात्रै मान्छेहरूको घुइँचो लागोस्, हाम्रो यहाँका विशेष प्रकारका जा मच्छिन्द्रनाथको जात्रा, रथ तान्ने जात्रा हेर्न चाहिँ मान्छेहरूको घुइँचो लागोस् होइन, त्यसले पर्यटनलाई टेवा दियोस् र आर्थिक उपार्जनको बाटोमा सारा नेपालीहरू लाग्न पाउन्। त्यो कारणले अभौतिक सम्पदाको संरक्षणको महत्त्वपूर्ण पाटो भनेको आर्थिक उपार्जनको एउटा गोरेटो खोल्नु पनि हो, त्यो अर्थबाट पनि यसको सौन्दर्य रहेको छ र धेरै चिजसँग यो जोडिएको छ। र महत्त्वपूर्ण साथीहरूले चाहिँ राख्नुभएको कुराहरूमा यो तीन तहको एउटा सरकारको समन्वय कसरी हुन्छ भन्ने, र मुख्य अर्को एउटा भनेको समितिसँग जोडिएर धेरैले कुरा राख्नुभएको छ, सिफारिस समितिसँग जोडिएर राख्नुभएको छ, म त्यसपछि कन्क्लुड गर्छु। अरू धेरै कुरा चाहिँ यो विधेयकभित्रकै कुराहरूलाई व्याख्या अथवा त्यसको पुनर्पुष्टि गर्ने काममा त्यसलाई स्वागत गर्ने काममा नै साथीहरू लगाइदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद पनि दिन्छु। र यहाँ हजुरले हेर्नुभयो भने सिफारिस समितिको विषयमा त्यहाँ केही चिजहरू छन्, सिफारिस समितिमा चाहिँ केही प्राविधिक चिजहरू सरकारको उपस्थिति बाहेक अर्को केही चिज छ। यहाँ धेरै साथीहरूले हाम्रो जाति जनजातिको अथवा सबैको भूमिका खै भन्ने अर्थबाट लिनुभएको छ, यो चाहिँ राष्ट्रिय सूचीकरणको लागि सिफारिस समिति हो। एउटा स्थानीय तहले आफ्नै बनाउन सक्नेछ त्यहाँ भनेकै छ, र प्रदेश तहले पनि आफ्नै बनाउन सक्नेछ भनेकै छ। जात्रा, मेला, पर्व अथवा अभौतिक यस्ता सम्पदाहरू विशेष गरिकन सानो समुदायमा अभ्यास गरिने चिज हुन्, राष्ट्रिय तहमा अभ्यास गरिने चिज चाहिँ होइन। अघि मैले थकाली खानाको कुरा गरेँ, कहिलेकाहीँ म माननीय गणेश कार्कीसँग जिस्कने गर्छु भनेर नेपालले एक प्रकारको अर्को एकीकरण पनि गरेको छ, पृथ्वीनारायण शाहले एउटा जमिनको एकीकरण गर्नुभयो भनिन्छ होइन, भानुभक्त आचार्यले रामायण लेखेपछि नेपाली भाषाले चाहिँ नेपाल धेरै खायो, नेपालको एकीकरण भाषिक एकीकरणको एउटा सूत्र बन्यो भनिन्छ, र अर्को एकीकरण छ थकाली खानाको एकीकरण होइन। नेपालले एउटा म चाहिँ भातले पनि एकीकरण गरेका छ क्या, मेची महाकाली हिजो खाना नखाने, भात नखाने वा अरू परिकार खाने खाने जनजातिहरूले पनि आजकल भातै खान थाल्नु भएको छ, र बोर्डर कट्ने बित्तिकै भातको स्वाद फरक हुन्छ अथवा खानेकुराको स्वाद, बोर्डरभित्र चाहिँ हाम्रो अलग प्रकारको स्वाद छ, यस्तो एकीकरणहरू हुन्छ। त्यो एउटा राष्ट्रिय चाहिँ पहिचानको अथवा अभौतिक सम्पदाको अलग कुरा तथा, तर अभौतिक सम्पदा जहिले पनि सानो तहमा, सानो समुदायमा जीवित रहन मन पराउने चिज हो, र त्यसैबाट नै त्यसको सार्थकता रहन्छ। र यो जुन चिज छ सिफारिस समितिमा, यहाँ भएका हजुरले हेर्नुहोला भाषा आयोग अथवा तीन तहका प्रज्ञा प्रतिष्ठानहरू, यिनीहरूको बनोट नै त्यसरी भएको हुन्छ, यिनीहरू बन्ने नै विभिन्न जाति जनजातिहरूको समावेशिताको आधारमा संविधानले चाहिँ तोकेका समावेशिताका सिद्धान्तहरूलाई अवलम्बन गरेर बनेका समितिहरू हुन्। यहाँ सबै चिज भाषा आयोगमा होस् वा प्रज्ञा प्रतिष्ठानहरूमा होस् यहाँ भएका सबै चिजहरूमा पहिला नै त्यो सुनिश्चितता गरिएको हुन्छ क्या। त्यो कारणले यसलाई शङ्का नगर्न म अनुरोध गर्न चाहन्छु, वा त्यसपछिका हाम्रा समितिहरूमा हुने छलफलमा अरू कुनै उपयुक्त मेथड आयो भने त्यसलाई पनि त प्रयोग गर्न सकिन्छ। यो एउटा त्यो रूपमा म तपाईँहरूलाई भने यही कुरा चाहिँ राष्ट्रिय सभाका समितिहरूमा पनि कुरा उठेको थियो र उहाँहरूले यसरी नै यसलाई लिनुभएको थियो। म अरू धेरै समय चाहिँ खर्च नगरिकन तपाईँहरूबाट बिदा हुन्छु। बाँकी कुरा समितिहरूमा छलफलमा अवश्य पनि जोडिन्छु। तपाईँको जय होस्, देशको जय होस्। भगवतु सर्वमङ्गलम।
1: मान्य सदस्यहरू, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यहीँ समाप्त हुन्छ। अब म राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्दछु। मान्य सदस्य एक मिनटभित्र आफ्नो कुरा राख्नुहोस्, माइक दिनुहोस्।
2: सम्माननीय सभामुख महोदय, बनेवाबाट महाभारत जाँदै गरेको 23/83/98 को बस दुर्घटना भएको छ। दुर्घटनाबाट 7 मृत्यु भएको छ, अहिलेसम्म 15 घाइते भएको पहिचान भएको छ। सडक दुर्घटनाहरू हुने गर्छन्, हामी घाइतेको स्वास्थ्य लाभको कामना गर्छौँ, मृतकको श्रद्धाञ्जली व्यक्त गर्छौँ। तर यो सरकारले दुर्घटनाको कारण किन खोजी गर्दैन? लामो समयदेखि दुर्घटना भइरहँदा सडकको कारणले हुन्छ कि चालकको कारणले गर्नुहुन्छ कि बसको कारणले हुन्छ कि हामी त्यतातिर खोजिरहेका छैनौँ। आज दुर्घटना भयो, मैले पनि सदनमा उभिएर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्छु, घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। दुलखेल अस्पतालमा उपचार भइरहेको छ भन्ने मैले सूचना पाएँ। यो सँगसँगै म राख्न चाहन्छु, सर्वोच्च अदालतले 2075 ठुला सवारी साधन सञ्चालन रोक लागेको सडकमा आज दुर्घटना भएको छ। जो सडकको चौडाइ र बसको चौडाइ मिल्दैन, जसकारण जुन दुर्घटना भइरहेको छ यसप्रति सरकारको गम्भीर ध्यान आकर्षण होस्। सडक दुर्घटना केवल मृतकलाई श्रद्धाञ्जली र घाइतेलाई स्वास्थ्य लाभको कामना मात्रै गर्ने होइन, यसप्रति सरकारको गम्भीर ध्यान
1: मान्य सदस्यहरू, राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 प्रतिनिधि सभा नियमावली 2083 नियम 112 संशोधन पेश गर्न चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा सङ्घीय संसद सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय युवा श्रम तथा रोजगार मान्य सदस्यहरू अब मान्य युवा श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 क्रमशः पेश गर्न अनुमति दिन्छु।

0: सम्पन्न सभामुख महोदय, अंतर्राष्ट्रीय श्रम संगठन को श्रम निरीक्षण संबंधी महासंधि 1947 नंबर 81 को लक्ष्य उद्योग तथा वाणिज्य क्षेत्र में श्रम निरीक्षण को प्रभावकारी प्रणाली स्थापना र कायम गर्ने रहेको छ। इसको मुख्य उद्देश्य कार्यस्थल को अवस्था र श्रमिक को संरक्षण संबंधी कानूनी व्यवस्था को कार्यान्वयन सुनिश्चित गर्नु हो। इस महासन्धिले श्रम संबंधी कानूनलाई प्रभावकारी रूप में कार्यान्वयन गर्न गराउन रोजगारदाता र श्रमिक दुवै पक्षलाई सहजीकरण तथा सलाह दिने काम गर्छ। महासन्धिले खास गरेर कार्यस्थलमा श्रम संबंधी राष्ट्रिय मापदण्ड प्रयोगको अवस्था मूल्यांकन गर्ने र काम गर्ने घण्टा ज्याला व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य र बाल श्रम जस्ता क्षेत्रमा सुधारका विषयमा महत्त्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ। महासन्धिमा श्रम निरीक्षण गर्नुपर्ने कार्यस्थल तथा यसको परिसरमा निर्वाध रूपमा प्रवेश गरी जाँचबुझ तथा सोधपुछ गर्ने एवं विश्लेषणको लागि आवश्यक कागजात र सामग्री तथा वस्तुहरूको नमुना माग गर्न सक्ने अधिकार निरीक्षण अधिकारीहरूमा हुनुपर्ने प्रावधान रहेको छ। यसमा श्रम निरीक्षण कार्य एक केन्द्रीय निकायको सुपरिवेक्षणमा गर्नुपर्ने, निरीक्षण सेवाको अन्य सरकारी निकाय र सार्वजनिक वा निजी संस्थासँगको सहकार्यलाई प्रवर्धन गर्नुको साथै श्रम निरीक्षणमा संलग्न अधिकारीहरू र श्रमिक तथा रोजगारदाताहरू बीचको सहकार्यलाई बढावा दिनुपर्ने व्यवस्था रहेकोले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। सम्मान्य सभामुख महोदय, सबै प्रकारका बाध्यकारी श्रमको अन्त्य गर्न प्रभावकारी उपायहरू अपनाउन आवश्यक देखि अन्तर्राष्ट्रिय श्रम संगठनको 103 सम्मेलन ले 11 जुन 2014 मा बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 स्वीकृति गरी कार्यान्वयनमा ल्याएको हो। यस प्रोटोकलले महासन्धिले व्यवस्था गरेका सबै प्रकारका बाध्यकारी श्रम अन्त्य गर्ने र दोषीहरूलाई सजाय दिने दायित्वलाई समर्थन गर्दै रोकथाम, सुरक्षा र कानुनी उपचारको सम्बन्धमा थप जोड दिएको छ। प्रोटोकल नम्बर 29 अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत दस्तावेज र अन्तर्राष्ट्रिय श्रम सम्मेलनद्वारा अङ्गीकार गरिएको कानुनी रूपमा बाध्यकारी दस्तावेज हो। प्रोटोकलले राष्ट्रहरूले बाध्यकारी श्रम रोक्न, पीडितहरूलाई संरक्षण गर्न र न्याय एवं कानुनी उपचारमा उनीहरूको पहुँच सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिन्छ। बाध्यकारी श्रमको परिभाषाभित्र कुनै व्यक्तिलाई निजको इच्छा विपरीत तथा सम्भावित क्षतिको त्रासमा पारी बाध्य बनाई गराइएका सबै काम वा सेवालाई समेटिएको छ। प्रोटोकलले
1: पाठक कवि दमौलिया FM 94.2 समुदायको आवाज
2: मुक्ति 95.5 मेगाहर्ज रूपन्देही बटोलबाट सरू मरासिनी तनहुबाट विजय गुरुङ, दमौली एफएम 94.2 मेगाहर्ज, दमौली तनहुबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज, कोहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 मेगाहर्ज, लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो मौदाखारा 106.5 मेगाहर्जको पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनु माया राई, रेडियो आफ्नो एफएम चौरजहा

पालिका 88.7 मेगाहर्ज धनकुटाबाट हामीलाई खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ 103.4 मेगाहर्ज तेराथुमबाट। यति बेला रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट अजम्बर पुलामी, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट हामीलाई गोरख दागीले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट पनि हामीलाई धन बहादुर भण्डारीले साथ दिइरहनु भएको छ। आज शुक्रबार हो, आज कार्यक्रम चलाउने बसाई हो, तपाईँलाई थाहै छ होइन। तपाईँलाई मनपर्ने कार्यक्रम तपाईँले सुनिरहनु भएको रेडियोको नाम लिएर लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ र आज एकजनालाई हामी विजेता बनाउँछौ र विजेताले प्राप्त गर्न सक्नुहुन्छ केही रकम बराबरको पुरस्कार। आज विशेष गरी पुष्पा बुढा छेत्रीको जन्मदिन परेको छ, कोहलपुरमा हुनुहुन्छ पुष्पा बुढा छेत्री, उहाँको जन्मदिन परेको छ र उहाँको जन्मदिनको अवसरमा उहाँको बहिनी सुर्खेतमा हुनुहुन्छ विष्णा छेत्री, उहाँले प्रायोजन गर्नुभएको छ, केही रकम बराबरको रिचार्ज कार्डको व्यवस्था गर्नुभएको छ। जसले राम्रो कार्यक्रम चलाउनुहुन्छ सोही साथीहरू मध्येबाट एकजनाले पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी हामी भन्ने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाकापछि फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि, लोक भाकापछि फेरि आउँछौं।

योगी प्रसादबाट फेरि पनि स्वागत छ। खेम सेन्चुरी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 9868 39 40 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गरेर

कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 98 60 39 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ, चलाएर तपाईँले हामीलाई सुनाउन सक्नुहुन्छ। तपाईँले घरमै बसी बसी आज लोकधोरी लोकगीत संगीत सम्बन्धी कार्यक्रम चलाउन पाउनुहुन्छ। तपाईँले जुन जुन रेडियोबाट सुन्दै हुनुहुन्छ सोही रेडियोको नाम लिएर एउटा आफैले कार्यक्रम सिर्जना गरेर कार्यक्रम लोकगीत सम्बन्धी कार्यक्रम रेडियोमा जसरी हामीले कार्यक्रम चलाउँछौ त्यसै गरी चलाउन सक्नुहुन्छ। यो भनेको तपाईँको एउटा अभ्यास हो, होइन? रेडियोमा कसरी कार्यक्रम चलाउने भन्ने कुरा तपाईँको एउटा अभ्यास हो। यो अभ्यास तपाईले गर्नका लागि तपाईले आउन सक्नुहुन्छ। यो भनेको एउटा सिकाइको माध्यम हो, यहीबाट तपाईले सिक्न सक्नुहुन्छ। सिक्दै सिक्दै नियमित सुन्नुभयो भने, प्रयास गर्नुभयो भने, प्रयास गर्ने मान्छे पक्कै पनि सफल हुन्छन् भन्ने कुरा हुन्छ क्यारे। त्यो कारणले गर्दाखेरि तपाईँ फटाफट फोन डायल गर्नुहोला। 98 60 60 39 40 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेको छ। व्याकरण टुन अलिक कम गर्नुहोला प्राविधिक। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ। टेलिफोनमा के छ, के समस्या भएको कि जस्तो लाग्यो मलाई। कि साथी हुनुहुन्छ हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार। टेलिफोन सम्पर्कमा आउनुहोला। 98 60 60 39 40 मा फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। र अब फेरि पनि अर्को एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: सानो सानो घर छ म त तिम्रै भइसके प्यारो मान्छे यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी तपाईसँग कुराकानी मात्र होइन आज तपाईँले कार्यक्रम चलाउने बसाई हो, कार्यक्रम चलाउनु पाउनुहुन्छ। ब्याकग्राउन्ड टुनल्ली काम गर्नु ल प्राविध मित्र, के छ फोन आएको हो ल म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ। नमस्कार हजुर, ल आज पुरस्कार कोही आज पुरस्कार मेरै हातमा पर्छ क्या हो, आज झन् पुरस्कारको व्यवस्था छ होइन, आज साथीहरूले फोनै गर्नु भएको छैन, ठिक छ त्यो पुरस्कार साथीहरू आउनु भएन विजेता हुनु भएन भने त पुरस्कार त भनौँ न कोही पनि नपाउने हुन्छ होइन। हामी तपाईँहरूको लागि आज झन् हाम्रो विष्णाजीले आज आफ्नै दिदीको पुष्पाको बर्थडे होइन पुष्पा छेत्रीको बर्थडे आज म मेरो बर्थडे अवसरमा मेरो बहिनीलाई प्रायोजन गर्न लगाउँछु भनेर प्रायोजन गर्नुभएको छ। जसले राम्रो कार्यक्रम चलाउनुहुन्छ रेडियोमा राम्रो कार्यक्रम चलाउनुहुन्छ होइन फोन गरेर रेडियोमा राम्रो कार्यक्रम चलाउनुहुन्छ उहाँहरू मध्ये एकजनालाई पुरस्कार दिने भनेका छौ। प्राविध मित्र के छ साथी हुनुहुन्छ ल 9868309440 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। मैले धेरैचोटि भनेको छु मिस कल चाहिँ नगर्नुहोला, ब्याकग्राउन्ड टोन हल्का त बजाउनुहोस् न हौ। फोन आएको छ भन्नुभएको छ, नमस्कार हजुर,
1: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? यो नम्बर टिप्नुहोला, यो अलि अति भयो मिस कल गर्ने अनि फोन गरेर नमस्कार भन्दा फोन काट्ने लाउड स्पिकर गर्ने अनि म बोलेको मलाई सुनाउने यस्तो काम चाहिँ नगर्नुहोस् भनिरहेको छु मैले। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, साथी आउनु भएको छैन भन्ने कुरा आयो, ठिक छ। अब तपाईँको फोन आउँदैन भने हामी गीत बजाएरै कार्यक्रमलाई मनोरञ्जन दिनेछौँ तपाईँलाई। यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु, नमस्कार हजुर, सुनिल बिसी उदयपुर कुन ठाउँबाट?
2: उदयपुर कटारी नगरपालिका 13
0: कटहरी नगरपालिका 13 कुन रेडियोबाट सुन्नुभयो? कार्यक्रममा आउनु भएको छ आज, के छ आज कुन कार्यक्रम चलाउनुहुन्छ?
2: हुन्छ म 9 बजी एक हप्तामा आउँछ हाम्रो लोक भाका भन्ने कार्यक्रम, म त्यही चलाउने प्रयास गर्छु नि भाइ है।
0: ल हुन्छ कार्यक्रम सुरु गर्नुहोस्, तपाईँको लागि हामी टोन बजाउँछौ, कार्यक्रम सुरु गर्नुहोला।
2: हेलो
0: भन्नुहोस्,
2: के अरे कार्यक्रम कति मिनटसम्म चलाउनु पर्ने हो यो?
0: एक अन्तरसम्म चलाउने हो यो, सुरुको जुन हामी गीत बजाउँछौ नि त्यहाँसम्म मात्रै चलाउने हो है।
2: ए अब यो फर्स्टै गीत बजाउने कार्यक्रमसम्म होइन त दाइ?
0: हजुर
2: ल हस् ल हुन्छ
0: ल सुरु गर्नुहोस्।
2: स्वागत छ कार्यक्रमको विग्रह प्रसाईमा बस्नुभएका आदरणीय तमाम श्रोताहरू माझमा सदाको प्रसाईमा झैँ आज पनि तपाईँहरूको रेडियो हेडसेटमा उपस्थिति भइसकेका छौँ। प्राविधिकमा हुनुहुन्छ मेनका श्रेष्ठ, म आउजमा छु सुनिल विशी। भएको छ आफ्नो ध्यान 104.8 MHz र इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.afnfm.com.in लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ र हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुनेछ। हामी हरेक हप्ताको यसै समयमा यानकि 9:15 देखि 10 बजीसम्म आउने कार्यक्रम हो, तपाईँहरूलाई थाहा नै छ। र यदि आज मात्रै कार्यक्रम सुन्ने मौका पाउनु भएको छ भने र यदि नयाँ साथीहरू हुनुहुन्छ भने तपाईँहरूको लागि म कार्यक्रमको बारेमा थोरै जानकारी गराउन चाहन्छु। हामी हरेक हप्ता यसै समयमा यानकि सोमबारमा हामी 9:15 देखि 10 बजीसम्म आउने कार्यक्रम हो। तपाईँहरूले केही कार्यक्रममा आएर तपाईँहरूले एउटा लोकगीत गाउन सक्नुहुनेछ र एउटा लोकगीत फर्स्टमा आउने साथीले तपाईँहरूले रोज्न पनि सक्नुहुनेछ र तपाईँहरू आउने माध्यम हो 97 64 00 77 को लाइन हुँदै आउनुहोला। हामी भने कार्यक्रमको सुरुवातमा छौँ, हामी कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकगीतबाट कार्यक्रमको ढोका खोल्न चाहन्छौँ।
0: तपाईँको नाम के भन्नुभयो?
2: सुनिल
0: बिसी। यो जुन नम्बर दिनुभयो यो कसको नम्बर हो, रेडियोकै नम्बर हो कि कसको नम्बर हो?
2: हजुर भाइ आफ्नै जुनकै नम्बर हो त्यही भएर मैले दिएको।
0: ल ठिक छ, कार्यक्रममा तपाईले आउँदै गर्दाखेरि नि तपाईले पहिला टोन बज्छ, टोन तल झरिसकेपछि मात्र बोल्नु पर्ने हो, तर तपाईले टोन बज्दा बज्दै बोलिदिनु भयो होइन, त्यो कुरामा ध्यान पुर्याउनु पर्यो। बाकी अभ्यासका लागि धेरै धेरै धन्यवाद, प्रयास निरन्तर प्रयास गर्नुहोला, अहिलेका लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सुनिल विशी आउनु भएको थियो उदयपुर कचहरीबाट, उहाँले प्रयास गर्नु भएको छ, यस्तै प्रयास तपाईँ पनि गर्नुहोला। 9868309940 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। तपाईले आज कार्यक्रम चलाउनु पर्ने हुन्छ, कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँ पटक पटक फोन गर्ने काट्ने नगर्नुहोस् भनेर मैले तपाईँलाई आग्रह गरिराखेको छु, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल पनि नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला 9868309940 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँकै कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, नमस्ते, को बोल्नुभयो, कहाँबाट?
3: म पाँचथरबाट हो, लिम्बु निस्का।
0: पाँचथरबाट, नाम के भन्नुभयो?
3: लिम्बुनी रिता।
0: लिम्बुनी रिता, रिता लिम्बु,
3: हजुर हजुर।
0: अनि पाँचथर कुन ठाउँबाट? फिदिम नगरपालिका एघारबाट बोल्दै हुनुहुन्छ,
3: हजुर।
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ कार्यक्रमलाई?
3: मैले रेडियो
0: मेनश्यामबाट सुन्दै गर्दाखेरि आज के छ, आज के गर्नुपर्छ भन्ने कुरा हाम्रो रितालाई जानकारी छ कि छैन हजुर?
3: एकदमै
0: मजाले थाहा छ होइन? आज कुन कार्यक्रम चलाउनुहुन्छ तपाईँले?
3: म लोक सिसेनी नामको एउटा कार्यक्रम चलाउने प्रयास गर्छु है त।
0: ला रेडियो मेनश्यामको नाम लिएर,
3: हजुर,
0: ल सुरु गर्नुहोस्।
3: आदरणीय श्रोता नमस्कार, तपाईँ अहिले सुन्नुहुन्छ सामुदायिक रेडियो रेडियो मेनटाइम 103 प्रचार मेगा हाउसलाई, प्रदेश नम्बरका विभिन्न भूभागमा रहेर सुन्दै हुनुहुन्छ भने हाम्रो अनलाइन सेवा www.radiomainfm.com.np पनि कार्यक्रम लोक सुशेलीलाई एकैसाथ सुन्न सक्नुहुन्छ र सुन्दै पनि आइरहनु भएको छ। र सदाजै कार्यक्रम लोक सुशेलीलाई लिएर आज पनि हामी दुवै उपस्थित भइसकिसकेका छौँ। सर्वि संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र सारोदा बास्कोटा भन्ने, अनिहरूबाट म रिता छु र अबको हाम्रो साथ रहनेछ एक घन्टासम्म। एक घन्टाको समय अवधिभर रहेर तपाईँसँगै मिठा मिठा भला खुसारीका साथमा तपाईँकै रोजाइमा रहेका नेपाली गीत सङ्गीतलाई सुन्नेछौँ र सुनाउनेछौँ। र अब भने कार्यक्रम लोक सुशेलीलाई सदाजै सुन्दै आइरहनु भएको छ भने त अभ्यर्थी कार्यक्रमको बारेमा जानकारी छ, तर नयाँ साथी हुनुहुन्छ र कार्यक्रमलाई आजबाट मात्रै सुन्ने अवसर पाइरहनु भएको छ भने तपाईँको निम्ति कार्यक्रमको बारेमा जानकारी गराउन चाहन्छु। कार्यक्रमको नाम हो लोक सुशेली र यस कार्यक्रममा सक्नुहुन्छ प्रत्येक हप्ता ठिक यसै समय 4-5 बजेसम्म एक घन्टाको समय अवधिभर रहेर तपाईँकै हृदयमा रहेका गीत।
0: साथी आउनु भएको थियो रिता लिम्बु, उहाँको फोन किन काट्थ्यो, प्रयास राम्रो गरिरहनु भएको थियो, कार्यक्रम राम्रो चलाइरहनु भएको थियो, ब्यालेन्स कम थियो त्यसैले पनि उहाँको फोन काट्थ्यो भन्ने खबर आयो मलाई प्राविधिक संकेतबाट। फोन गरिसकेपछि ब्यालेन्स पर्याप्त छ कि छैन त्यो पनि हेरिदिनु भए पनि असाध्यै राम्रो हुन्छ है, म तपाईँलाई आग्रह गर्छु। 9868309940 अर्का सहभागी हुनुहुन्न भन्नुभएको छ हाम्रो प्राविधिक मित्रले, 9868309940 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला, हामी तपाईँ सँगसँगै छौ, तपाईँ यति बेला हामी सँगसँगै हुनुहुन्छ र कार्यक्रममा रहिरहँदाखेरि तपाईँ पुनः फोन डायल गर्न सक्नुहुन्छ रिताजी, ब्यालेन्स राखेर होइन, तपाईँको उहाँको प्रयास एकदमै राम्रो थियो तर बीचमा अब के गरौँ के भनौँ यस्तै भइहाल्यो। यति बेला गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी तपाई सँगसँगै छौं र आज तपाईले सुनिरहनु भएको रेडियो स्टेशनबाट एउटा सोही रेडियोको नाम लिएर एउटा कार्यक्रम चलाउनु पर्ने हुन्छ। आज लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँले विजेता हुनको लागि कम्तीमा पाँचजना साथीले चाहिँ फोन गरेको हुनुपर्छ है। दुईजना मात्रै फोन गर्नुभएको छ, दुईजना साथीले मात्रै राम्रोसँग चाहिँ कार्यक्रम चलाउनु भएको छ होइन। पाँचजना साथीले विजेता पुरस्कार प्राप्त गर्नका लागि र विजेता छुट्याउनको लागि कम्तीमा पनि पाँचजना साथीले चाहिँ फोन गरेको हुनुपर्छ। म तपाईँलाई आग्रह गर्छु भन्दा यो रेडियो जलजला एफएम मौसम खराबीले गर्दाखेरि हाम्रो प्रसारण सेवा अपलिङबाट बन्द भएर पनि होला सायद होइन। साथीहरूको कम सहभागिता भएको र अन्य रेडियो सुन्दै गर्नुभएका साथीहरूले त फोन गर्नुपर्ने हो, फोन गर्नुहोला 9868-60-39-40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार दादा,
0: को बोल्नुभयो, कहाँबाट?
1: म गोर्खा हजुरकोटबाट मुना घिमिरे कान्छी।
0: मुना घिमिरे कान्छी बोल्दै हुनुहुन्छ, के छ मुना हालखबर?
1: सबै ठिकै छ भन्नुभएको छ है।
0: के गर्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर, गयो सुन्दा सुन्दै बन्दीपुर एफएमबाट सुन्दै थिएँ, अनि फेरि फेसबुक लाइभबाट सुनेको।
0: ए, बन्दीपुर एफएमबाट किन गयो?
1: अनि जलजला एफएमबाट जोड्नु भएको थियो होला, जलजला एफएम गरेर गयो होला सायद।
0: होइन, यस्तो जलजला एफएमको अपलिङमा पो बन्द भएको हो त, अनि त्यहाँ अपलिङमा पो बन्द भएको त, अनि त्यो अनलाइनमा त चलिरहेछ त।
1: ए, खै किन बन्द भयो, एफएमै बन्द भयो?
0: एफएमै सँग गरेछ
1: हजुर।
0: ए, भनेपछि त्यहाँ उता पानी पर्न लाग्यो होला कि?
1: हजुर हजुर।
0: पानी परेपछि अब पहाडको ठाउँ चट्ट्यानको डर हुन्छ होइन?
1: हजुर हजुर।
0: त्यो भएर पनि उहाँहरूले बन्द गर्नुभयो होला होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन कार्यक्रम चलाउनुहुन्छ?
1: कार्यक्रम लोक दर्पण चलाउँछु है, रेडियो बन्दीपुरको नाम लिएर।
0: लोक दर्पण?
1: लोक दोभान।
0: लोक दोभान
1: हजुर।
0: ल सुरु गर्नुहोस्। सुरु गर्नुहोस् हजुर।
1: म टोन आफै बजाउँछु है भन्न खोजेको।
0: त्यो मिल्दैन नि, टोन त हाम्रो नियमअनुसार तपाईँले चलाउनु पर्छ, त्यो मिल्दैन नि। आफै टोन बजाएर त कहाँ मिल्छ? तपाईँले अनियरमा आएर प्रस्तुताले आफै टोन बजाउनु र कार्यक्रम चलाउनु त्यस्तो होइन नि। ल सुरु गर्नुहोस्।
1: माइती गाबिरानो भइ गयो, माइती गाबिरानो भइ गयो। नमस्कार नमस्कार नमस्कार, यहाँहरू सुन्दै हुनुहुन्छ पहाडकी रानी रेडियो बन्दीपुर आकाशको 8 MHz कार्यक्रम लोक दोभान। कार्यक्रम लोक दोभान लिएर म आइसकेकी छु तपाईँहरूकै दुःख अनि सुखकी लोक मनकी साथी मुना घिमिरे भने मलाई प्राविधिक रूपमा सपोर्ट गर्दै हुनुहुन्छ भूमिकाले श्रेष्ठले। हजुर, कार्यक्रम लोक दोभान आउने गर्दछ हरेक दिन 10 बजेबाट 11 बजेसम्म, आइतबारदेखि शनिबारसम्म आउने गर्दछ। हामी छुट्टाछुट्टै दिन छुट्टाछुट्टै परिस्थिति लिएर आउने गर्दछौँ। त्यसै अनुरोध चलिरहँदा आज शुक्रबारको एपिसोड रहेको छ। शुक्रबार एपिसोडमा के गर्छौँ भनेर त यहाँहरूलाई थाहै छ होला। हामी आज पुराना लोकगीत सङ्गीत गाउन पर्ने हुन्छ, त्यसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 9856-42-088 डायल गरेर आउँदै गर्नुहोला। म भने कार्यक्रमको स्टार्टिङमा निकै नै मिठो लोकगीतबाट कार्यक्रम सुरुवात गर्न चाहन्छु। यहाँहरू भने रेडियो बन्दीपुर 88.8 MHz छोडेर कतै पनि नजानुहोला है।
0: ल मुनाजी।
1: हजुर।
0: कार्यक्रम समग्रमा राम्रो छ तपाईँको?
1: हजुर।
0: अब कार्यक्रम चलाउने बेला ट्याक्कै म्यासेन्जरमा फोन आइदियो अनि अल्मलियो होइन?
1: हजुर हजुर
0: ल अबदेखि यो कार्यक्रमहरूमा फोन गर्ने बेलामा सकेसम्म अन्त अल्मलिने किसिमले नहुने तरिकाले त्यो अनुसारको वातावरण मिलाएर कार्यक्रममा सहभागिता जनाउनु पर्यो होइन ल ठिक छ कार्यक्रममा आउनुभयो अभ्यास प्रयासका लागि धन्यवाद अहिलेको लागि विदा गर्छौँ नमस्ते
1: नमस्कार दादा
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मुना घिमिरी उहाँसँग कुराकानी गरिसकेका छौ अब तीनजना पुगिसक्नु भयो अब दुईजना आउनु भयो भने हामी तपाईँलाई पुरस्कारको भागीदार हुनुहुनेछ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हरे नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: म उम्फा न्याङ्लुङ नगरपालिका
0: नवीन लिम्बु बोलिदिनुहुन्छ होइन
2: के
0: छ नवीनजी खबर तपाईँको
2: अहिले यहाँ पानी परिया छ अब त्यस्तै गरेपछि यहाँ असल धमधम छ भन्नुपर्छ
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन कार्यक्रम चलाउनुहुन्छ
2: आज म यहाँ के अरे नयाँ गीत गाउँछु ल के मेरो यो कार्यक्रम दिनुहोस् न
0: के गर्नु के गर्छु भन्नुभयो अरे
2: अब जस्तै त्यो केबाट आउँछ भन्नु न
0: होइन तपाईँले रेडियो सुन्नु भएको छ कि छैन तपाईँ रेडियो सुन्नु भएको छ कि छैन
2: होइन म यो मेन्थ्यामबाट सुन्दैछु सर
0: अनि आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन
2: नियमित कार्यक्रममा चलाउनेछु होइन
0: आउनु भएको थियो साथी यो अलिकति कार्यक्रमको बारेमा बुझेर नआउनुहोस् भन्छु होइन साथीहरूले मान्दै मान्नुहुन्न के गर्ने गाह्रो छ मलाई पनि मैले धेरैचोटि भनिसकेको छु कार्यक्रमको बारेमा बुझेर सुनेर मात्रै आउनुहोस् चुवाको तालमा फोन डाल नगर्नुहोस् भनिराखेको हुन्छु तर साथीहरूले मान्नुहुन्न होइन अब नमान्ने मान्छेलाई के नै भन्न सकिन्छ र होइन एउटा भनाइ छ अब त्यो भनाइ पछि कुनै दिन भनौँला होइन यति बेला अर्को साथी हुनुहुन्छ आउनु भएको छैन भन्ने कुरा आयो 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र अब हामी तपाईँको माझमा फेरि पनि अर्को एउटा गीत राख्छौँ अझै दुईजना साथीको सहभागिता भयो भने हामी विजेता घोषणा गर्छौँ पाँचजना कम्तीमा श्रोता सहभागिता पाँचजना हुनुपर्छ के छ अब साथी आउनु भएको छ म स्वागत गरेँ नमस्कार हजुर
3: हेलो नमस्कार
0: के बोल्नुभयो कहाँबाट
3: म उम्फाबाट त्रिनडाँडाबाट नवीन लिम्बु
0: तपाईँले एकचोटि भनेको सुन्नुहुन्न तपाईँलाई कार्यक्रमको बारेमा जानकारी छैन कार्यक्रम
3: मलाई थाहा छ कि
0: आउनु भएको थियो साथी कार्यक्रमको बारेमा अब नयाँ गीत गाउँछु भन्नुहुन्छ यहाँ कार्यक्रम चलाउने बसाइ हो नयाँ गीत गाउँछु भन्नुहुन्छ होइन कमसेकम कार्यक्रमको बारेमा बुझेर त फोन गर्नुपर्छ नि नवीनजी होइन एकचोटि भनेको लाग्दैन कि क्या हो नाम नवीनजीलाई नयाँ गीत गाउँछु भन्नुहुन्छ म कार्यक्रम चलाउने बसाइ हो आज कार्यक्रम चलाउनुपर्छ भन्दैछु कुन कार्यक्रम चलाउँछु कुन कार्यक्रम चलाउनुहुन्छ भन्दैछु म नयाँ गीत गाउँछु भन्नुहुन्छ होइन कमसेकम कार्यक्रमको बारेमा त बुझेर कल गर्नु पर्यो नि यति बेला अब गीत राख्छौँ गीतपछि तपाईँको माझमा फेरि आउँछौँ

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक सारथी सँगै छौँ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोक सारथीमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। आज कार्यक्रम चलाउने बसाई हो, आज शुक्रबार बसाई हो, आज कार्यक्रम चलाउने बसाई भएको कारणले गर्दाखेरि साथीहरूको कम कम सहभागिता भइराखेको छ। तीनजना साथी बल्ल बल्ल आउनु भएको छ होइन, 9868-3940 फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। तपाईँले कार्यक्रम चलाउन पाउनुहुन्छ, आजको बसाईमा कार्यक्रम चलाउनको लागि आउन सक्नुहुन्छ 9868-3940 नम्बर। यो बसाई तपाईँहरूकै सुझाव सल्लाह अनुसार हामीले यो बसाई तपाईँहरूको लागि ल्याएका हौ र यो बसाईमा तपाईँहरूको सहभागिता भएन भने बसाई ल्याएको कुनै सार हुँदैन। त्यो कारणले गर्दाखेरि 9868-3940 फोन डायल गर्नुहोला। आज पुष्पा छेत्रीको जन्मदिनको अवसरमा विष्णा छेत्रीले पुरस्कारको पनि व्यवस्था गर्नु भएको छ। हामी पाँचजना कम्तीमा पनि यो विजेता हुनका लागि पाँचजना साथीहरूले कार्यक्रम चलाउने प्रयास गरेको हुनुपर्छ, अर्थात सहभागिता जनाएको हुनुपर्छ। तीनजना पुग्नु भएको छ, अझै दुईजना साथी आउनु भयो भने हामी तपाईलाई विजेताको छुट्याउनेछौ भन्दैका थियौं, तर 50 मिनट गइसकेको छ 4 बजेर। हुन त यति बेला के छ साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर। यो कल हामी लिन सकेनौ, उहाँको ध्यान रेडियोतिर छ होइन, रेडियो सुनिरहनु भएको छ। यता म नमस्कार हजुर भनेर के गर्ने, उहाँको ध्यान जबसम्म टेलिफोनतिर हुँदैन तबसम्म मैले नमस्कार हजुर भने भनी गर्नुपर्छ होइन। फोन डायल गरिसकेपछि रेडियो भन्दा पनि तपाईँको टेलिफोन, अब रेडियोसँग बोल्ने होइन नि त हजुर, फोनसँग बोल्ने हो होइन, फोन पो बोल्नको लागि बनेको त, रेडियो सुन्नको लागि बनेको हो। त्यो कारणले गर्दाखेरि फोन लगाइसकेपछि, फोन गरिसकेपछि फोनसँग फोनबाट बोल्नुपर्छ होइन। रेडियो त तपाईँको फोन राखिसकेपछि सुने पनि हुन्छ, यो कुरा म तपाईँलाई आग्रह गर्छु। तसर्थ तपाईँले फोन गरिसकेपछि रेडियोको तिर भन्दा पनि फोनतिर तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ, म तपाईँलाई आग्रह गर्छु। 9868-3940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुहोला भन्दै अब अन्य कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौँ। 51 मिनट गइसकेको छ, यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर,
1: हजुर नमस्ते भाइ।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म चाहिँ सक्षम मगर काठमाडौँबाट है।
0: काठमाडौँबाट सक्षम मगर बोल्नुभयो है,
1: हजुर हजुर।
0: के छ सक्षमजी खबर तपाईँको?
1: एकदम ठिक छ, सन्चै छु, बाँचिरहेको अवस्था। बुरु के कस्तो हुनुहुन्छ तपाईँ?
0: ठिक ठाक छ हाम्रो पनि। अनि कार्यक्रममा आउनु भएको छ, अन्तिममा आउनुभयो, कुन कार्यक्रम चलाउनुहुन्छ?
1: एकदम म लोक सारथी नै चलाउँछु है। त
0: ल सुरु गर्नुहोस्।
1: हजुर नमस्ते, नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम लोक साथीको प्रतीक्षा गरेर बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो कर्मी, फ्रिक्वेन्सी कर्मी र अनलाइन कर्मी मित्रहरूमा। तपाईँ रन्दै अति रमाउँदै हुनुहुन्छ 5 नम्बर प्रदेशका ती आसपासका जिल्लाहरूमा रेडियो जलजला 96.4 मेगा हर्जको ती टर्ङ्गीका आवाज पर्दै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका ती दर्जनौ जिल्लाहरूमा एकैसाथ सुन्दै हुनुहुन्छ र मलाई प्रकाशको पारिपतिबाट आफ्ना ती सृजनशीलता चलाएर ब्याकग्राउन्डको ब्याक म्युजिक घरि ठुलो र घरि सानो बनाउँदै र राम्रा राम्रा गीत सङ्गीत सबै साथ दिनुहुन्छ प्रिया मगर। अनि यो माइक्रोफोन अगाडिबाट म सुख दुःख नि हाँसरदनको साथी सक्षम मगर। यता त सोध्न मन लाग्यो के कस्तो गर्दै हुनुहुन्छ, कुनै बजियाबाट सजिल अनुमान गर्न सक्छु। बाँकी कति साथीहरू खाजा नास्ता खाइसक्नु भएको छ, कति साथीहरू खाजा नास्ता बनाउँदै हुनुहुन्छ, ती आमा बुवाहरू भने ती उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, गाई गोठालो जानु भएको छ, र कति साथीहरू भने कार्यक्रम लोक सारथी कहिले आउँछ भनेर प्रतीक्षा गरेर बस्नु भएको छ, त्यो तपाईँको प्रतीक्षाको अति नितान्त पार्दै आजकै दिन र आज त्यो श्रृङ्खला लिएर प्रस्तुत भइरहँदा तपाईँ सुनेर अनि सहभागिता जनाएर साथ भरिपूर्ण साथ अनि सपोर्ट दिनुहुन्छ भने कार्यक्रमको बसाइबाट लिएको छु। आदि आउँदै गर्दछौ। हरेक साताको साथी दिन यसै समय अर्थात् 4 बजेबाट 5 बजेसम्म र फरक बार र फरक श्रृङ्खलामा आइरहँदा आज तपाईँ शुक्रबारी बसाई तपाईँले चाहिँ हाम्रो रेडियो सुनिरहनु भएको छ। त्यहाँबाट चाहिँ तपाईँले आफ्नो कार्यक्रम चलाउनु पर्ने हुन्छ र हामी यहाँ तपाईँलाई मूल्याङ्कन गर्छौँ र एकजनालाई विजेता बनाउँछौँ। यो त भयो कार्यक्रमको बारेमा सोध्नु जानकारी। तपाईँ यति भन्दा भन्दै केटिराख्नु भएको छ, उठाउनुहोस् तपाईँको गाउँघरमा छरिरहेका मोबाइलका सिज र चलाउनुहोस् तपाईँ कति प्रगतिशील होला र धैर्य गर्नुहोस्। हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 68 39 40 को लाइन धराउने गर्नुहोस्। हामी तपाईँकै सङ्कल्प प्रतीक्षा गर्छौँ र कार्यक्रमको शुभारम्भ गर्छौँ। यो गीत गीत पछि सुनाउनेछौँ रेडियो छोडेर कति नजानु होला।
0: सक्षम आउनु भएको थियो, फोन काट्नुभयो, ठिक छ। उहाँको प्रयास एकदमै राम्रो थियो तर उहाँलाई मैले विगतको दिनमा पनि भनेको छु, शैली परिवर्तन गर्नुहोस्, प्याटर्न परिवर्तन गर्नुहोस्। लोकगीतको कार्यक्रम चलाउनुहुन्छ भने शैलीमा तपाईँले सुधार गर्नुपर्छ, होइन? मैले स्क्रिप्टमा भनिनँ, स्क्रिप्टमा पनि सुधार कहाँनिर गर्नुपर्छ, के हेरेर बस्नु भएको? उठाउनुहोस् मोबाइल फोन अनि छरिएका मोबाइल फोन अनि चलाउनुहोस् सृजनशील औँला, यो चाहिँ यो शब्द चाहिँ प्रयोग नगर्नु होला है। अनि अर्को कुरा, लोकगीतको कार्यक्रममा यो त के भयो भन्दाखेरि म्युजिक एन्ड मस्ती कार्यक्रम चलाएको जस्तै भयो, होइन? यो म्युजिक एन्ड मस्ती कार्यक्रम चलाए जसरी नै लोकगीतको कार्यक्रम हुँदैन। यो लोकगीतमा त नम्र बोली, मौलिक आवाज र अलिकति भाषिक यो के भनौँ अब त्यसलाई सरल भाषा शैली हुनुपर्छ कि यो भन्छ लोकगीतको कार्यक्रममा यस्तो हुनुपर्छ भन्ने कुरा छ, होइन? यो नम्र बोली, मौलिक आवाज र सरल भाषा शैली को भयो भने चाहिँ असाध्यै राम्रो सुनिन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र आज 4 जना आउनुभयो र 1 जना साथीको बीचैमा फोन काटियो। सुनिल बेसीले कार्यक्रम चलाउनु भएको छ, मुना घिमिरेले पनि कार्यक्रम चलाउनु भएको छ, अनि रिता लिम्बुले पनि कार्यक्रम चलाउँदै हुनुहुन्थ्यो, फोन काट्यो। सक्षममा गराउनु भएको थियो, उहाँको पनि कार्यक्रम राम्रो थियो, तथापि हुन त 5 जनाको सहभागिता हो र पनि हामी 4 जना साथीहरूले उपस्थित हुँदै गर्दाखेरि हामी 1 जनालाई विजेता बनाउँछौं र आजको विजेता हुन सफल हुनुभएको छ। हामीले यदि रिता लिम्बुको फोन नकाटिएको भए उहाँ नै कार्यक्रमको विजेता हुनुहुन्थ्यो, किनभने उहाँले कार्यक्रम राम्रो चलाउनु भएको थियो, तर आदि उहाँको कार्यक्रम पूर्ण नभएको कारणले हामी उहाँलाई विजेता बनाउन सकेनौं। र आजको विजेता हुनुभएको छ हाम्रो उदयपुरको कटहारीबाट आउनुभएको सुनिल बिसी। सुनिलजी, कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो पुरस्कारको लागि फोन गर्नुहोला, 98 644 17 298 फोन गर्नुहोला र हामी तपाईँलाई पुरस्कार उपलब्ध गराउनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। धन्यवाद सुनेर साथ दिने तपाईँलाई, धन्यवाद फोन गर्ने प्रयास गर्नुभयो तपाईँलाई र धन्यवाद दिन्छौ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र लाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ। प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: तायो कागज के में छी वा
1: अ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लाई वदी
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लाई र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तली ललपर्दी
0: चम ललपर्दी न आफैन मोबाइल नम्बर फेर दिया बदी र ब्लक तयै विषय आफैन बैंक देबिनी जानकारी पिन परिम दे आफैन बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9410061 9006673344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
10: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल
4: मोबाइल नम्बर 9916664683
11: 9856043234
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजु भाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो
14: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739131

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

ए कहाँ गएर आयो म तिमीलाई माया गर्छु मतलब हुँदैन त कुरा केही गडबड छ

0: चर्तिकला तेरो बाउलाई देखाएर नभने कहाँ छोड्छु म? बाबा हेर्दै ए तपाईँको छोरीको चर्तिकला हेर्नुहोस् यहाँ हेर्नु भने होइन
1: ठिक छ बस्दै गर म ठिक पार
0: हुन्छ बाबा हुन्छ हुन्छ हुन्छ हुन्छ।

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
4: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
3: मैले पनि घर बनाउनु छ भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
5: भूपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोप्राइटर भूपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653319 98560 27319

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

शुभारम्भ डिजिटल म्युजिक प्रालीको गौरवमय प्रस्तुतिमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका नवोदित गायक पाल्पाली सूर्य प्रसाद भट्टराईको सुमधुर स्वरमा त्यस्तै स्वरका धनी चर्चित गायक रामजी खान र चर्चित गायिका पूर्णकला विशीको सुमधुर आवाजमा गुलमेली गायक तथा सर्जक निकै सम्भावना बोकेका गुलमेली होमनाथ कुँवरको पृथक लय सिर्जनामा त्यस्तै गरी गुलमेली गायक तथा सर्जक निकै खुबीका साथ नेपाली लोक तथा दोहोरी गीतमा प्रवेश गर्नुभएका गुलमेली उमेश कुँवरको शब्द सिर्जनामा पालपाली सूर्य प्रसाद भट्टराईको पहिलो लोक तथा दोहोरी गीत दुई मुटुको मिला

0: 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
0: दमौली FM 94.2 समुदायको आवाज

0: नेपाली सहयात्री समी सामते सँगै उषा किरणको नमस्कार।
1: काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु, पहिचान हुन बाँकी, घाइते 16 जना, धुलीखेल अस्पताल भर्ना। धनकुटामा भएको दुर्घटनामा 10 जना घाइते, उपचारका लागि धरान पठाइयो।
0: 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कानून गर्ने मन्त्री परिषदको निर्णय। काठमाडौँमा अतिक्रमित 1860 रोपनी जग्गा खाली गर्न बाटो खुल्यो। संविधान संशोधन कार्यदलको म्याद थप। सुस्ता विवादबारे परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने।
1: बाल सैन्य भर्ती गम्भीर मानव अधिकार उल्लंघन, कानून बनाउन सर्वोच्चको परमादेश। प्रचण्ड बाबुराम विरूद्ध छुट्टै अभियोजन नपर्ने, ट्रेड युनियन खारेज हुने सरकारको निर्णयलाई अदालतको अनुमति। अध्ययन भिसा प्रकरणमा अनुसन्धान शुरू, विदेशीहरूको भिजा प्रक्रिया तत्काल रोक्न पत्राचार।
0: पाकिस्तान नियन्त्रित काश्मीरमा आन्दोलन चर्किँदा 20 जनाको मृत्यु, मोबाइल र इन्टरनेट सेवामा रोक, अमेरिका र इरान बीच सम्झौताको तयारी, संवाद बढाउन राष्ट्रसंघको आह्वान।
1: र क्यानाडा र बोस्निया बीच आज राति विश्वकप भिडन्त, भोलि बिहान अमेरिका र पारागुए खेल्ने। इन्फामा भएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न उच्च स्तरीय समिति गठन, 7 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। काभ्रेमा भएको दुर्घटना सम्बन्धी खबरबाट, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोट नजिकै सेल्फी डाँडामा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परि 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको B3X8398 नम्बरको बस दुर्घटना हुँदा अन्य 16 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। घाइतेहरूलाई उपचारका लागि धुलीखेल अस्पतालमा भर्ना गरिएको छ। उता संखुवा सभाबाट धरानतर्फ जाँदै गरेको K1/7788 नम्बरको यात्रुवाहक बस धनकुटा नगरपालिकामा अनियन्त्रित भई सड़कबाट पल्टिँदा 10 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा परि महिला र बालबालिका सहित 10 जना घाइते भएका हुन्। घाइतेहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
0: सरकारले विगत 31 वर्षदेखि कार्यान्वयन हुन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई पालना गर्दै उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने सहितका विभिन्न 3 वटा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: नम्बर 1 संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने। दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने। र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार धिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने आज यही 3 निर्णयहरू रहेका छन्।
0: यस निर्णयसँगै तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 15 वटामा अतिक्रमण झण्डै 1860 रोपनी सार्वजनिक जग्गा खाली गराउने र अतिक्रमणकारीलाई कार्यवाही गर्ने बाटो खुलेको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेपछि उत्पन्न विवादका सम्बन्धमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको भूमि रक्षा गर्ने स्थानीय नागरिकको प्रशंसा गर्दै परराष्ट्र मन्त्रालय मार्फत यस विषयमा आवश्यक कदम चालिने जानकारी दिनुभएको हो।
5: यसमा पहिलादेखि नै सुस्तामा बस्नुभएको नेपाली नागरिकहरूले पहिलादेखि नै भूमिलाई रक्षा गरेर बसि नै राख्नु भएको छ, उहाँहरूलाई पनि एकदमै हामीले नमन गर्नुपर्छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चालिनेछ।
1: आजै सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरू सीमा पार गरी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरूले उनीहरूको कड़ा प्रतिकार गरेका थिए।
0: प्रतिनिधि सभाको बैठक आगामी असार 1 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा कार्यसूची सकिएपछि अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्ने गरी स्थगित गर्नुभएको हो। आजको बैठकले अर्थमन्त्री डाक्टर चोणिम वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री वाग्लेले बजेटले मध्यम वर्गको विस्तारलाई प्राथमिकतामा राखेको भए पनि गरीब र कमजोर वर्गलाई नछाडेको स्पष्ट पार्नुभयो। बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पेश गर्नुभएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनका विभिन्न महासन्धि र प्रोटोकलहरू समेत पेश गर्नुभएको छ। यता राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 राष्ट्रिय सभामा पेश भएको छ।
1: सर्वोच्च अदालतले 18 वर्ष मुनिका बालबालिकालाई सैन्य गतिविधिमा प्रयोग गर्ने कार्यलाई गम्भीर मानव अधिकार उल्लंघन मान्ने गरी कानून बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश दिएको हो। पूर्व बाल लडाकु लेनिन विष्ट र डाक्टर ज्ञान बहादुर बस्नेतले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले सशस्त्र द्वन्दका क्रममा बाल सैनिकका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई अयोग्य वा बहिर्गमित जस्ता अपमानजनक शब्द प्रयोग नगर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ। अदालतले उनीहरूको आत्मसम्मान कायम हुने गरी शिक्षा, स्वास्थ्य र पुनस्थापना समेटिएको व्यापक परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन समेत परमादेश जारी गरेको छ। रिट निवेदकले तत्कालीन माओवादी नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई विरूद्ध फौजदारी कार्यवाहीको माग गरे पनि सर्वोच्चले उनीहरूमाथि तत्काल छुट्टै अभियोजन गर्न नपर्ने ठहर गरेको छ। यो विषय संक्रमणकालीन न्याय सम्बन्धी 2 आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले अहिले थप आदेश दिन आवश्यक नदेखिएको अदालतको निष्कर्ष छ।
0: सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खोलेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा बसेको इजलासले आज सुनवाई गर्दै यसअघि अध्यादेश मार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरिदिएको हो। अदालतको यो निर्णयसँगै निजामती सेवामा दलीय

0: सना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज 34 जना व्यक्ति र 5 वटा कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध सबैभन्दा बढी 26 अर्ब 63 करोड़ 27 लाख रूपियाँ भन्दा बढ़ीको बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ 20 लाख र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको छ। उनीहरूमाथि अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नलुकाएको तथा आर्थिक कारोबारमा गम्भीर अनियमितता गरेको आरोप लगाइएको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका लागि नक्कली कागजात प्रयोग भएको विषयमा कर्मचारीको संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको समय जगत्तमा गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिजाका लागि पेश गरिएका पत्र तथा कागजातहरू नक्कली पाइएपछि मन्त्रालयले छानबिन प्रक्रिया अगाडि बढ़ाएको हो। मन्त्रालयले यसअघि सिफारिश गरिएका विदेशी नागरिकको भिजा सम्बन्धी थप प्रक्रिया अगाडि नबढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गर्दै अनुसन्धानको निष्कर्षका आधारमा कड़ा कानूनी र प्रशासनिक कदम चालिने स्पष्ट पारेको छ।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि चिनिया राजदूत झाङ माओङ मिङ बीच आज मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा दुई पक्षबीच नेपालको कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल चीन सहकारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा चिनिया राजदूत झाङले नेपालको कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण, वातावरणीय संरक्षण तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
1: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
0: हो र?
1: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
0: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
1: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजापाको लुम्बिनी प्रदेश अधिवेशन भोलि दाङमा हुँदैछ। पहिलो प्रदेश अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सांसद सहित आधा दर्जन भन्दा बढ़ी नेताले सभापति पदमा दावी गरेका छन्। लुम्बिनी प्रदेशका 12 जिल्ला मध्ये पूर्वी रूकुम बाहेक बाँकी 11 जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन र समसामयिक विषयमा संवाद गर्न 5 विषयगत उपसमिति गठन गरेको छ। ललितपुरमा बसेको बैठकले डायस्पोरा, स्वास्थ्य, हिंसा, सचेतना, सड़क सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति गठन गर्दै तीनको समयजक समेत तोकेको छ। यसैबीच जनमत पार्टीले आगामी मंगिर 8 र 9 गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। 3 दिनसम्म चलेको केन्द्रीय समितिमा बसेको बैठकले डायस्पोरा, स्वास्थ्य, हिंसा, सचेतना, सड़क सुरक्षा र खेलकुद सम्बन्धी उपसमिति गठन गर्दै तीनको समयजक समेत तोकेको छ। यसैबीच जनमत पार्टीले आगामी मंगिर 8 र 9 गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। 3 दिनसम्म चलेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै पार्टीको विधान संशोधन गर्ने निर्णय समेत गरेको छ।
4: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको 4 लेनको पक्की पुलसँगै गाइड बन्ध निर्माणको काम तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आज निर्माणाधीन पुलको स्थलगत अनुगमन गर्दै मन्त्री लम्सालले गाइड बन्ध निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया शुरू गर्न मातहतका कार्यालयलाई निर्देशन दिनुभएको हो। 3 अर्ब 77 करोड़ रूपियाँको लागत अनुमान गरिएको उक्त पुलको 95% काम सकिए पनि गाइड बन्ध निर्माण विषयमा ठेकेदार कम्पनीसँग विवाद हुँदा काम रोकिएको थियो। कञ्चनपुर भ्रमणकै क्रममा मन्त्री लम्सालले निर्माणाधीन

0: भाडा चाँदानी सुखा बन्दरगाह र मजगाउँ विमानस्थलको समेत अनुगमन गर्नुभएको छ।
1: मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीय बासिन्दाले मध्य प्रदेश सभा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माण उपेक्षामा परेको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्री विरूद्ध चर्को नाराबाजी गरेका छन्। यसअघि संघीय सरकारको बजेटमा समेत कमला पुलका लागि बजेट नपरेपछि संघर्ष समितिले केही दिन पनि प्रदेश सभा अगाडि विरोध प्रदर्शन गरेको थियो।
0: काठमाडौँ उपत्यकाका विभिन्न सड़क खण्डहरूबाट अव्यवस्थित र प्रयोगविहीन तारहरू हटाउने कार्य अगाडि बढ़ाइएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयको संयुक्त अग्रसरतामा यो अभियान शुरू गरिएको हो, जस अन्तर्गत त्रिपुरेश्वर, कालीमाटी, कलंकी, जड़ीबुटी, पेप्सीखोला, लाजिमपाट, सामाखुसी, गोङ्गबु, किर्तिपुर, पुरानो बानेश्वर, गौशाला र चाभाइल क्षेत्रबाट त्यस्ता तारहरू हटाउन लागि छ।
1: वीर अस्पतालमा कार्यरत कारागारका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। विगतदेखि उपलब्ध हुँदै आएको सेवा सुविधाबाट वञ्चित गराएको र आफूमाथि श्रम शोषण भएको भन्दै कर्मचारीले आज अस्पतालका निर्देशकको कार्यकक्षमा धरना दिएका हुन्। आन्दोलनरत करार कर्मचारीले आफूहरूले पाउनुपर्ने जोखिम भत्ता समेत नपाएको गुनासो गरेका छन्। माग पूरा नभए भोलिदेखि पेन डाउन अर्थात कामकाज ठप्प पार्ने चेतावनी उनीहरूले दिएका हुन्।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित केन्द्रीय क्यान्टिनलाई गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै 2,01,000 रूपियाँ जरिवाना गरेको छ। नियमित बजार अनुगमनका क्रममा सिंहदरबारभित्रको जूएनबी क्याफे ग्रुपले उपभोक्ता संरक्षण ऐन विपरीत गुणस्तरहीन सामान प्रयोग गरेको पाइएपछि विभागले सो कार्यवाही गरेको हो। अनुगमन टोलीले क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी 6,560 रूपियाँ बराबर को सामग्री समेत नष्ट गरेको छ। यस्तै उत्पादनको लेबल नराखी पानी बिक्री वितरण गरेको पाइएपछि भक्तपुरको चागु नारायण स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रणालीलाई पनि 10,000 रूपियाँ जरिवाना गरिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा रहेको बेरुजु हटाउन पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा फर्सेट गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। संसदको सार्वजनिक लेखा समितिमा बोल्दै प्रधान सेनापति सिग्देलले चालू आर्थिक वर्षमा बेरुजुको 60% फर्सेट गर्ने लक्ष्य राखिए पनि हालसम्म 11% मात्र प्रगति भएको जानकारी गराउनु भएको हो। तराई मधेस दूरत मार्ग फास्ट ट्र्याकको प्याकेज 6 अन्तर्गतको 1,39,00,00,000 रूपियाँको लिक्विडेटेड ड्यामेज तत्काल फर्स्योट हुन नसक्ने अवस्थामा रहेकाले लक्ष्य अनुसार प्रगति हुन नसकेको उहाँको भनाइ छ।
2: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ। साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक 4 अङ्कले ओह्रालो लागेर 2,724.03 अङ्कमा सीमित भएको छ। ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि 0.53 अङ्कले घटेर 467.09 अङ्कमा पुगेको छ। आज बजारमा 98,56,000 भन्दा बढी किता शेयर 4,34,10,00,000 रूपियाँ भन्दा बढी मूल्यमा खरिद बिक्री भएका छन्।
1: अब विदेशका खबर। पाकिस्तान नियन्त्रित कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको हिंस्रक झडपमा परिमृत्यु हुनेको संख्या 20 पुगेको छ। झडपमा 4 प्रहरी अधिकारीको मृत्यु भएको छ। आर्थिक र राजनैतिक अधिकार तथा शासन सुधारको माग गर्दै संयुक्त अवामी एक्सन कमिटीको नेतृत्वमा गत हप्तादेखि प्रदर्शन भइरहेको हो। आन्दोलनका कारण मुजफ्फरबाद लगायतका शहरमा बजारमा पूर्ण रूपमा बन्द छन् भने स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवामा रोक लगाएको छ।
2: यता अमेरिका र इरानबीच हुन लागेको सम्भावित ऐतिहासिक सम्झौताको हस्ताक्षर समारोह स्विजरल्याण्डको जेनेभामा आयोजना हुने सम्भावना बलियो बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता निकै नजिक पुगेको दावी गर्दै केही दिनभित्रै औपचारिक घोषणा हुन सक्ने संकेत दिएका छन्। मध्यस्थताकर्ता पाकिस्तानको योगदानलाई मान्यता दिँदै यो प्रस्तावित सम्झौता कागजातलाई इस्लामाबाद घोषणा नाम दिने तयारी गरिएको छ। यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै देशलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि दिएको शान्ति सम्झौतामा पुग्न र संवादका प्रयासहरूलाई थप तीव्र बनाउन आह्वान गरेका छन्।
1: अब खेलकुद। फिफा विश्वकपमा आज राति क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ। घरेलु मैदान टोरन्टो स्टेडियममा हुने खेलमा क्यानाडा विश्वकप इतिहासमै आफ्नो पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। समूह बी अन्तर्गतको यस खेल नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। यस्तै भोलि बिहान हुने समूह डीको अर्को खेलमा अमेरिका र पाराग्वे भिड्ने भएका छन्।
2: अखिल नेपाल फुटबल संघ एन्फाभित्र भएका गम्भीर अनियमितता र भ्रष्टाचारको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले उच्च स्तरीय उपसमिति गठन गरे राखेप कार्यकारी समितिको आज बसेको बैठकले नवनियुक्त उपाध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठको समय जगतमा छानबिन उपसमिति गठन गरेको हो। समितिलाई प्रतिवेदन बुझाउन 7 समयसीमा तोकिएको छ। एन्फा विरूद्ध राष्ट्रहित विपरीत होम गेम बिक्री गरेको, अवैध भत्ता वितरण गरेको, सन् 2024 महिला साफ गेममा होटल दर रेटमा कमिशन खाएको तथा टेन्डर र मार्केटिङ राइट्स बाँड्दा भ्रष्टाचार गरेको भन्दै राखेपमा ओसोरी परेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 घटनास्थलमै मृत्यु, पहिचान हुन बाँकी, घाइते 15 धुलीखेल अस्पताल भर्ना। धनकुटामा भएको दुर्घटनामा 10 घाइते, उपचारका लागि धरान पठाइयो।
2: 31 रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। काठमाडौँमा अतिक्रमित 1860 रोपनी जग्गा खाली गर्न बाटो खुल्यो। संविधान संशोधन कार्यदलको म्याद थप, सुस्ता विवादबारे परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने।
1: बाल सैन्य भर्ती गम्भीर मानव अधिकार उल्लङ्घन, कानून बनाउन सर्वोच्चको परमादेश। प्रचण्ड बाबुराम विरूद्ध छुट्टै अभियोजन नपर्ने, ट्रेड युनियन खारेज हुने सरकारको निर्णयलाई अदालतको अनुमति। अध्ययन भिजा प्रकरणमा अनुसन्धान शुरू, विदेशीहरूको भिजा प्रक्रिया तत्काल रोक्न पत्रचार।
2: पाकिस्तान नियन्त्रित कश्मीरमा आन्दोलन चर्किँदा 20 मृत्यु, मोबाइल र इन्टरनेट सेवामा रोक, अमेरिका र इरानबीच सम्झौताको तयारी, संवाद बढाउन राष्ट्रसंघको आह्वान।
1: र क्यानाडा र बोस्निया बीच आज राति विश्वकप भिडन्त, भोलि बिहान अमेरिका र पाराग्वे खेल्ने। एन्फामा भएको अनियमितता र भ्रष्टाचार छानबिन गर्न उच्च स्तरीय उपसमिति गठन, 7 भित्र प्रतिवेदन बुझाउनु पर्ने।
2: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वन कुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
1: 98 460 40 344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98 560 63 363 9855 60 9017 र 9855 60 867।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 9841-12-0740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
1: व्यास तीन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा बनाउनु।
5: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानुनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11, मुसे खोला 10, भाइ नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
13: 98560-43-234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413-38290, 98171-51-760।
15: अन्त नजर मारी जाउँ जान्न पटक्कै, ए निलो
13: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0-33-85।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9814-5518 र 9065-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: पुलिया FM 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहु, फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080 9815104549।
0: दमौली FM 94.2 समुदायको

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98 466 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98 16 64 66 83,
8: 98 560 43 234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजुभाइको के को गफगाफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98 083 80 384, 98 46 37 39 31।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ,
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
9: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आ

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
1: 98 460 40 300।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा व्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

भ्रमः अन्योन्यापाश्रयात् सर्व माध्यन्त बलवस्तु यत्। जुन सामान्य र विशेष भावले देखा पर्छ त्यो सबै ब्रह्म मात्र हो, किनभने सामान्य विशेषमा र विशेष सामान्यमा आश्रित हुने हुनाले र यी दुवै उत्पत्ति एवं विनाशशील हुने भएकाले मिथ्या छन्, अर्थात् झुट्ठा छन्। विकार ख्यायमानोऽपि प्रत्येगात्मानमन्तरा न निरूप्योस्तेणुरपि स्याचिचित् सम आत्मवत्। यो दृश्य प्रपञ्च प्रतीत वा प्रकाशित भएर पनि अधिष्ठान ब्रह्मभन्दा भिन्न रूपले निरूपण गर्न योग्य छैन। यदि यसलाई थोरै पनि आत्मादेखि भिन्न मान्ने हो भने पनि यो आत्माकै समान स्वयं प्रकाश र एक रूप सिद्ध हुन्छ। नहि सत्यस्य नानात्वम् विद्वान् यदि मन्यते नानात्वम् छिद्रयोरियद् वज्ज्योतिषो वार्तयोरिव। सत्य वस्तुमा अनेकता हुँदैन। यदि कुनै नबुझ्ने मूर्खले सत्यमा पनि अनेकता मान्दछ भने त्यसको त्यो अनेकता महाआकाश र घटाकाश, आकाशमा रहेको सूर्य र जलमा परेको सूर्यको प्रतिबिम्ब तथा बाहिरको वायु र भित्रको वायुलाई भिन्न भिन्न मान्दा हुने अनेकता जस्तै मिथ्या हो। यथा हिरण्यम बहुधा समीयते निर्भिक्रियाभिर्व्यवहारवर्त्मसु एवं वचोभिर्भगवान् अधोक्षजो व्याख्यायते लौकिकवैदिकैर्जनैः। जसरी व्यवहारमा मानिसहरूले एउटै सुनलाई अनेक किसिमले टुक्र्याएर विभिन्न नाम र रूपमा तयार गर्दछन्, त्यसै गरी विद्वानहरूले लौकिक तथा वैदिक वचनहरूद्वारा एउटै भगवान्लाई पनि अनेक रूपमा वर्णन गर्दछन्। यथा घनोर्क प्रभवोर्क दर्शितो हेर्कांसभूतस्य चक्षुषस्तमः एवं तोहं ब्रह्मगुणस्तदीक्षितो ब्रह्मांशक स्यात्मन आत्मबन्धनः। जसरी सूर्यबाट उत्पन्न भएको र सूर्यद्वारा नै प्रकाशित हुने बादल सूर्यकै अंशरूप आँखाका निम्ति अन्धकार बन्दछ र सूर्य दर्शनमा बाधक बन्दछ, त्यसै गरी ब्रह्मबाट उत्पन्न भएको र ब्रह्मबाट नै प्रकाशित हुने अहङ्कार ब्रह्मकै अंशभूत जीवनका लागि बन्धन हुन्छ र आत्मसाक्षात्कारमा बाधक बन्दछ। घनो यदार्क प्रभवो विदीर्यते चक्षुस्वरूपं रविमीक्षते तदा यदा ह्यहङ्कार उपाधिरात्मनो जिज्ञासया नश्यति तर्हि अनुस्मरेत। जसरी सूर्यबाट उत्पन्न भएको बादल जब तितरभित्र हुन्छ तब मात्र आँखाले आफ्नो स्वरूपभूत सूर्यको दर्शन गर्न सक्दछ, त्यसै गरी जहिले ब्रह्म जिज्ञासाद्वारा आत्माको उपाधि रूप अहङ्कार नष्ट हुन्छ त्यसपछि मात्र जीवले आफ्नो स्वरूप ब्रह्मको साक्षात्कार गर्न सक्दछ। यदैव मेतेन विवेक हेतिना मायामयाहङ्करणात्मबन्धनम् छित्त्वा चितात्मानुभवो वतिष्ठते तमाहुरात्यन्तिकमङ्गसम्प्लवम्। हे राजा परीक्षित, यस प्रकार जब जीवले विवेक रूपी खड्गले आत्माको आवरण रूपी अहङ्कार टुक्रा टुक्रा पारी फालेर परमात्मा तत्त्वको अनुभव गर्दै आफैमा स्थित हुन्छ त्यसैलाई आत्यन्तिक प्रलय भनिन्छ। नित्यदा सर्वभूतानां ब्रह्मादीनां परन्तप उत्पत्ति प्रलयावेके सूक्ष्मज्ञा सम्प्रचक्षते। ए पराक्रमी राजा परीक्षित, एकथरी सूक्ष्मदर्शी विद्वानहरू, ब्रह्मादेखि तृण पर्यन्तका प्राणीहरूको उत्पत्ति प्रलय नित्य भइरहन्छ भनी बताउँछन्। कालस्रोतो जवेनासु ह्रियमाणस्य नित्यदा परिणामिनामवस्थास्ता जन्म प्रलय हेतव। कालरूप पानीको वेगले सधैँ छिटो छिटो बदलिरहने परिवर्तनशील देह आदिका ती ती अवस्थाहरू नै नित्य उत्पत्ति र प्रलयका कारण हुन्। अनाद्यन्तवतानेन कालेनेश्वरमूर्तिना अवस्था नैव दृश्यन्ते वियति ज्योतिषामिव। आकाशमा घुमिरहने ताराहरूको गतिलाई बुझ्न नसके जस्तै अनादि र अनन्त ईश्वर रूप कालले गर्दा प्राणीहरूको क्षण क्षणमा हुने उत्पत्ति र प्रलय आदि अवस्थालाई जान्नै सकिँदैन। नित्यो नैमित्तिकश्चैव तथा प्राकृतिको लय आत्यन्तिकश्च कथित कालस्य गतिरिदृशी। यहाँ सुखदेवजीले चार प्रकारका प्रलयहरूको निरूपण गर्नुभएको छ। ती नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक हुन्। सुरुका चार श्लोकमा नैमित्तिक प्रलयको वर्णन गर्नुभएको छ। नैमित्तिक प्रलय भनेको ब्रह्माजीको एक दिन बितेपछि उहाँको रातभरि तिनै लोकका सारा व्यवहार लुप्त हुनु हो। यसमा ब्रह्माजीले विश्वलाई आफूमा लिन गरी शयन गर्नुहुन्छ र शेष साई नारायण पनि शयन गर्नुहुन्छ। यसरी नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक गरी चार प्रकारको प्रलयको बारेमा बताइयो। हे महाराज परीक्षित, यसरी नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक गरी चार प्रकारको प्रलयको बारेमा बताइयो। कालको गति यस्तै नै छ। अर्थात् यहाँ सुखदेवजीले चार प्रकारका प्रलयहरूको निरूपण गर्नुभएको छ। ती चार प्रकारका प्रलयहरू नित्य, नैमित्तिक, प्राकृतिक र आत्यन्तिक हुन्।
शुरू का चार श्लोक में नैमित्तिक

प्रलयको वर्णन गर्नुभएको छ। नैमित्तिक प्रलय भनेको ब्रह्माजीको एक दिन बितेपछि उहाँको रातभरि तिनै लोकका सारा व्यवहार लुप्त हुनु हो। यसमा ब्रह्माजीले विश्वलाई आफूमा लिन गरी शयन गर्नुहुन्छ र शेषशायी नारायण पनि शयन गर्नुहुन्छ। अर्को प्रलय हो प्राकृतिक प्रलय। प्रकृति समेतका सम्पूर्ण कार्यवर्गहरू पूर्णत परब्रह्ममा लिन हुने यो प्रलयलाई महाप्रलय पनि भनिन्छ। ब्रह्माजीको पूर्ण 100 वर्षको आयु बितिसकेपछि हुने यो प्रलय पनि उहाँको जीवन अवधिको समय बराबर 100 वर्षसम्मको हुन्छ। यसमा 3 लोक मात्र नभई सम्पूर्ण पञ्चमहाभूत, तिनका कारण पञ्चतन मात्रा र जीवहरू, यी सबै मूल प्रकृति मायामा लिन हुन्छन् र माया ब्रह्ममा लिन हुन्छ। ईश्वरको इच्छा शक्तिद्वारा पदार्थको रूपमा कल्पित भइरहेका परमाणुहरूको ठोस स्थिति शक्ति समाप्त भई ब्रह्ममा नै अवस्थित हुने यो प्रलय प्राकृतिक प्रलय हो। यसको वर्णन यो अध्यायमा 5 श्लोकदेखि 22 श्लोकसम्म गरिएको छ। यसपछि 23 श्लोकदेखि 34 श्लोकसम्म आत्यन्तिक प्रलयको वर्णन छ। आत्यन्तिक प्रलय भनेको ज्ञानद्वारा संसार बन्धनबाट पूर्णतः मुक्त हुनु हो। 4 प्रकारका प्रलयमध्ये यही नै वास्तविक प्रलय हो। यसपछि फेरि संसार बन्धनको प्राप्ति हुँदैन। सुखदेवजी भन्नुहुन्छ, बुद्धि इन्द्रिय र तिनका विषयहरूको रूपमा एउटै अधिष्ठान चैतन्य नै प्रकट भइरहेको छ। त्यसैले घट आदि पदार्थ त्यसलाई ग्रहण गर्ने चक्षु आदि इन्द्रिय र बुद्धि अर्थात् तद् विषयको अन्तःकरणको वृत्ति यी सबै एउटै ज्ञान तत्त्व मात्रका विलास हुन्। अज्ञान एवं भोगवासनाको कारण एउटै अधिष्ठान चैतन्य प्राणीहरूको लागि ग्राह्य, ग्राहक र ग्रहणको भेदमा देखिन्छ। यो सबै भेद केवल माया मात्र हो। जीवका जाग्रत, स्वप्न र सुसुप्ति यी 3 अवस्थाहरू पनि माया मात्र हुन्, वास्तविक होइनन्। सुखदेव भन्नुहुन्छ, यद्यपि संसार रूपी सम्पूर्ण विकार र आत्माभन्दा भिन्न पदार्थको रूपमा प्रतीत भइरहेकै छ, तर यसको प्रत्येक आत्माभन्दा भिन्न कुनै पनि सत्ता छैन। पदार्थहरूको सत्ताको सिद्धि ज्ञानद्वारा नै हुन सक्छ। स्वयं पदार्थहरू ज्ञानस्वरूप छैनन् र सत्तायुक्त पनि छैनन्। यदि भएदेखि घैँटो, कपडा, घर, जमिन आदि पदार्थ चेतन आत्माभन्दा बाहेक स्वयंमा सिद्ध हुनुपर्ने, तर संसारलाई सिद्ध हुन त आत्मचैतन्यको आवश्यकता रहन्छ। केवल आत्मा स्वयं प्रकाश र अद्वितीय छ। डोरीमा कल्पना गरिएको सर्पले डोरीबाट सत्ता पाएर सिद्ध भएको छ। जुन वस्तु जहाँ अध्यस्त हुन्छ त्यसले अधिष्ठानको सत्ता स्वतः पाउँछ। यसै नियमले प्रपञ्च पनि ब्रह्ममा अध्यस्त भएकाले ब्रह्म सत्ताद्वारा स्वतः सत्तावान र प्रकाशित हुन सम्भव छ। त्यसकारण सम्पूर्ण जगत ब्रह्ममा कल्पित भएको हो, अर्थात् ब्रह्ममा कल्पना गरिएको हो। यसको नाम, रूप र प्रतीति पूर्णतः अवास्तविक हो अनि यसको सत्ता ब्रह्मभन्दा अभिन्न हो भन्ने सिद्ध हुन्छ। यस्तो तत्त्वज्ञान प्राप्त गरेपछि व्यक्ति कसरी मिथ्या संसारको बन्धनमा पर्ला? ऊ त अद्वितीय आत्मामा अवस्थित हुन्छ। यही नै संसारको पूर्णतः बाध या आत्यन्तिक प्रलय हो। यसपछिका 35 देखि 38 श्लोकसम्म नित्य प्रलयको वर्णन छ। संसारका सम्पूर्ण पदार्थ विनश्वर भएकाले, नाशवान भएकाले तिनको प्रतिक्षण उत्पत्ति र प्रलय भइरहन्छ। क्षण क्षण हुने यो परिवर्तन या क्षणभङ्गुरता नै नित्य प्रलय हो। यही निरन्तरको क्षणिकतालाई ध्यानमा राखी प्रतिदिनको सुसुप्ति अवस्था, जसमा प्राणीका लागि सम्पूर्ण संसार विलीन भएको हुन्छ, त्यसैलाई नित्य प्रलय भनिन्छ। एता कुरु श्रेष्ठ जगत विधातुर नारायण श्याखिल सत्त्वधाम्नः लीला कथास्ते कथिता समासतः कार्थनेन नाजोप्यभिधातुमीशः। ये कुरुश्रेष्ठ परीक्षित, संसारका विधाता, सम्पूर्ण प्राणीहरूका शक्ति तथा ऐश्वर्यका खानी भगवान नारायणका यी लीला कथाहरू मैले तपाईँलाई संक्षेपमा सुनाएँ। यिनलाई पूर्ण रूपमा वर्णन गर्न त ब्रह्माजी पनि समर्थ हुनुहुन्न। संसार सिन्धु मतिदुस्तरमुत्ति तीर्षोर नान्य प्लवो भगवतः पुरुषोत्तमस्य लीला कथारस निषेवणमन्तरेण पुंसो भवेद विविध दुःख दवार्दितस्य। अनेक किसिमका दुःखरूपी डढेलोले पिल्सिएर पीडित बनेका र तर्न कठिन संसार रूपी घोर सागरलाई पार गर्न चाहने मानिसहरूका निम्ति भगवान पुरुषोत्तमका लीला कथारूपी रसपानलाई छाडेर अर्को उपाय केही पनि हुन सक्दैन। पुराण संहितामेता ऋषिर्नारायणो व्यय नारदाय पुरा प्राह कृष्ण द्वैपायनायसः। मैले तपाईँलाई सुनाएको यो पुराण संहिता पहिला भगवान नरनारायणले नारद मुनिलाई सुनाउनु भएको थियो र त्यसपछि नारदजीले वेदव्यासलाई सुनाउनु भएको थियो। सबै मह्यं महाराज भगवान बादरायण इमां भागवतीं प्रीतः संहितां वेद संहितां
हे महाराज, भगवान बादरायणले नै अत्यन्त प्रसन्न भएर वेद तुल्य यो भागवत संहिता मलाई उपदेश गर्नुभएको हो। एताम् वक्ष्य त्यसौ सुत ऋषिभ्यो नैमिषालये दीर्घ सत्रे कुरुश्रेष्ठ सम्पृष्ट सौनकादिभिः। हे कुरुश्रेष्ठ परीक्षित, अब यो संहिता नैमिषारण्यमा लामो यज्ञ गर्न बसेका सौनक आदि ऋषिहरूले सोधेपछि सुतजीले ऋषिहरूलाई सम्बोधन गर्दै सुनाउनु हुनेछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको चौथो अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको सातौँ खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित बिदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-50-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको केको गफगाफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दमौली FM 94.2 समुदायको आवाज।